शुभप्रभात श्रोताबिन, हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्जमा श्रोताहरूले हामीलाई सुन्न सक्नुहुनेछ। दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआर एपमा पनि। आज हो विक्रम सम्वत 2083 साल 17 गते असार, अर्थात् 1 जुलाई बुधबार 2026। समय बिहानको 6:26 हुन आँट्न रहिरहेको छ। आकाशवाणी सुनिरहनुभएका सम्पूर्ण श्रोतावर्गमा हार्दिक स्वागत जनाउँदै आरम्भ गरिरहेका छौँ आजको बिहानी अधिवेशन।

महानता पैसा वा पदमा हुँदैन, आफूभन्दा कमजोरलाई उचाल्ने हातमा हुने गर्दछ। नमस्कार आदरणीय श्रोता, यो महान बाणीलाई अघि राख्दै स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रस्तुत हुने बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा।

श्रोता, सेवा सबैभन्दा ठुलो साधना हो, किनकि सेवाद्वारा हामीलाई असीम आनन्द प्राप्त हुन्छ। फलको आशा नगरी आफ्नो स्वार्थ बिर्सेर कसैको काम आउनु नै वास्तविक पूजा हो। सेवा गर्दा हामीलाई लाग्छ कि हामीले कसैलाई केही दिइरहेका छौँ, तर वास्तवमा हामी आफ्नै अहंकार, आफ्नै बन्धन काटिरहेका हुन्छौँ। त श्रोता, आजको अर्चना कार्यक्रममा सेवा नै साधना विषयमा आध्यात्मिक चिन्तनलाई प्रस्तुत गर्नुहुनेछ खरसाङ डुमाराम निवासी श्रीमती कुमारी शर्मा अधिकारीज्यूले। त आउनुहोस्, सुनौ उहाँको प्रस्तुति।

सेवा नै साधना। मानव जीवनको सबैभन्दा ठुलो धर्म नै सेवा हो। सेवा भन्नाले अरूको हितका लागि निस्वार्थ भावनाले गरिने सहयोग बुझिन्छ। जब हामी अथवा मानिसहरू कुनै स्वार्थ बिना अरूको दुःखमा साथ दिन्छौँ, सहयोग गर्छौँ र समाजका भलाइका लागि काम गर्छौँ, त्यही नै साँचो साधना हो। मानव जातिको सेवा गर्नु नै सबैभन्दा ठुलो पूजा हो। यसैले सेवा नै साधना भन्ने भनाइ अत्यन्त अर्थपूर्ण छ। संसारमा धन सम्पत्ति, शक्ति, शिक्षा, पद भन्दा माथि एउटा कुरा छ, त्यो हो सेवा। मानव जीवन केवल खानु पिउनु, आफ्नो सुख सुविधा अनि इच्छाहरू पुरा गर्नका लागि मात्र होइन, वास्तविक जीवन त त्यो हो जहाँ अरूको दुःख पीडा बुझिन्छ, कसैको आँसु पुसिन्छ र कसैको सहयोग गरिन्छ, अँध्यारो जीवनमा उज्यालो बनाइन्छ, त्यही नै सेवा हो। हामी मानिसहरू सबै मन्दिर जान्छौँ, पूजा गर्छौँ, भगवानको नाम स्मरण गर्छौँ, जप्दछौँ, तर यदि हामीले एक दुखी व्यक्तिको आँसु पुस्न सकेनौँ वा कमजोर असहायलाई साथ दिन सकेनौँ भने हाम्रो पूजा

प्रार्थना अधुरो नै रहनेछ। वास्तवमा भगवान मूर्तिमा मात्र होइन, हरेक पीडित मानिसहरूका मनमा बसेका हुन्छन्। यसैले भनिन्छ, मानव सेवा नै ईश्वरको सेवा हो, अनि सबैभन्दा मुख्य सेवा कहिले देखावटी हुनु हुँदैन। जहाँ स्वार्थ सकिन्छ त्यहाँबाट वास्तविक सेवा सुरु हुन्छ। सेवाले मानिसलाई दयालु र जिम्मेवारी बनाउँछ। आफ्ना घरमा बुबा आमा, गाउँ समाजका वृद्ध व्यक्तिहरू, दुखी बिमारी, असहाय र गरिब मानिसहरूको सहयोग गर्नु नै सेवा हो। यदि हामीले अरूको सेवा गर्यौँ भने मानवमा आत्मसन्तुष्टि जागृत हुन्छ, साथै समाजमा पनि सद्भावना तथा प्रेम बढेर जान्छ। हाम्रा साना भन्दा साना सहयोगहरूले कसैको पनि जीवनमा ठुलो सहयोग अर्थात् परिवर्तन ल्याउन सक्छौँ।

हामीले आफ्नो घर गाउँ समाज अनि देश हेर्यौँ भने सेवामा समृद्ध भएका व्यक्तिहरू पनि धेरै नै पाउँछौँ। उनीहरूले निस्वार्थ रूपमा शिक्षा स्वास्थ्य र राहतका क्षेत्रमा सेवा गरेर समाजलाई मात्र होइन तर देशलाई पनि उन्नतिको मार्गमा लगिरहेका छन्। आजका समयमा मानिसहरू भित्री सीमित बन्दै गइरहेका छन्। मानिसहरूसँग समय छ तर केवल मोबाइल फोनका लागि मात्र। यस्ता बेलामा झनै सेवा र मानवताको भावना अझै आवश्यक बनेको छ। विशेष गरी युवा पुस्ताले यो कुरा बुझ्न अति नै आवश्यक छ। आजका युवा वर्गले केवल आफ्नो भविष्य निर्माणमा मात्र होइन तर गाउँ समाज निर्माणमा पनि पूर्ण जिम्मेवारी निभाएको हुनुपर्छ, किनकि एउटा घर गाउँ समाज अनि देशलाई परिवर्तन गर्ने क्षमता युवा युवतीहरूमा हुन्छ। यदि युवा युवतीहरूमा सेवाको भावना जाग्यो भने मात्र गाउँ समाजमा आशा सद्भावना फैलिएर जान सक्छ। सेवा कहिले पनि ठुलो वा सानो हुँदैन। हामीले भोकाएका व्यक्तिहरूलाई एक छाक खाना दिनु, वृद्ध व्यक्तिहरूलाई बाटो काट्न सहयोग गर्नु, बिमारी अवस्थाका व्यक्तिहरूलाई सान्त्वना दिनु र कसैलाई आशाको सान्त्वना दिलाउनु त्यो सेवाकै मार्गहरू हुन्। मानव जीवनमा आवश्यक पर्ने कुराहरू खालि पैसा रुपियाँ मात्र होइन,

उनीहरूका लागि साथ र सहयोग अनि माया विश्वास भए पुग्छ। हाम्रो धर्म, संस्कृति र इतिहासले पनि सेवाको महत्त्वलाई उच्च स्थान दिएको छ।

0: श्रोताहरूले सुनिरहनु भएको छ कार्यक्रम अर्चना, र आजको बसाइमा यहाँहरूले सुनिरहनु भएको छ सेवा नै साधना विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गरिरहनु भएको छ कुमारी शर्माज्यूले।
1: हामीले धर्मशास्त्र इतिहासलाई हेर्यौँ भने संसारमा सबै महान व्यक्तिहरूले सेवा मार्फत नै आफ्नो जीवनलाई अर्थपूर्ण बनाएका छन्। उदाहरण स्वरूप मदर टेरिजाले पनि आफ्नो सम्पूर्ण जीवन गरिबी, असहाय र बिमारीहरूका सेवामा नै समर्पित गरेकी छिन्। उनीले कहिले पनि धन सम्पत्ति अर्थात् पद खोजिनन्। उनको सेवा सबैभन्दा ठुलो मानव जातिको माया र सेवा थियो। यसै कारण आजसम्म पनि उहाँलाई संसारले सम्मानका साथ सम्झन्छन्। उसै गरी अर्का महान व्यक्ति महात्मा गान्धी हुन्, जसले सेवा, सत्य अनि अहिंसाको मार्गबाट सम्पूर्ण समाजलाई परिवर्तन गरिदिनुभएको छ। हामीले आफ्नो वरिपरि समाजमा पनि यस्ता धेरै व्यक्तिहरू पाउँछौँ। पानी झरी, पहिरो, भूकम्प जस्ता प्रकृतिका विपत्ति आइपर्दा पनि आफ्नो ज्यानको परवाह नगरी बचाउने मानिसहरू, अस्पतालमा निशुल्क सेवामा काम गर्ने डाक्टरहरू, शिक्षकहरू, यी सबै व्यक्तिहरू पनि सच्चा साधनहरू हुन्। जब हामीले कसैको सहयोग गर्छौँ तब उनीहरूको जीवनमा मात्र परिवर्तन नभएर हाम्रो आफ्नो मन पनि शुद्ध हुने गर्छ। सेवाले विनम्र बनाउँछ अनि सबैभन्दा ठुलो कुरा मानिसलाई मानिससँग जोड्ने पनि गर्दछ।

हामीलाई कहिले काहीँ खाँचो पर्छ कि एक्लैले के गर्न सकिन्छ र के परिवर्तन ल्याउन सकिन्छ। उदाहरण स्वरूप, जसरी थोपा थोपा पानीले गाग्री भरिन्छ, नदी नाला मिलेर खोला बनिन्छ, उसरी नै एउटा टुकीले अर्को टुकी बाल्दा उज्यालो घटेर जाँदैन, बरु अन्धकार घटेर जान्छ, अझ बढी उज्यालो फैलिएर जान्छ। यसै कारण हामी मानिसहरूले पनि साना साना सेवा गर्दै जाँदा ठुलो लक्ष्य हासिल गर्न सक्छौँ र हाम्रो मानव चोला सधैँका लागि यो धरतीमा आएका होइनौँ। एक दिन त हामी अवश्य नै यो धरती छोडेर जानु नै पर्छ। त्यसर्थ हामीले गरेका असल कर्म, दिएको माया र गरेको सेवा सधैँ जीवित बनाइराख्न हामीले असल काम र मानव सेवा गरिराख्नु पर्छ, उदाहरण स्वरूप हुनुपर्छ सबैका निम्ति। जब हामीले अर्थात् सबै मानिसहरूले धर्म, जात, भाषा भन्दा माथि ठानेर एक अर्कालाई सहयोग गर्छ, तब मात्र समाज बलियो बन्छ। हामीले गरेको सेवा कहिले व्यर्थ जान दिँदैन र आजको समयमा संसारलाई सबैभन्दा धेरै आवश्यक पर्ने कुरा मानवता हो। आधुनिक बन्दै गइरहेका कारण पनि मानिसहरू एक अर्कामा दया, माया र सेवाको भावना हराउँदै गइरहेका छन्। हरेक मानिसहरू आफ्नै सफलता र स्वार्थको चक्रव्यूहमा घुमिरहेका छन् र यही कारण आजको समाजमा तनाव र एक्लोपनको असन्तुष्टि बढिरहेको छ। भनिन्छ नि, प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू महान हुन्छन्। यसै भनाइले मानव जीवनको गहिरो सत्यलाई व्यक्त गर्दछ। केवल भगवान्सँग सुख शान्ति र सफलताको कामना गर्न मात्र पर्याप्त हुँदैन र यही हाम्रा हातहरूले एक दुखीलाई सहारा दिनु, एक्लोलाई सहयोग गर्नु सक्दैन भने त्यो प्रार्थना अधुरो भएर जान्छ। अन्तमा भन्नुपर्दा, सेवा केवल एउटा कार्य मात्र नभएर त्यो त मानवताको परिचय पनि हो। संसारमा धन, सम्पत्ति र शक्ति कमाउने मानिसहरू धेरै हुन्छन्, तर मानिसहरूको मन जित्ने व्यक्तिहरू धेरै नै कम हुन्छन्। सेवा एउटा यस्तो दीप हो जसले अरूको जीवन उज्यालो बनाउने कर्ममा आफ्नै जीवन पनि प्रकाशमय हुने गर्छ। यसर्थ हामी सबैले आफ्नो जीवनमा सेवाको भावना विकास गरौँ, मानवतालाई धर्म मानौँ, अनि जहाँ दुःख छ त्यहाँ सहारा बनौँ, जहाँ निराश छ त्यहाँ आशा बनौँ, जहाँ अन्धकार छ त्यहाँ उज्यालोको किरण छरौँ र अरूहरूका हित र सफलताका निम्ति काम गरौँ र हामी सधैँ नै उदाहरण बन्दै जाउँ।

श्रोताहरूले आजको अर्चना कार्यक्रममा सुन्नुभयो सेवा नै साधना विषयमा एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो कुमारी शर्माज्यूले, अनि साथमा सुन्नुभयो विभिन्न नेपाली अनि हिन्दी भजनहरू पनि। हवस् त श्रोता, हजुरहरू सबैमाथि भगवान्को कृपा दृष्टि बनिरहोस् भन्ने कामनासहित आजलाई कार्यक्रम प्रस्तुता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका झुनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

परेको हो भन्ने विश्वास छ। अलैँचीलाई चिसिने ठाउँ चाहिन्छ। मलिलो रिसाइलो सधैँ चिसो रहने माटो जहाँ प्रशस्त मात्रामा जङ्गली पत्करहरू कुहेर मिसेका हुन्छन् त्यस ठाउँमा अलैँची खुबै राम्रो सप्रन्छ। पानी जम्ने ठाउँ र सिममा अलैँची सप्रँदैन। त्यसर्थ अलैँचीको निम्ति पानी बग्ने ठाउँ अथवा जमिन चाहिन्छ। यसलाई सिंहल वा छारी चाहिन्छ। जङ्गली रुखका छारीमा यो बढ्छ। छारीको लागि उतिस, काउलो, पिप्ले, कपासी, खराने, झिङ्ने, घुर्पिस, नेमारो, खन्युका रुखहरू असल हुन्छन्। 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जहाँ वार्षिक पृष्ठपात 1500 मिलिमिटर र 2500 मिलिमिटर हुन्छ त्यस ठाउँमा अलैँचीको खेती चाहिँ असल हुन्छ। बेसी तुसारो र असिना अलैँचीले सहन गर्न सक्दैन। अहिले श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो अलैँचीको खेती सम्बन्धी जानकारी। अब प्रस्तुत छ आधुनिक गीत डेची बरालीको स्वरमा।

श्रोताबिन, समय बिहान को 7:15 भइरहेछ। अब आरम्भ गरिरहेका छौँ आजको नेपाली प्रसारण सेवा। प्रथममा सुन्नुहोस् भजन चन्द्रमा दर्नरको स्वरमा।

0: अहिले सुन्दै हुनुहुन्थ्यो गजेन्द्र घतानीको स्वर्ण भजन. अब सुन्नुहोस् आकाशवाणीको समाचार.
1: नमस्कार, यो आकाशवाणी हो. समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्. प्रथममा प्रमुख समाचार. राष्ट्रपति द्रौपदी मुर्मूले हिजो छात्रहरूलाई शिक्षालाई एक न्यायसङ्गत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो. प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो इरानका राष्ट्रपति डाक्टर मसुद पेजेस्कियानसित टेलिफोन मार्फत बातचित गर्नुभयो. विकसित भारत रोजगार अनि आजीविका ग्यारेन्टी मिसन ग्रामीण अधिनियम आजदेखि लागू हुनेछ. जापानकी प्रधानमन्त्री सनाया ताकाइची 3 दिनको भारत भ्रमणका लागि आज बेलुकी नयाँ दिल्ली आइपुग्नुहुनेछ. अनि फिफा विश्वकपको राउन्ड अफ 32 म्याचमा फ्रान्सले स्विडेनलाई 3-0 पराजित गरेको छ. अब समाचार.

0: विस्तारमा राष्ट्रपति द्रौपदी मुर्मूले हिज आन्ध्र प्रदेशको विशाखापट्टनममा केन्द्रीय जनजातीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा छात्रहरूलाई शिक्षालाई एक न्यायसङ्गत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो। उहाँले भन्नुभयो, शिक्षित युवाहरूलाई केवल आफ्नो प्रगतिका लागि मात्र होइन तर कमजोर वर्गको उत्थान अनि राष्ट्र निर्माणमा योगदान दिन प्रयासरत रहन पर्नेछ। राष्ट्रपतिले छात्रहरूसित सामाजिक परिवर्तनको वाहक बन्ने आग्रह गर्दै भन्नुभयो, शिक्षाको उद्देश्य केवल रोजगार सुरक्षित गर्नु मात्र होइन तर समाज, संस्कृति, परम्पराहरू अनि आर्थिक प्रगतिलाई बलियो गर्नु हो। उहाँले भन्नुभयो, प्रत्येक शिक्षित युवाले पछि परेकाहरूलाई अघि बढाउनमा मदत गर्न जरुरी छ अनि 2047 एक विकसित भारतको लक्ष्यलाई प्राप्त गर्नमा योगदान दिन पर्नेछ। सार्थक शिक्षाको महत्वमाथि राष्ट्रपतिले भन्नुभयो, छात्रहरूले अकादमिक शिक्षालाई व्यावहारिक ज्ञानको साथ जोड्न जरुरी छ अनि तीव्र गतिमा बदलिरहेको विश्वको मागलाई पूरा गर्न नयाँ कौशल प्राप्त गरी आफ्नो समुदाय, संस्कृति अनि परम्पराहरूसित जोडिन आवश्यक छ। उहाँले भन्नुभयो, केन्द्रीय जनजातीय विश्वविद्यालय जस्ता सामाजिक न्यायको उद्देश्यले स्थापित संस्थानहरूको जनजातीय शिक्षा, स्वास्थ्य सेवा, कौशल विकास, आजीविका अनि वन अधिकारलाई बढावा दिने ठूलो जिम्मेवारी रहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो इरानका राष्ट्रपति डाक्टर मसुद पेजिस्क्यानसित टेलिफोन मार्फत बातचित गर्नुभयो। राष्ट्रपति पेजिस्क्यानले श्री मोदीलाई पश्चिम एसियामा चलिरहेको हालको घटनाक्रमको जानकारी दिनुभयो। प्रधानमन्त्री मोदीले विभिन्न पक्षबीच हालको सहमतिको स्वागत गर्नुभयो तथा सबै मुद्दाहरूको समाधान बातचित अनि राजनयिक माध्यमले गरिनुपर्ने भारतको अडान दोहोऱ्याउनुभयो। श्री मोदीले पश्चिम एसियामा स्थायी शान्ति अनि स्थिरता तथा सुरक्षित नौवहन अनि वाणिज्यका लागि सतत प्रयासहरूमा बल दिनुभयो। यसै गरी इरानी राष्ट्रपतिले शान्ति, स्थिरता र क्षेत्रीय सहयोग प्रवर्धन गर्न प्रधानमन्त्री मोदीको व्यक्तिगत प्रयासको प्रशंसा गर्नुभयो। इरानी दूतावासले भनेको छ, कुराकानीको क्रममा राष्ट्रपति पेजिस्क्यानले भारतमा ब्रिक्स ऊर्जा मन्त्रीहरूको बैठक सफल भएकोमा सन्तुष्टि व्यक्त गरे। भारतसँगको सम्बन्धलाई अझ सुदृढ पार्ने इरानको प्रतिबद्धता दोहोऱ्याउँदै राष्ट्रपति पेजिस्क्यानले दुई देशबीचको सम्बन्ध ऐतिहासिक सम्बन्ध र पारस्परिक सम्मानमा आधारित रहेको बताउनुभयो। केन्द्र सरकारले आजदेखि आरम्भ हुने पखवाडाका लागि पेट्रोल, डिजल अनि विमानन इन्धनमा निर्यात शुल्कको दर संशोधित गरेको छ। वित्त मन्त्रालयको अधिसूचना अनुसार संशोधित दरहरूमा पेट्रोलमा निर्यात शुल्क 4 रुपियाँ प्रति लिटर निर्धारित गरिएको छ, जबकि डिजल शुल्क अब 14 रुपियाँबाट घटेर 8 रुपियाँ 50 पैसा भएको छ। विमानन इन्धनको निर्यातमा विशेष अतिरिक्त उत्पाद शुल्क 12 रुपियाँ 50 पैसाबाट घटेर 7 रुपियाँ 50 पैसा गरिएको छ। अधिसूचनामा भनिएको छ, जब पहिलोचोटि निर्यात शुल्क लगाइएको थियो तब सरकारी तेलको तेल कम्पनीहरूले नेपाल, भुटान, बङ्गलादेश अनि श्रीलङ्कालाई पेट्रोल, डिजल अनि एटिएफको निर्यातमा छुट दिएको थियो। विकसित भारत रोजगार अनि आजीविका ग्यारेन्टी मिसन ग्रामीण अधिनियम आजदेखि लागू हुनेछ। ग्रामीण विकास मन्त्रालयले भनेको छ, बिबिजी रामजी अधिनियम अन्तर्गत प्रत्येक वित्तीय वर्षमा 125 दिनको रोजगारको ग्यारेन्टी हुनेछ। यसले ग्रामीण भारत सशक्त बन्नेछ। हाम्रो संवाददाताले बताए अनुसार वर्तमान वित्तीय वर्षमा यस योजना कार्यान्वयनका लागि 95,692 करोड रुपियाँको प्रावधान गरिएको छ। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडवियाले नयाँ दिल्लीमा कर्मचारी राज्य बीमा निगमको 198 बैठकको अध्यक्षता गर्नुभयो। बैठकमा निगमको स्वास्थ्य सेवालाई बलियो गर्ने, चिकित्सा शिक्षाको विस्तार गर्ने अनि संगठनात्मक दक्षता अनि सेवामा सुधारको उद्देश्यले धेरै महत्वपूर्ण निर्णयहरूलाई मञ्जुरी दिएको छ। बीमित व्यक्तिहरूका लागि बेरोजगारी भत्ता योजना, अटल बीमित व्यक्ति कल्याण योजनालाई भोलिदेखि आगामी वर्ष 30 जुनसम्म बढाएको छ। यसका साथै नयाँ ईएसआई अस्पतालहरूको प्रवर्धन अब सीमा निगमद्वारा गरिनेछ, जसले उच्च गुणवत्ता भएको स्वास्थ्य सेवाहरू सुनिश्चित गर्न सकियोस्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AirNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। अब रहल समाचार। केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले वित्तीय सेवा, वित्तीय प्रौद्योगिकी, डिजिटल भुक्तान अनि उदाउँदो प्रौद्योगिकीमा सहयोग बढाएर भारत अनि ग्रिसबीच आर्थिक सम्बन्ध बलियो गर्न विचार विमर्श गर्नुभयो। ग्रिसका आर्थिक अनि वित्त मन्त्री किरियाकोस पियराकिससितको भेटमा दुवै पक्षले साझा समृद्धिलाई बढावा दिनका लागि भारत अनि ग्रिसका संस्थानहरूबीच गहिरो सहयोगको सम्भावनामा पनि विचार गरे। श्री गोयलले ग्रीसको अवसंरचना अनि परिवहन मन्त्री क्रिस्टोस डिमासित पनि भेट गर्नुभयो। दुई मन्त्रीहरूले अवसंरचना, परिवहन सम्पर्क, समुद्री क्षेत्र, विमानन अनि सतत मोबिलिटीमा भारत ग्रीस बीच बढ्दो सहयोगमाथि चर्चा गरे। जम्मू कश्मीरमा श्री अमरनाथजी यात्राका लागि सबै आवश्यक प्रबन्ध गरिएको छ। तीर्थयात्रीहरूको पहिलो जत्ता भोलि भगवती नगर आदर्श शिविरबाट प्रस्थान हुनेछ। हाम्रो जम्मू संवाददाताले बताएअनुसार उपराज्यपाल मनोज सिन्हाले भोलि बिहान 4 बजे पहिलो जत्तालाई प्रस्थान गराउनुहुनेछ। श्री मनोज सिन्हा अमरनाथ श्राइन बोर्डका अध्यक्ष पनि हुन्। 57 दिनको यो यात्रा पारम्परिक नुनवान पहलगाम मार्ग अनि गान्दरबल जिल्लाको बालतल मार्गदेखि 3 जुलाईदेखि सुरु हुनेछ। सुचारू अनि सुविधाजनक यात्राका लागि व्यापक प्रबन्ध गरिएको छ। केवल जम्मू कश्मीर श्रीनगर राष्ट्रिय राजमार्ग 44 यात्राको अनुमति दिएको छ। धार रोड अनि मुगल रोड जस्ता अन्य वैकल्पिक मार्गहरूबाट यात्राको अनुमति दिइने छैन। जापानकी प्रधानमन्त्री सनाया ताकाइची 3 दिनको भारत भ्रमणका लागि आज बेलुकी नयाँ दिल्ली आइपुग्नुहुनेछ। उहाँको भारतको यो पहिलो आधिकारिक भ्रमण हो। उहाँले भोलि प्रधानमन्त्री नरेन्द्र मोदीसित 16 भारत जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनुहुनेछ। यो सम्मेलनले दुई देशलाई द्विपक्षीय सहयोगको सबै आयामहरूको समीक्षा अनि यसलाई सुदृढ बनाउनका साथै परस्पर हितको क्षेत्रीय अनि वैश्विक मुद्दाहरूमा चर्चाको अवसर प्रदान गर्नेछ। भारत अनि जापान बीचको दीर्घकालिक मित्रता, युगौं पुरानो सांस्कृतिक अनि सभ्यतागत आदान प्रदान, आध्यात्मिक आत्मीयता तथा स्वतन्त्रता, लोकतन्त्र अनि विधि सम्मत शासनको साझा मूल्यहरूमा आधारित छ।
1: भारत और जापान के बीच द्विपक्षीय संबंधों को वर्ष 2014 में विशेष रणनीतिक और वैश्विक साझेदारी का दर्जा दिया गया था। अगले वर्ष दोनों देशों के बीच राजनयिक संबंधों की स्थापना के 75 वर्ष पूरे होने वाले हैं। इस अवसर की ओर बढ़ते हुए दोनों देशों के बीच व्यापार और निवेश, आर्थिक सुरक्षा, रक्षा एवं सुरक्षा, विज्ञान एवं प्रौद्योगिकी, संस्कृति तथा जन से जन संपर्क सहित विभिन्न क्षेत्रों में सहयोग लगातार गहरा हो रहा है। भारत जापान व्यापक आर्थिक साझेदारी समझौता 1 अगस्त 2011 से प्रभावी है। पिछले वित्तीय वर्ष में दोनों देशों के बीच द्विपक्षीय व्यापार $27 अरब से अधिक रहा। अप्रैल 2000 से मार्च 2026 के बीच $48 अरब से अधिक के निवेश के साथ जापान भारत में निवेश करने वाला 5वां सबसे बड़ा निवेशक है। सुपर्णा सैकिया के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: नेपालमा बर्ड फ्लूको प्रकोपपछि कावेरपाल चोकमा 40,000 भन्दा अधिक हाँस र कुखुराहरू मारिएको छ। यस संक्रामक एभियन इन्फ्लुएन्जाको प्रसार रोक्ने प्रयास तेज गरिएको छ। धुलीखेल स्थित जिल्ला पशुधन कार्यालयले व्यावसायिक फार्महरूमा 40,000 भन्दा अधिक पंक्षीहरूलाई मारिएको सूचना दिएको छ। इन्फ्लुएन्जाबाट संक्रमित भएपछि अण्डा दिइरहेका हाँस र कुखुराहरू मारिएको छ। फिफा विश्वकपको राउन्ड अफ 32 म्याचमा फ्रान्सले स्विडेनलाई 3-0 पराजित गरेको छ। यसका साथै फ्रान्सले अन्तिम 16 स्थान पक्का गरेको छ। यसअघि नर्वेले आइवरी कोस्टलाई 2-1 हराएर राउन्ड अफ 16 स्थान बनाएको छ। अब नर्वेको सामना आइतबार ब्राजिलसित हुनेछ। मोरक्को, प्याराग्वे, ब्राजिल अनि कनाडा पनि राउन्ड अफ 16 पुगिसकेको छ। यो समाचार युट्युबमा @AirKarshik मार्फत पनि श्रोताले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले हिज छात्रहरूलाई शिक्षालाई एक न्यायसङ्गत अनि समावेशी समाज निर्माणको साधनको रूपमा उपयोग गर्ने आह्वान गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो इरानका राष्ट्रपति डाक्टर मसुद पेजिस्क्यानसित टेलिफोन मार्फत बातचित गर्नुभयो। जापानकी प्रधानमन्त्री सनाया ताकाइची 3 दिनको भारत भ्रमणका लागि आज बेलुकी नयाँ दिल्ली आइपुग्नुहुनेछ अनि फिफा विश्वकपको राउन्ड अफ 32 म्याचमा फ्रान्सले स्विडेनलाई 3-0 पराजित गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
2: श्रोताबिन, सङ्गीत भन्न साथै हामी सबै मन्त्रमुग्ध हुन्छौँ, मोहित हुन्छौँ। सङ्गीतको मधुर ध्वनिले सबैलाई खुसी तुल्याएको हुन्छ, मनलाई शान्त बनाएको हुन्छ। आजको सङ्गीत प्रभावमा पनि श्रोताहरूलाई मनोरञ्जन गराउन विविध कोसिसहरू लिएर उपस्थित भएको छु। प्रथममा सुन्नुहोस् निकिता थापाको स्वरलाई, शब्द छ दिनेश अधिकारीको अनि सङ्गीत हरि लम्चलको।

अहिले श्रोताहरूले सुन्दै हुनुहुन्छ सङ्गीत प्रवाह। यसै क्रममा अब सुनाइरहेछौँ अनिल फागुको स्वरमा यो अर्को आधुनिक गीत, शब्द अनि सङ्गीत अनिल फागुको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विशेष प्रधानमन्त्रीको सेसल भ्रमण। आलेख विदेश सेवा डेस्क, एनएसडी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्सका राष्ट्रपति डाक्टर पैट्रिक हर्मनीको निमन्त्रणामा 27 देखि 29 जुन 2026 सेसल्सको राजकीय भ्रमण गर्नुभयो। प्रधानमन्त्री 28 जुन 2026 सेसल्सको स्वतन्त्रताको 50 वार्षिकोत्सव समारोहमा पनि विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुभयो। प्रधानमन्त्री मोदीको सेसल्सको यो दोस्रो भ्रमण थियो। उहाँले अन्तिम पटक 2015 सेसल्सको भ्रमण गर्नुभएको थियो। माहेको भिक्टोरिया स्थित विमानस्थलमा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति हर्मनीले न्यानो स्वागत गर्नुभयो। सेसल्सका धेरै गण्यमान्य व्यक्तिहरू र भारतीय समुदायका सदस्यहरू पनि स्वागत समारोहमा सामेल भए, जसमा दुई देश बीचको आम मानिसहरू बीचको बलियो सम्बन्धलाई प्रतिबिम्बित गर्ने जीवन्त सांस्कृतिक प्रदर्शनहरू समावेश थियो। प्रधानमन्त्री मोदीले पहिलो आधिकारिक कार्यक्रममा सेसल्स

0: राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण समारोहमा भाग लिनुभयो, जहाँ उहाँले दुर्लभ र प्रतिष्ठित कोको डे मेयर पामको बिरुवा रोप्नु भएको थियो। यस कार्यक्रममा राष्ट्रपति धर्मनी पनि सामेल हुनुभएको थियो। यस रोपण समारोहले भारतको एक पेड माके नाम पहल र सेसल्सको हरितीकरणको लागि स्वतन्त्रता दिवस अभियानलाई एकसाथ ल्यायो, जसले दिगो विकासको लागि दुई देशहरूको साझा प्रतिबद्धतालाई जोड दियो। बगैँचामा दुवै नेताहरूले विशाल अल्डाब्रा कछुवाको पनि अवलोकन गर्नुभयो। अल्डाब्रा कछुवा सेसल्सको स्थानीय जीव हो र ग्रहमा सबैभन्दा ठूलो र सबैभन्दा लामो समयसम्म बाँच्ने कछुवा प्रजातिहरूमध्ये एक हो। सेसल्सले यसअघि दुई देशबीचको विशेष मित्रताको प्रतीकको रूपमा भारतलाई अल्डाब्रा कछुवा उपहार दिएको थियो। एक विशेष समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीले सेसल्स सरकारलाई उपहारको रूपमा राष्ट्रपति हर्मिनीलाई द्रुतगति पोत लेस पावर हस्तान्तरण गर्नुभयो। यसका साथै 10 युटिलिटी गाडी, 5 थान लेजर रेडियल बोट र 6 एम्बुलेन्स हस्तान्तरण गरिएको थियो। यसले सेसल्सको समुद्री सुरक्षा र रक्षा क्षमतालाई बढाउनेछ। राष्ट्रपति हर्मनीले प्रधानमन्त्रीको सम्मानमा एक भोजको आयोजना गर्नुभयो, जसमा दुई नेताहरूले भारत र सेसल्स बीचको दृढ़ साझेदारीलाई बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई दोहोर्याए। भारत र सेसल्स बीच कूटनीतिक सम्बन्ध स्थापना भएको 50 वर्ष पूरा भएको अवसरमा सेसल्सको स्वतन्त्रता दिवस समारोह मनाइएको थियो। यी विशेष अवसरहरूको सम्झनामा भारतीय सशस्त्र बलका टुक्रीहरूले सेसल्सको स्वतन्त्रताको स्वर्ण जयन्तीको अवसरमा आयोजित राष्ट्रिय परेडमा भाग लिएका थिए। भारतीय टुक्रीमा असम रेजिमेन्ट, भारतीय नौसेना र भारतीय नौसेना मार्चिङ ब्यान्डका जवानहरू थिए, जसले दुई देशहरू बीचको लामो समयदेखिको रक्षा साझेदारीलाई प्रतिबिम्बित गर्दछ। उत्सवको एक भागको रूपमा र स्थापित परम्परालाई ध्यानमा राख्दै भारतीय नौसेना जहाजहरू आइएनएस तर्कस, आइएनएस इच्छक पोर्ट भिक्टोरियामा डक गरियो। प्रधानमन्त्री मोदीले मरिससका प्रधानमन्त्री डाक्टर नवीन चन्द्र राम गुलामसित भिक्टोरियामा भेटवार्ता गर्नुभयो। दुवै नेताहरूले सेसल्सको स्वर्ण जयन्ती राष्ट्रिय दिवसको अवसरमा भेट गरेका थिए। नोभेम्बर 2024 प्रधानमन्त्री राम गुलामले पदभार ग्रहण गरे यता प्रधानमन्त्री मोदीको यो चौथो बैठक थियो। दुवै नेताहरूबीच भारत र मरिसस बीच जारी सहयोगका बारेमा छलफल भयो। उहाँहरूले भारतले प्रदान गरेको विशेष आर्थिक प्याकेजको कार्यान्वयनमा भएको प्रगतिको पनि समीक्षा गर्नुभयो। श्री मोदीले मरिससको विकास र प्रगतिलाई भारतले दिएको महत्वलाई जोड दिँदै भन्नुभयो, चलिरहेको द्विपक्षीय परियोजनाहरूले मरिससको स्वास्थ्य सेवा, कनेक्टिभिटी, दिगो विकास र नील अर्थव्यवस्थामा योगदान पुर्याउनेछ। दुवै प्रधानमन्त्रीहरूले भारतको भिजन महासागर र छिमेकी प्रथम नीति अन्तर्गत भारत मरिसस सर्वाधिक रणनीतिक साझेदारीको महत्व र ग्लोबल साउथप्रति उनीहरूको साझा प्रतिबद्धतामाथि सहमति व्यक्त गर्नुभयो। नेताहरूले हिन्द महासागर क्षेत्रमा आपसी विकास र शान्ति, स्थिरता र समृद्धिका लागि निकटतामा काम गर्न जारी राख्ने दृढता व्यक्त गरे।
1: यो प्रसारणमा आकाशवाणी खरसाङको अबको केही चिन्ह रिले गरी सुनाउनेछौ आकाशवाणी दिल्ली केन्द्रको समाचार।

जीवनमा सबैको एउटै लक्ष्य हुन्छ, सफलता प्राप्त गर्ने। सफलता सजिलोसित प्राप्त गर्न सक्दैन, यसको निम्ति हामीले दिनरात मेहनत गर्नुपर्छ, परिश्रम गर्नुपर्छ, तब मात्र हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ। आजको कथाको सफलतामा पनि यस्तै लगनशील लोकगायिका पुखिल लेखेथेपीको कथा लिएर उपस्थित भएको छु, साथमा म दिच्छेन। पुखिला लेखेथेपी असमकी भारतीय गायिका हुन्। उनी 4 दशकभन्दा बेसी समयदेखि कार्बी सङ्गीतमा संलग्न छिन्। सङ्गीतको यात्रामा अहिलेसम्म 300 भन्दा बेसी गीतहरू गाइसकेकी छिन्। 2009 उनलाई अल गुवाहाटी विद्यार्थी सङ्घद्वारा सभा शिल्पी अमूल्य काबिली स्मृति पुरस्कारले सम्मानित गरिएको थियो। 2011 हिल्स आइडलले उनलाई कार्बी सङ्गीतमा उनको योगदानको निम्ति मेलोडी रानीको उपाधि प्रदान गरिएको थियो। यसरी नै 2018 उनलाई पहिलोपल्ट गुवाहाटी रिफाइनरीद्वारा द्वित गौरव पुरस्कारबाट सम्मानित गरिएको थियो। पुरस्कारको क्रममा असम सरकारले पनि 17 जनवरी 2023 शिल्पी

पुरस्कार र शिल्पी पेन्सनले सम्मानित गरेको थियो अनि 2024 सालमा उनलाई असमको तेस्रो सर्वोच्च नागरिक सम्मान असम गौरव पुरस्कारबाट पनि सम्मानित गरिएको थियो। पोखिलाको बाल्यकालबारे भन्नुपर्दा उनको जन्म आङलोङ जिल्लाको डाकमोकाको डुपुर तिमुङ गाउँमा सन् 1962 भएको थियो। पोखिलाका मातापिता पनि गायनमा रुचि राख्थे। त्यस समय पोखिलाको पिताले गाउँमा हुने नाटकहरूमा सङ्गीत बजाउनुहुन्थ्यो। मातापिताको सङ्गतले पोखिल पनि बाल्यकालदेखि नै सङ्गीतप्रति आकर्षित भइन्। उनले आफ्नो प्राथमिक विद्यालयमा प्रत्येक शनिबार गीत प्रतियोगिता हुन्थ्यो। शिक्षकहरूले उनको स्वर राम्रो देखेर उनलाई प्रतियोगितामा भाग लिने सल्लाह दिए। उनले यसबारे मातापितालाई बताइन्। उनका पिताले नाटकहरूमा गाएका गीतहरू सिकाएर प्रतियोगितामा भाग लिने प्रोत्साहन गरे। उनको पहिलो साङ्गीतिक यात्रा सन् 1964 सुरु भएको थियो। डिफू कार्बी क्लबमा आयोजित कार्बी युवा महोत्सवको क्रममा सङ्गीत प्रतियोगितामा भाग लिइन्। लेखथेपीले धेरै प्रतियोगिताहरूमा प्रथम पुरस्कार जितिन् र पछि आफ्नै गीतहरू पनि रचना गरिन्। यसरी नै 1976 उनले डिफूमा आयोजित कार्बी युवा महोत्सवमा पहिलो कार्बी कुङ्गेप्रिय पुरस्कार प्राप्त गरिन्। उनले रेडियोमा गाउने अवसर पनि पाइन्। यो अवसर कति बेला प्राप्त भएको भन्दा जब आकाशवाणी गुवाहाटीको कार्बी शाखाका निर्देशकले उनको स्वर सुने। त्यस समय कार्बीमा आधुनिक गीतहरू थिएनन्। लेखथेपीले कार्बी आधुनिक गीतहरूको नयाँ विद्या सृजना गरे। त्यस समय जोपा सिंह रङ्पीले गीत लेखेका थिए अनि लेखेथिपीले स्वयंले धुनहरू रचेर कार्बी भाषामा पहिलो क्यासेट काङ धुन विमोचन गर्यो। उनले जुबिन गर्ग लगायत असमका धेरै कलाकारहरूसित पनि गीत गाइन्। पोखिला आफ्नो सङ्गीत मार्फत कार्बी सम्प्रदायको प्रबोधन गर्ने एक चम्किलो उदाहरण हुन्। उनले महत्त्वपूर्ण प्रभाव पार्ने केही तरिकाहरू दिएका छन्। आधुनिक कार्बी सङ्गीत सृजना गर्दै उनले अग्रिम भूमिका निर्वाह गरिन्। उनको अर्को महत्त्वपूर्ण भूमिका के रहेको छ भने कार्बी आधुनिक गीतहरूको एक नयाँ विधा जसले परम्परागत तत्त्वहरूलाई समकालीन शैलीहरूको मिश्रणले युवा वर्गलाई आकर्षित बनायो। पोखिलको यो सबैभन्दा ठूलो उपलब्धि हो। यसरी नै पोखिलले स्वयंले गीत र शब्द रचना गरेर कार्बी सङ्गीतमा महत्त्वपूर्ण योगदान दिएको छ। उनको गीतहरू प्राय कार्बी पहिचान रीतिरिवाज लोककथा र दैनिक जीवनको झलक हामी पाउँछौँ। पोखिलले कार्बी लोक आधुनिक सङ्गीतलाई अघि बढाउनमा जुन योगदान दिएको छ त्यो अतुल्य छ। उनको अथक प्रयासले कार्बी सङ्गीतलाई जनमानसमा पुर्याए। उनलाई कार्बी लोक सङ्गीतको प्रवर्धन र प्रसार गर्ने श्रेय दिएको छ। उनलाई 2026 भारत सरकारले कला श्रेणीमा भारतको चौथो सर्वोच्च नागरिक पुरस्कार पद्मश्री पुरस्कारले सम्मानित गरिएको छ। श्रोताबिन, निष्कर्षमा हामी के भन्न सक्छौँ भने असमकी लोक गायिका पोखिल लेखाथेपीको सफलतापछि जुन सङ्घर्ष छ, जुन सङ्घर्ष थियो, आफ्नो कामप्रति जुन समर्पणको भाव थियो, त्यो सबैको निम्ति उदाहरण बनेको छ। अनि जीवनमा हामीले समाजको अघि जुन नयाँ कार्य गर्दछौँ त्यसको अवश्य नै सफलता हासिल गर्ने सन्देश दिँदछ। त श्रोताबिन, प्रस्तुत लेखनाथ राईको साथमा म दिक्षेनलाई आजको कार्यक्रमबाट बिदा दिनुहोस् अनि आगामी दिनहरूमा एक छुट्टै व्यक्तित्वको सफलताको कथा लिएर उपस्थित हुनेछौँ। तबसम्मलाई सुन्दै गर्नुहोस् यो लोकगीत।

कार्यक्रमको प्रथम गीत सुनाइरहेछौँ प्रेम रतन धन पायो फिल्मबाट, पलक मुन्चाल अनि साथीहरूको आवाजमा। सङ्गीत छ हिमेश रेशमियाको अनि शब्द इर्शाद कामिलको।

श्रोताबिन, आजको सन्दर्भको विषय छ जातिवाद, सामाजिक सञ्जालले ल्याएको परिवर्तन। सामाजिक सञ्जालले मानिसको दैनिक जीवन, संसार र समाजमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। यसले सूचनाको माध्यमलाई सजिलो बनाएको छ भने व्यक्तिगत सम्बन्ध र समाजलाई नयाँ ढङ्गले जोड्ने काम गरेको छ। सामाजिक सञ्जालले ल्याएको यो परिवर्तनलाई निम्न बुन्दाहरूमा सजिलै बुझ्न सकिन्छ। जातिवाद एक यस्तो विचारधारा हो जसले एक व्यक्ति आफ्नो जाति विशेषप्रति अत्यधिक निष्ठा राख्दछ अनि आफ्नो व्यक्तिगत या समूहको हितलाई देश, समाज अनि अन्य जातिहरूको सामान्य हितभन्दा माथि राख्दछ। वर्तमान समयमा सामाजिक सञ्जालले आमूल परिवर्तन ल्याएको छ जातिवाद विचारधारामा। इन्टरनेट जस्तो प्लेटफर्ममा जातिवादलाई बढावा दिन प्रयोग गरेको पथ भेटिन्छ। सामाजिक सञ्जालको पक्ष पनि छ, दोष पनि। सामाजिक सञ्जालको फाइदा उठाएर कतिपय कट्टर विचारधारा भएकाहरू

सामाजिक सञ्जाल मार्फत आफ्नो झुट फैलाउने कोसिस गरेको भेटिन्छ, जसको फलस्वरूप विभिन्न जातिहरूमाझ साम्प्रदायिक दङ्ग, तनाव, अशान्तिको वातावरण सृजना हुने सम्भावना हुन्छ, जुन समाज अनि देशको निम्ति राम्रो होइन। यसैले जातिवाद जस्तो संवेदनशील विषयलाई जति सक्दो सामाजिक सञ्जालमा प्रसार नगरेको राम्रो, बरु जातिवादलाई सामाजिक सञ्जालमा विभिन्न समुदायबीच प्रेम, भाइचारा, सबै एकसाथ मिलेर समाज देशको निम्ति असल कार्य गर्ने विचारधाराहरू सामाजिक सञ्जाल मार्फत प्रचार गरे अति राम्रो हुन्छ।

अहिले सुन्दै हुनुहुन्थ्यो मिलिङ्गे मिलिङ्गे फिल्मबाट शङ्कर महादेवनको स्वरमा, शब्द समीरको अनि सङ्गीत निखिल पिनेको। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अबको केही क्षणमा सुन्नुहुनेछ आकाशवाणीको समाचार।

नमस्कार, आकाशवाणीको बिहान 9 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मू आज अनन्तपुरम जिल्लाको जन्तुलुरुमा आन्ध्र प्रदेश केन्द्र विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ। आज राष्ट्रिय चिकित्सक दिवस मनाइँदैछ। यो दिवसले जनस्वास्थ्यको रक्षाप्रति डाक्टरहरूको समर्पण र अमूल्य योगदानलाई रेखाङ्कित गर्दछ। प्रत्येक वर्ष 1 जुलाईमा डाक्टर विधानचन्द्र रायको जन्म र मृत्युको सम्झनामा यो दिवस मनाइने गरिन्छ। यस वर्षको विषय रहेको छ बिहाइन्ड द मास्क हु हिल्स द हिलर्स। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय डाक्टर दिवसको अवसरमा चिकित्सकहरूलाई शुभकामना दिनुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, डाक्टरहरूको कडा परिश्रम र प्रतिबद्धता देशको स्वास्थ्य सेवाको आधार हो। केन्द्रीय गृहमन्त्री अमित शाहले राष्ट्रिय चिकित्सक दिवसका अवसरमा सम्पूर्ण चिकित्सकमा हार्दिक शुभकामना व्यक्त गर्नुहुँदै सामाजिक सञ्जालमा पोस्टमा स्वास्थ्य र सठिक उपचार र राम्रो जीवनशैलीका बारेमा जनचेतना फैलाउने डाक्टरहरूको समर्पण र प्रतिबद्धताले स्वस्थ समाज निर्माणको मार्ग प्रशस्त गरेको बताउनु भएको छ। जापानकी प्रधानमन्त्री सनाया ताकाइची 3 दिनको भारत भ्रमणमा आज साँझ नयाँ दिल्ली आइपुग्नुहुनेछ। केन्द्र सरकारले विकसित भारत जी रामजी अधिनियम अन्तर्गत पारिश्रमिकको संशोधित दरहरू अधिसूचित गरेको छ। यो दर आजदेखि लागू भएको छ। राजस्थानको दौसा जिल्लामा दिल्ली मुम्बई एक्सप्रेसवेमा एउटा स्लिपर बसमा ट्रकले एकाकस्मा टक्कर दिँदा 7 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। भूकम्पबाट मनेरको संख्या बढेर

0: खरसाङका विधायक सोनाम लामाले हिज शहरमा विभिन्न प्रकारको भ्रम फैलाउने अफवाह सृजना गर्ने तथा वातावरणलाई अनावश्यक रूपमा बिगार्ने प्रयासहरू भइरहेको तथा यसप्रति सबै सचेत हुनपर्ने अनुरोध गर्नुभएको छ। विशेष गरी खरसाङ हाट बजारका सम्पूर्ण व्यवसायीहरूलाई कुनै पनि अफवाह तथा गलत सूचनाबाट नआतिने धैर्य र संयमता अपनाउँदै आफ्नो व्यवसाय सञ्चालन गरिरहने श्री लामाले बताएका छन्। यसको साथै विधायक लामाले सम्बन्धित प्रशासन तथा हितधारक पक्षसित संयुक्त छलफल गरी समस्याको उचित र दीर्घकालीन समाधान खोज्न आवश्यक पहल गरिने विश्वास व्यक्त गर्नुभएको छ। किरात खम्बुराई सांस्कृतिक संस्थान केन्द्रीय समितिको आयोजनामा गत 28 जुन 2026 को दिन दार्जीलिङको हृदयस्थल चौरस्तामा भव्य रूपमा सम्पन्न भएको किरात खम्बुराई सांस्कृतिक उत्सव 2026 संस्थानका मिरिक महकुमा समितिले सिली नृत्य र माङपा माङमाहरूको उत्कृष्ट प्रस्तुतिले अतिथिहरू अनि दर्शकहरूको मन जित्न सफल बनेका थिए। संस्थानले यो उपलब्धि किरात खम्बु समुदायको मात्र नभएर सम्पूर्ण पहाड़को सांस्कृतिक गौरवको पहिचानलाई उजागर गरेको धारणा व्यक्त गरेको छ। ती सफलताको खुशीमा मिरिक महकुमा समितिले हिज माङपा माङमाहरूलाई सम्मान जनायो। सम्मान कार्यक्रममा मिरिक महकुमाबाट सिली टोली र माङपा माङमाहरूले उत्साहपूर्वक भाग लिएका थिए। राज्यमा दक्षिण पश्चिम मनसून पूर्ण रूपले सक्रिय बनेको छ। यसको प्रभाव राज्यका अधिकांश भागहरूमा आगामी केही दिनसम्म भारी वर्षा हुने प्रबल सम्भावना रहेको छ। मौसम विभाग अनुसार उत्तर बंगालका जिल्लाहरूमा मुसलधारे वर्षाको क्रम जारी रहनेछ भने दक्षिण बंगालका जिल्लाहरूमा पनि चट्याङ अनि गर्जन साथ भारी वर्षा हुने अलर्ट जारी गरिएको छ। मौसम विभागको रिपोर्ट अनुसार उत्तर बंगालका 5 जिल्लाहरू दार्जीलिङ, कालेबुङ, जलपाइगुडी, अलिपुरद्वार अनि कुचबिहारमा आगामी 24 घण्टाको अवधि अत्यधिक भारी वर्षा हुने आशंका रहेको छ। पहाड़ी क्षेत्रमा लगातार भइरहेको वर्षाको कारण पहिरो जाने खतरा बढेर गएको छ, जसपछि साधारण मानिस साथै प्रशासनलाई पनि पूर्ण रूपले सतर्क बस्ने निर्देशन दिएको छ। मालदा, उत्तर अनि दक्षिण दिनाजपुरमा पनि गर्जन साथ मध्यमदेखि भारी वर्षाको क्रम जारी रहने मौसम विभागले जनाएको छ। यसका साथै आकाशवाणी खरसाङबाट अहिलेलाई प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ खेल संसार।
2: आकाशवाणी खरसाङको स्टुडियोबाट खेल संसार कार्यक्रम लिएर म कार्यक्रम सञ्चालक निगम उपस्थित भइसकिसकेको छु। अनुश्रोताहरू, यस हप्ता घटेको खेलहरूको घटनामाथि जानकारी लिइहालौँ। आरम्भ गरौँ स्थानीय खेलको खबरबाट। हालैमा सम्पन्न स्याफ महिला च्याम्पियनसिपमा भारतलाई उत्कृष्ट प्रदर्शन सहित उपाधि दिलाएपछि आफ्नो जन्मथलो फर्कनु भएका भारतीय महिला फुटबल टिमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई स्थानीय खेल प्रेमी, विभिन्न सामाजिक संस्था, पूर्व तथा वर्तमान खेलाडी, प्रशिक्षक र सर्वसाधारणले न्यानो स्वागत एवं सम्मान व्यक्त गर्दै खरसाङको राजराजेश्वरी हलमा भव्य कार्यक्रम आयोजना गरी उनलाई सम्मान जनाएका छन्। कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरूले क्रिस्पिन छेत्रीले अन्तर्राष्ट्रिय स्तरमा हासिल गरेको सफलता सम्पूर्ण पहाडी क्षेत्र तथा विशेष गरी खरसाङको युवाहरूको निम्ति प्रेरणाको स्रोत बनेको बताउनुभयो। अब यता फुटबलकै खबरमा, फिफा विश्वकप 2026 ठुलो उलटफेर देख्न पुगेको छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा जारी फिफा विश्वकप 2026 अन्तर्गत सोमबार सम्पन्न भएको राउन्ड अफ 32 खेलहरूमा ब्राजिल, प्याराग्वे र मोरक्कोले रोमाञ्चक जित निकाल्दै अन्तिम 16 स्थान सुरक्षित गरेका छन्। दिनको पहिलो खेलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै उत्कृष्ट पुनरागमन गरी जित दर्ता गरे। अब यता अर्को खेलमा प्रतियोगिताको सबैभन्दा ठुलो उलटफेर देखियो। चार पटकको विश्व च्याम्पियन जर्मनी प्याराग्वेसँग पेनल्टी सुट आउटमा 4-3 पराजित हुन पुगे। निर्धारित 90 मिनट तथा अतिरिक्त समयमा खेल 1-1 बराबरीमा सकिएपछि निर्णय पेनल्टीद्वारा गरिएको थियो। जर्मनीका खेलाडीहरूले महत्त्वपूर्ण पेनल्टी गुमाउँदा प्याराग्वेले ऐतिहासिक जित निकाल्दै अन्तिम 16 स्थान बनाउन सफल बनेका छन्। त्यसै गरी नेदरल्यान्ड्स र मोरक्को बीचको खेल पनि अत्यन्त रोमाञ्चक बनेको छ। निर्धारित समय र अतिरिक्त समयसम्म 1-1 बराबरी भएपछि पेनल्टी सुट आउटमा मोरक्को 3-2 विजयी बन्न पुग्यो। गोलकिपर बोनोको उत्कृष्ट प्रदर्शन तथा निर्णायक पेनल्टी गोलका कारण मोरक्कोले अर्को चरणमा स्थान सुरक्षित बनाएका छन्। यसैसँग ब्राजिल, प्याराग्वे र मोरक्कोले अन्तिम 16 आफ्नो स्थान सुरक्षित गरेका छन् भने

0: जर्मनी र नेदरल्यान्ड्सको विश्वकप यात्रा अप्रत्याशित रूपमा समाप्त भएको छ। नकआउट चरणका खेलहरू प्रतिस्पर्धात्मक बन्दै जाँदा उपाधि होड पनि अझ रोमाञ्चक बन्न पुगेको छ। श्रोताहरू र त्यो तपाईँको समक्षमा यस हप्ता घटेको खेलको केही छोटो जानकारी हो। श्रोताहरू, आज खेल संसारको कार्यक्रममा अनि आकाशवाणी खरसाङको स्टुडियोमा हामी समक्ष एक यस्ता व्यक्तित्व उपस्थित हुनुहुन्छ जसले खेललाई धेरै छेउबाट निहालेर हेर्ने गर्नुहुन्छ। उहाँको बारेमा हजुरहरूलाई परिचय दिनुपर्दाखेरि, उहाँ एक सर्टिफाइड लाइसेन्स्ड रेफ्री हुनुहुन्छ। साथै आफ्नो समयमा उहाँले युनाइटेड खरसाङ फुटबल क्लबबाट विभिन्न जग्गाहरूमा स्थानहरूमा गएर खेलहरू खेलिसक्नु भइसकिसकेको छ। उहाँले हाम्रो क्षेत्रीय फुटबलको विषयमा धेरै जानकारी राख्नुहुन्छ र हाम्रो क्षेत्रीय फुटबलको के कस्तो स्थिति छ, कहाँ कहाँ सुधार गर्नुपर्ने छ, आज हामी उहाँबाट जान्नेछौँ। र स्वागत गरौँ साहित्य आचार्यज्यूलाई, जो दार्जिलिङबाट हुनुहुन्छ र आज आकाशवाणी खरसाङको स्टुडियोमा खेल संसारको कार्यक्रममा। साहित्यज्यू, तपाईँलाई धेरै धेरै स्वागत छ।
1: हस्, धन्यवाद हजुरलाई।
0: दार्जिलिङबाट आउनु धेरै गाह्रो हुन्छ है, जामको समस्या, त्यो पनि अहिले बर्खाको समय छ है, कतिको समस्या भयो?
1: समस्या त अहिले त त्यस्तो भएको छैन, आज चाहिँ त्यस्तो भएन। नमा तपाईँको वान विक जस्तो पहिले त तपाईँको आममाम यस्तो दरार्दो जाम, तपाईँको सिंहमाडीबाट टाउन पुग्नु पनि तपाईँको आधी घन्टा दुई घन्टासम्म पनि मैले पर्खिनु परेछ। हजुर, तर एउटा हाम्रो चाहिँ दार्जिलिङमा के छ भन्नाले, अहिले बाइकहरू पनि फोन नम्बरलाई होइन रेन्टमा पाइन्छ, त्यसै कारण चाहिँ त्यहाँबाट अलिकति काम चाहिँ छिटो चाहिँ
0: छिटो। हजुर हजुर। र आजको हाम्रो विशेष कुराकानी अब अहिले फुटबल वर्ल्ड कप,
1: हजुर
0: है, विश्वमा सबैले मन पराउने, रुचाउने, नहेर्नेले पनि यो फुटबल जुन चाहिँ वर्ल्ड कप चल्दैछ त्यसमा अलिकति भए पनि कान निहालेर है हेर्ने के चल्दैछ त्यो त हुन्छ है। राम्रो, श्रोताहरूको अघि राखिदिनुहोस् न अहिले कस्तो चरण चल्दैछ फुटबलको है। हुन त अब राउन्ड अफ 32 सुरु भइसकिसकेको छ है, र कस्तो प्रकारले हेर्नु हुँदैछ यो वर्ल्ड कपलाई, र हजुरको फेभरेट टिमहरू पनि हामीलाई बताइदिनुहोस्।
1: यसपालिको जुन वर्ल्ड कप भइरहेको छ, हुनु चाहिँ अब जुन चलिरहेको छ वर्ल्ड कप है, वर्ल्ड कपमा चाहिँ योपालि अब टिम्सहरू पनि बेसी दिएको छ। लास्ट इयर 32 थियो, योपालि बढाएर दिएको छ है। अनि योपालि वर्ल्ड कपमा चाहिँ एउटा कस्तो भन्नाले, नयाँ नयाँ टिमहरू है, सानो सानो टिमहरूले आफ्नो पर्फर्मेन्स राम्रो दिइरहेको छ है। तपाईँले देखिरहनु भएको छ कतिवटा टिम्सहरू है क्वालिफाई, यो राउन्ड अफ 32 पनि क्वालिफाई भइरहेको छ। वेयरएस भन्नुपर्दाखेरि मेरो फेभरेट, तपाईँले भन्नुपर्दाखेरि चाहिँ मेरो फेभरेट चाहिँ हो फ्रान्स हो। फ्रान्सको जुन टिम छ है, अनि फ्रान्सको जस्तो प्रकारले खेल्छ होइन, यो मलाई चाहिँ पहिलादेखि नै मन परेको फ्रान्स चाहिँ। अन्त फ्रान्समा तपाईँले अब ब्यारेन्डोर छ, डेम्बेले है, एम्बापेको त फ्यान प्रायः छ, नयाँ प्लेयर त्यहाँनिर नेपालदेखि जन्मिएको छ, त्यो भन्दा पनि खतरा माइकल ओलिसे, यो नाम चाहिँ याद राख्नुपर्छ। अहिले उसले देखाएको छैन, अहिले उसले देखाएकै छैन, ग्रुप स्टेजमा देखाएकै छैन, उसले यो एउटा न एउटा उसले म्याचमा उसले आफ्नो देखाएको छ, अहिले उसले असिस्ट मात्रै गरिरहेको छ, उसले गोलको त्यो गरेको छैन। बाहिर मिनेको प्लेयर हो, एकदमै खटेर खेल्ने प्लेयर हो, ऊ लेफ्ट विङ्गर हो, लेफ्ट नम्बर राइटबाट खेल्छ, तर उसलाई चाहिँ अहिले यो मिडफिल्डर खेलाइरहेको छ र पनि अरू पोजिसनमा पनि बवाल दिइरहेको छ ओलिसेले। अन्त अब तपाईँको सिधै जाउँ वर्ल्डको डिबेट है, CR7 अनि मेस्सी, सबैले अब सबैको मुखमा अब है, अब यो चाहिँ अब यिनीहरूको चाहिँ अब यो जुन अब रोनाल्डो मेस्सी छ, यो लास्ट वर्ल्ड कप हो होइन, लास्ट वर्ल्ड कप हो। अनि छ अब नयाँ प्लेयरहरू जस्तै अब यामालहरू आइरहेको छ, यिनीहरूले अर्कै बनाउँछ यिनीहरूले फुटबल, यो अब जुन एम्बापेहरू छ यिनीहरूले अब जब यिनीहरूको समय आउँछ, जब यता रिटायरमेन्ट लिन्छ मेस्सी र रोनाल्डो, त्यो पछि यिनीहरूको अर्कै त्यो वातावरण नै अर्को बनिहाल्छ फुटबलको। तर यहाँ चाहिँ कुरा छ रोनाल्डो र मेस्सीको है। अन्त यो रोनाल्डो र मेस्सी जब यिनीहरूको चल्न थाल्यो होइन, त्यसपछि त फुटबलकै अर्कै अब संसार नै अब फुटबलको बदलियो क्या, यिनीहरूको आधी रोनाल्डोपट्टि आधी मेस्सीपट्टि
0: दुई भाग भयो।
1: मान्छेलाई टिमको सपोर्टर टिमले गर्दाखेरि हेर्नु जान्थेन नि, रोनाल्डो छ भने जाने हेर्नु, जतिजना अब फ्यान्सहरू छ, मेस्सी छ भने जाने हेर्नु, अब त्यस्तो भइसकेको थियो। हुनसक्छ अब सायद यो वर्ल्ड कपमा यिनीहरू जुझ्नु पनि सक्छ, अब जुझ्नु सक्छ, सम्भावना छ त्यो, अब हे अब त्यो चाहिँ अब समयले नै बताउँछ, त्यही भन्न चाहन्छु।
0: अन्त फुटबल चाहिँ एकदम रोमाञ्चक छ,
1: रोमाञ्चक छ यो, अब धेरैजना अब लेजेन्ड्सहरू है, अब त्यसमा म भन्न चाहन्छु नेमार है। नेमारको चाहिँ कस्तो भयो भन्दाखेरि, उसले अब सानै एजमा उसले प्लेटफर्म पनि पाएको, अब बार्सिलोना

0: पिएचडीहरू ठुल्ठुलो क्लबबाट उसले साइन भए तापनि उसलाई लास्टमा के भयो, उसको भाग्यमा इन्जुरीले गर्दाखेरि उसको अब डाउनफल सुरु भयो होइन. अब योपालि अब जस्तो फेरि योपालि यो वर्ल्ड कप स्क्वाडमा ऊ सेलेक्ट भएको थियो, फेरि एउटा इन्जुरी. भर्खर अस्ति तपाईँ देख्नुभयो होइन, भर्खर अस्ति कति मिनसुलाई खेला सेकेन्ड हाफ. अब आशा छ कि अब नेमारको पनि अब यो वर्ल्ड कप सायद लास्टै खेल्नुहुन्छ होला हो, उहाँले पनि अब पर्फर्मेन्स राम्रो होस् है. हाम्रो लागि त अब एकपट्टिको फ्यान हुँदैन नि त, हामी त फुटबलको फ्यान हो नि त, वर्ल्ड फुटबलको फ्यान हो. सो अब जो राम्रो खेल्छ उसको मात्रै होइन नि त, अब वेयरएज अब कम्पेयर अब अरूले कसरी गर्छ रोनाल्डो मेस्सीलाई, म चाहिँ अब एउटा हेर्छु. अब म चाहिँ कस्तो सोच्छु भन्दाखेरि मेस्सी चाहिँ अब बाई बर्थ नै गिफ्टेड छ क्या उसकोमा. उसकोमा त्यो अब कस्तो भन्नाले अब त्यो डिएनएतिर नै त्यो उसकोमा अलरेडी अब त्यो फुटबलै छ उसको, त्यो ड्रिब्लिङहरू उसको, त्यो फिनिसिङहरू हजुर सिक्नु परेन उसले, उसमा अलरेडी थियो, त्यसलाई फर्निस मात्रै गऱ्यो अलिकति. हजुर अलरेडी सिक्नु उसको अलरेडी छ उसकोमा, गडै भनौँ न उसलाई होइन, फुटबलको गडै भनौँ, फुटबलको. वेयरएज रोनाल्डोलाई हेर्यो भने चाहिँ मान्छे अब क्या आफ्नो मेहनत आफ्नो परिश्रम डिसिप्लिन
1: ले पनि
0: बनिनु सक्छ. उसले त अब गिफ्टेड प्लेयरलाई उसले टक्कर दिइरहेको छ नि त, त्यो छ फरक दुईजनामा चाहिँ क्या. तर म चाहिँ दुईजनालाई मान्छु, अब रोनाल्डो मेस्सी, रोनाल्डो मेस्सी है. तर अब फरक त्यति मात्रै हो. अब तपाईँले हेर्नुहोस् अब रोनाल्डो अब उसको एज अलिकति भयो, विङ्गर हो, पहिला त बल यताबाट तानेर पनि लिएर पनि गोल हाल्ने हो, ऊ अहिले सेन्टर फोर्वर्डमा आएको छ, बिचमा आएको छ होइन. अब बिचमा चाहिँ अलिकति कुद्नु परेन, स्ट्यान्डिङ उभियो, साइडलाई पास दिँदा पनि भयो या फिनिसिङ गर्दा पनि भयो. मिस्सी हेर्नु त अहिले विङ्गर खेलिरहेको छ, त्यस्तै कुदाइरहेको छ. मैले चाहिँ सोचेको थिएँ योपालि वर्ल्ड कपमा चाहिँ मेस्सी चाहिँ बिचबाट खेल्छ होला, उसले सेम गर्छ होला. तर पनि अब यो उसमा पनि दिइरहेको छ, त्यो चाहिँ अब गड गिफ्ट. अब
1: यही नै त चाहेको फुटबल जगतले कि फुटबल प्रेमीहरूले कि उत्कृष्ट फुटबलको हामीले खेल हेर्न पाउँ, खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको खेल हेर्न पाउँ भन्ने चाहिँ हाम्रो एउटा जुन चाहना थियो त्यो पाइरहेछ फुटबल फ्यान्सहरूले है. यो त भयो तपाईँको अहिले चल्दै गरेको फुटबलको कुरामा है. अब अलिकति हाम्रो क्षेत्रीय क्षेत्र यहाँ के चल्दैछ हाम्रो फुटबललाई, पहाड त अब फुटबलको एउटा भनौँ न अब एउटा गढ हो यहाँनिर है, यहाँनिर घर घरमा फुटबलर छ र यहाँ अहिले कस्तो प्रकारको लिग चल्दैछ, के गेम्सहरू आउने कुराहरू चल्दैछ त्यो हाम्रो श्रोतार्क अघि राखिदिनुहोस्.
0: मेन अब है मेन पहाड फुटबल चाहिँ किन फर्स्ट भन्छु हाम्रो पहाडको निम्ति है, किन हाम्रो ब्लडमा नै फुटबल छ. अनि हामी यस्तो अब तपाईँले याद भएको कुरा तपाईँलाई होइन, हाम्रो यहाँनिर मैदानहरू एकदम सानो हुन्छ. सो हामीलाई अरू अब गेम्सहरू अरू स्पोर्ट्सहरू होइन हामीलाई अब त्यो खेल्ने हाम्रोमा मैदान नै छैन फर्स्ट अफ अल त होइन. अन्त यो फुटबलमा चाहिँ हामीले जो पनि खेल्न सक्ने जो पनि अब अहिले त अब किड्सहरू होइन अब एफोर्ड गर्न सक्ने होइन फुटबलै हो. अनि यसमा चाहिँ अलिकति अब मेहनत चाहियो है. अनि अहिले चाहिँ तपाईँको फेरि करियर पनि बनिनु सक्छ फुटबलबाट है, फुटबलबाट करियर पनि बनाउन सक्छ. अहिले आइएसएल छ, आई लिग छ है. हामी अब सबसे ठुलो अब कतिजना त हाम्रै यहाँनिर दादाहरू पनि हुनुहुन्छ होइन, उहाँले अब बाटो पनि खोलिदिनु भएको छ. पहिला त प्लेयरको मात्रै थियो, अहिले त यहाँनिर कोचेसहरूको निम्ति पनि बाटो खोलिदिनु भएको छ. अनि हाम्रै अब सिक्किमको एकजना भाइ है, उसले अब रेफ्रीहरूको पनि बाटो खोलिदिनु भएको छ है, छेत्री भाइ हुनुहुन्छ. अब यहाँको सर पनि हुनुहुन्छ, ग्रिस्मिन सर हजुरले सुन्नुभएको है. अब त्यो त ठुलो हामीलाई त अब हाम्रो खरसाङको लागि दार्जिलिङमा मात्रै होइन हाम्रो जातिको लागि ठुलो यो एउटा हजुर टेवा हो. अन्त दादासँग म पहिलादेखि चिनाजानु भएको है, उहाँले सानैदेखिको हामी सानो हुँदाखेरि अब यो क्लबमा खेल्दाखेरि उहाँले गाइड गर्नुहुन्थ्यो है. बेस प्रोफेसनलिजममा आयो भने अहिले हाम्रोमा धेरै ट्यालेन्टहरू छ, पुरा छ ट्यालेन्टहरू हाम्रोमा, स्किलफुल प्लेयर भएको स्किल्ड प्लेयरहरू है, सबै अब सबै क्वालिटी भएको प्लेयर छ. तर हामीले सडन एउटा प्लेटफर्म पाइरहेको छैनौँ. जस्तै कि अब पहाडमा पहाडको जुन प्लेयरहरू छ एकदमै यहाँको अब स्ट्रगल गरिरहेको छ. अब तपाईँको यहाँनिर एउटा प्लेयरकोमा हुनुपर्ने एउटा फर्स्ट अफ अल त सेक्युरको लागि छ, इन्सुरेन्स त्यो छैन.

0: अब प्लेयरको खुट्टा पनि सक्यो, अब उसले के गर्ने? अब प्लेयर खेल्दा खेल्दा खुट्टा भएछ नि, त्यस्तो क्लब क्लब पनि छैन, अब
1: भइरहेको सेक्युरिटी छैन,
0: सेक्युरिटी छैन, भइरहेछ यहाँनिर हाम्रो युकेएफसी छ, युकेएफसीले बरु प्लेयरलाई अब इन्जुरीहरू भयो भने सब कुरो हेर्छ यहाँनिर, हजुर, तर पनि अब इन्जुरी भएपछि उसको करियर सकेपछि चाहिँ अब के आफ्टर द्याट, त्यो पनि अब अब पाहाडमा छैन भनौँ है, पाहाडमा छैन,
1: त्यो एउटा फाइनेन्सियल ब्याकअप हजुर,
0: तर जतिवटा क्लबले यहाँनिर गरिरहेको छ गरेको भन्छु म, अब तपाईँलाई स्थिति थाहा छ है, अब फाइनेन्सियल कस्तो
1: विकट स्थितिमा
0: बचाएर राखिरहेछ क्लब्सहरूले, हजुर, अब कालिम्पोङमा गयो भने अब जोर्जिन भयो, अहिले रिसेन्टली हाम्रो अब मलाई एकदमै मन परेको टिम सेसुनियन्स नानुङ भुटिया है, नानुङ भुटिया एकाडेमी, उसले पनि गरिरहेको छ, नानुङजीले पनि गरिरहेको छ, प्रणयले पनि गरिरहेको छ, हाम्रो मारियोको टिमले है गरिरहेको छ, कालिम्पोङ अब त्यहाँबाट आयो भने हामीले मिरिक, मिरिकमा चाहिँ अब तपाईँको भर्खर अब त्यहाँनिरले कोसिस गरिरहेछ, त्यहाँनिर अब मेन त तपाईँको लिग भएको छैन, लिग भएको छैन, जुन अब प्लेयरलाई प्लेटफर्म पाउनु पनि त्यो भएको छैन, अरू त्यो फाल्टो टुर्नामेन्टहरू त भइरहेको छ है, त्यहाँको एकजना भाइ छ अहिले अस्ति भर्खर मोहन बगान पनि साइन गरेको छ, त्यो भाइलाई देखेर नै प्रेरित हुनुसक्छ त्यहाँको प्लेयरहरू है,
1: हजुर,
0: अब योपालि सिएफएल सायद मोहन बगानमा नै खेल्नुहुन्छ होला, सोनाम भाइ उहाँलाई देखेर नै प्रेरित भएर अब आउने जेनेरेसन उहाँलाई फलो गर्दा हुन्छ है, अन्त मिरिकको एसोसिएसनहरू पनि छ, उहाँले पनि कोसिस गरिरहेको छ, तर अब के न कसरी त्यहाँनिर चाहिँ अब यो लिग हुनुपर्ने, किनभने चारवटा डिभिजनमा चारवटा लिग हुनुपर्ने हो, एउटा त अब कालिम्पोङलाई छोडिदियो, कालिम्पोङको त अब डिस्ट्रिक्ट अलग्गै भएर है त्यहाँको लिग अलग्गै हुन्छ, अब यहाँ चाहिँ तपाईँको अब खरसाङ लिग, दार्जिलिङ लिग अनि मिरिक पनि हुनुपर्ने हो नि त, अन्त त्यो भएको छ, अब के समस्या छ है, अब त्यो चाहिँ अब सायद अब एसोसिएसनलाई थाहा होला, अन्त बेला दार्जिलिङ, दार्जिलिङ आउँदाखेरि अब दार्जिलिङ भनेको त कस्तो लिग हुन्छ, तिनवटा टायर हुन्छ दार्जिलिङमा, सायद अब दार्जिलिङमा मात्रै होला कि तिनवटा टायर हुने, बी डिभिजन, ए डिभिजन अनि सुपर डिभिजन, बी डिभिजनमा पनि तपाईँको धेरै टिम्सहरू हुन्छ, ए डिभिजन पनि टफ हुन्छ तपाईँको एकदमै टफ, त्योभन्दा टफ फेरि सुपर डिभिजन, सुपर डिभिजनमा तपाईँको बेस्ट बेस्ट टिमहरू दार्जिलिङको त्यो खेल्छ, अन्त दार्जिलिङबाट तपाईँको एउटा चाहिँ राम्रो चाहिँ के छ भन्दाखेरि त्यहाँबाट जित्यो भने त्यहाँ दार्जिलिङ लिग टाइटल जित्यो भने तपाईँको सिधै टासी नामका सरको जुन 15 अगस्तमा पाल्जर स्टेडियममा टुर्नामेन्ट हुन्छ त्यहाँनिर एन्ट्री पाउनुहुन्छ, त्यहाँनिर सिक्किममा पाल्जर स्टेडियममा एन्ट्री हुनु भनेको नै प्रोफेसनलिजममा बस्नु, त्यहाँबाट तपाईँको त्यो टुर्नामेन्टमा अवश्य राम्रो भयो भने हाम्रो एसएफएले उहाँलाई
1: पिक गरिहाल्छ,
0: पिक गरेर सायद गोभर्नेन्स गोल्ड कपमा पनि एन्ट्री दिनु सक्नुहुन्छ, खासमा चाहिँ मैले चाहिँ के सोचेको थिएँ भन्दाखेरि कालिम्पोङ खरसाङ दार्जिलिङको जुन लिग सक्छ है, लिग सकेर चाहिँ तपाईँको फेरि एउटा लिग गरायो च्याम्पियन्स लिग है, मिरिकबाट पनि ल्याएर चारवटाबाट ल्याएर च्याम्पियन्स लिग गरायो, च्याम्पियन्स लिगबाट जो विनर हुन्छ खासमा चाहिँ उहाँलाई एन्ट्री पाउनुपर्ने थियो, अन्त उहाँले चाहिँ उहाँलाई त्यो टिमलाई चाहिँ जस्तै अब दार्जिलिङ लिगको सिधै यता तासिनामोलमा भयो जुन च्याम्पियन्स लिग हुन्छ एउटा त्यो चाहिँ गभर्नर्स वर्ल्ड कपमा एन्ट्री दियो भने चाहिँ एसएफएले दियो भने चाहिँ अब यहाँको चाहिँ अब बाटो खोल्यो भन्दा हुन्छ प्रोफेसनल, हजुर, प्लेयरहरू त छ हाम्रोमा तर क्लबहरू हाम्रोमा अब त्यो स्तरसम्म पुग्नु सकेको छैन जस्तो लाग्छ मलाई, क्लबहरू त यहाँ त अब कसरी हुन्छ अब बचाइरहेको छ, म त अब हजुर सर्भाइभ गरिरहेको छु, म युकेएफसी मै बसेको होइन, युगेन दा देख्छु, हाम्रो धेरै अफिसियल्सहरू देख्छु होइन, उहाँहरूले गरिरहेकै छ, अब यहाँनिर हाम्रो खरसाङ फुटबल एसोसिएसन है छिङखाइबा सरहरूले गरिरहनु भएको छ, अब वान अफ द बेस्ट टुर्नामेन्ट चेलीहरूको
1: गोर्खे
0: चेली हेर्नुहोस् त कस्तो स्ट्यान्डर्ड होइन, कस्तो मजाले अब यहाँको प्लेयरहरू पनि बाहिरको प्लेयरहरूसँग खेल्नु पायो होइन, राम्रो राम्रो प्लेयरहरू सब नेसनल इन्टरनेसनल प्लेयरहरू देखेको छु मैले यहाँनिर, अर्गनाइज पनि वेल अर्गनाइज तपाईँको, वेयर एज कम्पेयर टु हाम्रो अब दार्जिलिङ क्षेत्रमा जाउँ है, दार्जिलिङ क्षेत्रमा पनि तपाईँको लिगलाई अलिकति प्रोफेसनल टाइपमा बनायो भने अझै राम्रो हो, हजुर, मेन फोकस चाहिँ अब तपाईँको तिनवटा डिभिजनमा हुन्छ है, तिनवटा डिभिजनमा हुन्छ तपाईँको, अझै तपाईँको लिग सके पश्चात के गर्ने त, लिग सके पश्चात एक महिना खेल्यो त्यो विषय त छैन नि अरू होइन, त्यसको लागि त एक महिनाभित्रमा एक दुई महिनाको भित्रमा तपाईँको लिग र अब वान अफ द ओल्डेस्ट टुर्नामेन्ट हर्ली मेमोरियल क्लब त्यो टुर्नामेन्ट हुन्छ, यो टुर्नामेन्ट चाहिँ यस्तो टुर्नामेन्ट हो कि अब नाम सुनेर मात्रै क्लबहरू एन्ट्री हामीलाई दिनुहोस् भन्ने हुन्छ, अन्त अर्को तपाईँको गोर्खा ब्रिगेड टुर्नामेन्ट जुन पहिला नर्थ पोइन्ट ग्राउन्डमा र लेबुङमा हुन्थ्यो त्यो टुर्नामेन्ट हामीले बिर्सि पनि सक्यो, त्यो टुर्नामेन्ट भएको पनि छैन, यो टुर्नामेन्टहरू रिभाइभ गर्नु पऱ्यो तपाईँको, अन्त अहिले जो लिगहरू खेल्छ है, जो लिगहरू खेलिरहेछ, जो अब हर्लीहरू खेलिरहेको छ, जुन प्लेयरहरू खेलिरहेछ,

0: त अब खेल्छ सिनियर प्लेयरहरू खेल्छ सक्यो, तर आउने जेनेरेसनको जुन हामीले त अब स्काउटिङ गर्नु पर्यो नि त, अब प्लेयर अब बनाउनु पर्यो नि त टुर्नामेन्ट सानो अन्डर 12 होइन, जस्तै अब सुशान शेर्पा भन्ने हुन्थ्यो त्यो टुर्नामेन्ट रिभाइभ गर्नु पर्यो, बरुवा कप हुन्थ्यो स्कुलको इन्टर स्कुलको त्यो टुर्नामेन्टलाई रिभाइभ गर्नु पर्यो, अन्त फुलमाया कप हुन्थ्यो लेडिजको त्यो टुर्नामेन्टलाई रिभाइभ गर्नु पर्यो, अन्तमा हामीले देख्छ त डिस्ट्रिक्टमा देख्छ, डिस्ट्रिक्टदेखि पो जो यो एजेन्टहरू हुन्छ त्यहाँ देखेर बोल्दैन उयो पाउँछ, अब तपाईँको टुर्नामेन्ट नै हुँदैन झन् स्कुलहरूको झन् अन्त अब जो जोस हुन्छ फुल जोसमा हुन्छ ट्रेनिङ गरिरहेको हुन्छ, अब एकाडेमीमा त गरिरहेको छ वर्षभरि गरिरहेको छ नि, टुर्नामेन्टै हुँदैन,
1: टुर्नामेन्टै हुँदैन,
0: टुर्नामेन्ट रिभाइभ गर्नु छ पहिला हामीले फोकस गर्नु पर्यो स्कुल टुर्नामेन्टहरू, जस्तै एउटा एक्जाम्पल कालिम्पोङमा हेर्नुहोस् न, कालिम्पोङ सबै यो ठुल्ठुलो क्लबहरू छ प्रडक्सन सब प्रडक्सनहरू सबै स्कुल टुर्नामेन्टहरू स्कुल टुर्नामेन्ट एकाडेमिजहरू छ त्यहाँनिर, एकाडेमी भएर तपाईँको टुर्नामेन्ट नै भएन के फाइदा भयो, एक्सपोजर हुनु पाएन, योहरू चाहिँ रिभाइभ गऱ्यो भने चाहिँ अझै तपाईँको बढेर जान्छ अझै व्यवस्था, तपाईँको हेर्नुहोस् फिमेल्सहरू हाम्रो प्रायः जस्तो हाम्रो आइडब्ल्यू खेल्छ अहिले हाम्रो पहाडबाट, हाम्रो सुस्मिता लेप्चा बहिनी झन् अस्ति तपाईँलाई पनि थाहा भएको कुरो हो, अस्ति नेसनल टिमबाट पनि उहाँले टुर्नामेन्ट्सहरू एकदम खेल्नुभयो, आइडब्ल्यूको त च्याम्पियन पनि हुनुहुन्छ इस्ट बेङ्गलबाट खेल्नुहुन्छ, त्यो छ अहिले, अन्त तपाईँको अन्जु तामाङ बहिनी भयो हो, शिवानी शर्माहरू भयो, धेरै छ नि, अन्त उहाँहरूलाई नै हामीले चाहिँ अब मेन चाहिँ अब सपोर्टर्सहरूलाई पनि अब सपोर्ट गरिदिनु भन्छु होइन, अब सपोर्ट गरिदिनु भन्छु, अन्त म हजुरहरूको कर्सियङ हाम्रो एयर है हाम्रो अल इन्डिया रेडियोलाई पनि धन्यवाद दिन चाहन्छु, हजुरले पनि धेरै प्लेयर्सहरूलाई प्लेयर्सहरूको है उहाँको लाई पनि प्रमोट गरिरहनु भएको छ है, यसको निम्ति पनि हजुरलाई म अब एउटा हाम्रो जुन फुटबल फ्यामिली छ पहाडको है त्यहाँबाट पनि तपाईँलाई धन्यवाद धेरै नै छ अब तपाईँलाई दिनुपर्ने।
1: श्रोताहरू अहिले तपाईँहरूले सुन्दै हुनुहुन्छ खेल संसार कार्यक्रम, जसमा हामीले चर्चा गर्दैछौँ साहित्य आचार्यज्यूसँग, जसले फुटबलको विषयमा धेरै जानकारी राख्नुहुन्छ, जो स्वयं नै युनाइटेड कर्सियङ फुटबल क्लब युकेएफसीको एक्स प्लेयर हुनुहुन्छ, साथै एक सर्टिफाइड रेफ्री हुनुहुन्छ, लाइसेन्स रेफ्री हुनुहुन्छ, र हामीले अघि चर्चा गर्दै थियौँ कि फुटबल वर्ल्ड कपको विषयमा पनि चर्चा गऱ्यौँ, साथै अहिले क्षेत्रीय फुटबल जगतमा के चल्दैछ कसो चल्दैछ त्यहाँ त्यो हामीले उहाँबाट जान्ने प्रयास गऱ्यौँ। अब अलिकति हामी हाम्रो कुराकानीको धारालाई अलिकति मोड्दै यो रेफ्री लाइसेन्सिङ जुन चाहिँ तपाईँले सर्टिफिकेसन लिनुभएको छ है, तपाईँलाई यसको विषयमा नलेज छ, हाम्रो श्रोताहरूलाई जो अहिले नयाँ नानीहरू छ जसले रेफ्रीको लाइसेन्स लिन चाहनुहुन्छ सर्टिफिकेसन लिन चाहनुहुन्छ है, उहाँहरूले के कस्तो प्रकारले यसको तयारी गर्न सक्छन् है, यसको विषयमा अलिकति बताइदिनुहोस् न।
0: रेफ्री जुन यो तपाईँले कोर्सको विषयमा सोध्नुभएको छ, यसको चाहिँ म तपाईँ अलिकति म छोएर नै भन्छु, पुरानो अलिकति कथा छ है, जब मैले पनि रेफ्री गर्दै थिएँ है, त्यति बेला मेरोमा कोर्सहरू गरेको थिइनँ यहाँनिर, त्यो पछि मैले टक्कै एउटा एड हेरेँ अनि मैले फोन गरिहालेँ यता एसोसिएसनले गर्नुहुँदै थियो, अन्त रेफ्री कोर्स चाहिँ यस्तो हुँदो रहेछ, अब मलाई त हुनु अब रेफ्री गर्दै थिएँ, मलाई त सिएफएल बाहिरतिर हेर्नु छैन, मलाई त आफ्नो एरियामा क्षेत्रमै हेर्नु छ नि त, अन्त मैले कोर्स गर्दाखेरि चाहिँ गर्दाखेरि चाहिँ जुन यहाँनिर गर्नुभएको थियो कोर्स गर्दाखेरि छलङ्ग भयो क्या मैले, किन त्यो कोर्समा चाहिँ ल फुटबलको ल पढाउँछ नि त, अन्त फुटबलको ल आफूले पढिसकेपछि त
1: छ्याङ्गै भइहाल्यो
0: त्यो फाइदा छ एउटा, त्यो फाइदा त्यो लमा मलाई त फुटबलमा मात्रै काम लागेन नि, मलाई अहिले पनि काम लागिरहेको छ, विराज मेरो कतिवटा इभेन्टहरूतिर म भन्न सक्छु, मेरो लाइभ टेलिभिजन भन्नु सक्छु, यो फलो यो होइन म भन्न सक्छु त्यहाँबाट नै, अन्त तपाईँको रेफ्री कोर्स चाहिँ अब चाहिँ तपाईँको दार्जिलिङ हुनेवाला छ, त्यहाँनिर एकदमै राम्रो क्लब दृष्टि खेलकुद सङ्घ छ है, दृष्टि खेलकुद सङ्घ होल टिममा नै म शुभकामना साथै धन्यवाद दिन चाहन्छु यस्तो राम्रो यो इभेन्ट यो कोर्स है ल्याइदिनु भएकोमा, अन्त त्यहाँनिर चाहिँ अब सायद कलकत्ता रेफ्री सिआरएको रेफ्रिजहरू आउनुहुन्छ होला, 3 दिनको यो वर्कसप हुनेछ है, यो चाहिँ तपाईँको दार्जिलिङ टाउनमा नै हुनेछ, हाई स्कुल गभर्मेन्ट हाई स्कुल ग्राउन्ड छ त्यहाँनिर हुनेछ, अनि यो फर्म चाहिँ अनलाइन पनि हुन्छ, अनलाइन पनि डिस्ट्रिक्ट खेल सङ्घको पेज छ त्यहाँनिर पनि पाइन्छ, या त स्पोर्ट्स यो स्टोर छ दार्जिलिङमा त्यहाँबाट पनि तपाईँले अफलाइन पाउनुहुन्छ, अन्त यो चाहिँ 3 दिनको हुनेछ, 3 दिनमा तपाईँले सर्ने एउटा फिज होला होइन उहाँहरूको है, फिज गरेर त्यसमा अरू सबै जे जे रेफ्रिजहरूले पाउनुहुन्छ त्यो पनि पाउनुहुन्छ भनिरहनु भएको थियो, हजुर एकदम राम्रो हुन्छ, यो एकदम राम्रो एउटा ल्याउनु भएको छ, किनभने जतिजना हामी अब अलिकति

0: एज अलिकति काटेकोहरूले पनि हजुर
1: एज पार गरिसकेको
0: हजुर जसलाई कि अब म चाहिँ अझै तपाईँको यो अहिलेको जेनेरेसन छ नि अब जेनजी भनौँ न जेनजीहरूले अब गऱ्यो भने झन् राम्रो भन्छ किनभने फ्युचर छ यसमा उहाँले गएर भोलि आई लिग होइन इक्जाम्पल मैले भने त हाम्रो छेत्री भाइ छ सिक्किमको हजुर उहाँले देखाइरहनु भएको छ हो अन्त उहाँ त अस्ति सायद इन्टरनेसनल टुर पनि गर्नुभयो मालडिभ्स या मलेसिया समथिङ त्यहाँनिर हजुर अन्त यो कोर्स चाहिँ तपाईँको त्यो एजलाई त फाइदा भइगयो जस्तो हाम्रो यहाँबाट यो कर्सियङ हाम्रो यो एसोसिएसनले गरेकै समयमा डोमा बहिनी क्यालकाटा लिगहरू पनि हेर्नुभयो अरू त हाम्रो सबै अहिले दार्जिलिङको क्षेत्रीय टुर्नामेन्ट हेरिरहेको छ है अन्त तपाईँको अझै जस्तै अब हामी अब म एउटा बदमताम टी गार्डनको हो है अब गाउँमा त हाम्रो टुर्नामेन्ट हुन्छ नि त अब मैले त्यो कोर्स गरेर मैले गाउँको टुर्नामेन्ट हेर्न सकेँ अब त्यसमा मैले कोर्स गरेको छु नि अब मेरो क्षेत्रलाई पनि त फाइदा भयो त्यो चाहिँ तपाईँको कहिलेदेखि भन्नाले यो 31, 1, 2 तारिक छ दार्जिलिङमै
1: हजुर साहित्यज्यू हामीले है कार्यक्रमको समय हाम्रो आधा घन्टा रहेको हुन्छ है र भन्नुपर्ने कुराहरू थुप्रो रहेको हुन्छ कतिवटा कुरा छुट्न पनि जाला कतिवटा कुराहरू है अन्तिममा गएर अब कार्यक्रमको अन्तमा तपाईँको मनमा रहेको है कसलाई धन्यवाद ज्ञापन गर्न चाहनुहुन्छ श्रोताहरूलाई के भन्न चाहनुहुन्छ है आकाशवाणी खरसाङको स्टुडियोबाट खेल संसारको कार्यक्रम माध्यमबाट तपाईँको मनको कुराहरू भन्न सक्नुहुन्छ
0: अन्तमा म के भन्न चाहन्छु भन्दाखेरि विशेष गरेर दार्जिलिङ जुन मेरो क्षेत्र छ है दार्जिलिङको धेरै टुर्नामेन्ट्स अर्गनाइजरहरूलाई है गार्लाङ भयो टिस्टा भ्याली भयो रेलिङ भयो फेन्सी स्टार भयो है त्यहाँको अर्गनाइजर अरू धेरै थुप्रै धेरै राम्रो राम्रो टुर्नामेन्टहरू छ हर्ली अर्गना हर्ली जो टुर्नामेन्ट गर्नुहुन्छ लिग जसले गर्नुहुन्छ है उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँले अब कस्तो प्रकारले गरिरहेछ दुःख सुख है उहाँलाई थाहा होला है अन्त फर्स्ट अफ अल उहाँलाई धन्यवाद अर्गनाइज गर्नुहुन्छ उहाँले है अन्त सेकेन्डमा हाम्रो प्लेयरहरू है प्लेयरहरूलाई म त्यही भन्न चाहन्छु केटा स्ट्रगल गरिरहेको छौ हार खानु हुँदैन एक दिन तिमीहरूले अवश्य है सक्सेसमा जान्छौ तिमीहरूले धेरै हाम्रो सिनियर प्लेयरहरू पनि देखिरहनु भएको छ स्ट्रगल बिना त केही पनि हुँदैन है बुझ्नु पऱ्यो नि त पहिला हार्छ नि अब फर्स्टमा मैले पनि कतिवटा धेरै हार खाइसकेको लडेर उठेको अन्त म चाहिँ मेरो दार्जिलिङको प्लेयरहरूलाई चाहिँ धेरै अब क्या म कतिजनालाई हेर्छु कोही बेला म भावुक पनि भइपठाउँछु हाम्रो प्लेयरहरू देखेर अब त्यो लेभलमा अब पुग्ने प्लेयरहरू पनि अब त्यो हुन्छ नि अब बिचाराले अब कन्डिसन अब अब माथि उठ्ने योमा पुग्छ भनेर हामीले आशा हजुर अब बेङ्गलोर दिल्ली जानै पर्ने स्थिति घर सम्हाल्नै पर्ने स्थिति त्यस्तो अनि विशेष गरेर हाम्रो चेलीहरू पनि है धेरै अब हाम्रो चेलीहरू पनि स्ट्रगल गरि नै रहेको छ हामीले धेरै इक्जाम्पल हेर्नु पऱ्यो भने हाम्रो बहिनीहरू है अस्ति एउटा हाम्रो डोमा बहिनीहरू पनि छ देखाइरहेको छ उहाँहरूले है अन्त एउटा चाहिँ फेरि तपाईँको विशेष गरेर दार्जिलिङ विषयमा नै भन्न चाहन्छु है दार्जिलिङ विषयमा भन्न चाहन्छु अब चाहिँ समय आएको छ कि दार्जिलिङको जुन पुरानो हाम्रो इतिहासलाई फेरि रचाउने ग्लोरीलाई ल्याउने हो भने त्यो फेरि ब्याक गर्ने हो भने एसोसिएसन मात्र होइन एसोसिएसन पूर्व जतिजना प्लेयरहरू छ एक्स प्लेयरहरू अहिलेको प्लेयरहरू रेफ्रिजहरू स्पोन्सरहरू अनि क्षेत्रीय जो अहिले गभर्मेन्ट छ सबैजना बसेर त्यो मिटिङ पनि कस्तो हुनुपर्छ भने सबै बसेको हुनुपर्छ मिटिङमा एसोसिएसन र प्लेयर मात्रै होइन एसोसिएसन र रेफ्री मात्रै होइन सबै गभर्मेन्ट र एसोसिएसन मात्रै होइन सब एक भएर त्यो एउटै मञ्चको मिटिङमा चाहिँ बसेर चाहिँ समाधान झिक्नु पर्यो अनि आउने जेनेरेसनको लागि अब हामीले के गरिदिन्छौँ त्यसमा चाहिँ काममा त्यस विषयमा जानु पर्यो त्यसमा काम हुनु पर्यो त्यसमा जानु पर्यो सबैजनाले मिडियाहरूले पनि आफ्नो काम गर्नु पर्यो साथै फ्यान्सहरू जतिजना छ सपोर्टरहरू छ उहाँले पनि आफ्नो काम गर्नु पर्यो अन्त यसमा चाहिँ अब कतिवटा आजकल लोकल च्यानल छ भने धेरै सपोर्ट गरिरहेको छ फुटबललाई देखिरहेको छ सबैले होइन त्यो भिडियोलाई हामीले लाइक या सेयर गरिदियो भने नि त धेरै अब त्यो प्लेयरको सपोर्ट हो प्लेयरलाई सपोर्ट हुन्छ अन्त अब अरू त के भन्ने है अब कालिम्पोङमा पनि राम्रै भइरहेछ लिग अब सक्नु माट्यो त्यहाँको अब कर्सियङ दार्जिलिङमा भएको छ होइन अब चार तारिकदेखिको दार्जिलिङमा सुरु हुनेवाला छ है अब कर्सियङको चाहिँ अब सायद भित्र मिटिङ चलिरहेको छ भन्ने कुरा सुनेको थिएँ तर बेस्ट चाहिँ हामीले च्याम्पियन्स लिग गऱ्यो भने चाहिँ एउटा प्रोफेसनल लिग च्याम्पियन्स लिग प्रोफेसनल टाइपको गरेर गऱ्यो भने चाहिँ लेखेर दिन्छु कि खेलाडीहरूले पनि उहाँलाई पनि एउटा टेवा पुग्छ है त्यो एउटा प्लेटफर्म पाउनुहुन्छ राम्रो

0: प्लस फेरि फ्यान्सहरूले पनि टिकट राख्यो भने टिकट पनि उहाँको टिकटले पनि अब फ्यान्सहरूले सपोर्ट गर्नुसक्छ, त्यो त्यो त्यो रकमले क्लब्सहरूलाई हेल्प हुनसक्छ।
1: ओभरअल स्पोर्ट्सको लागि फुटबललाई उठाउनु हो भने चाहिँ यस्तो प्रकारको हामीले च्याम्पियनसिपहरू र एउटा सामूहिक प्रयास चाहिँ हुनुपर्ने कुरा चाहिँ।
0: अन्त तपाईँको मेन चाहिँ खरसाङले चाहिँ कसरी सर्भाइभ गरिरहेको छ त्यो म छक्का लाग्छ। यहाँ न एउटा ग्राउन्ड छ, अब युकेएफसी हेऱ्यो भने एउटा ट्रेनिङ गर्ने ग्राउन्ड पनि छैन, हिँडेर पुग्नुपर्छ बिचराहरू कहाँनिर स्वयं म बस्दै थियो, अहिले पनि त्यतिकै छ। तर यहाँनिर चाहिँ म मेरो घरलाई पनि प्रार्थना गर्छु कि एउटा स्टेडियम चाहिँ बनिहालोस्।
1: हामी सम्पूर्ण खेलाडी खेलप्रेमीहरूको अनि यहाँको एसोसिएसनहरूको पनि एउटा प्रयास त चल्दै नै छ है, ईश्वरले गरून् कि यो छिटै नै यो यसमा कार्य सुरु होस् र हाम्रो खेलाडीहरूले एउटा राम्रो मैदान पाओस् भन्ने है। आज साहित्यज्यू आफ्नो व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट है समय निकालेर आइदिनु भयो अनि हामीसँग यसरी मलाकुसारी गरिदिनु भयो है फुटबललाई लिएर। यसरी नै फुटबलको क्षेत्रमा तपाईँ पनि कार्य गरिरहनुहोस्, तपाईँको जीवनको निम्ति अगाडिको जीवनको निम्ति तपाईँलाई धेरै धेरै धेरै धेरै शुभकामना छ अनि हामी सबैजना मिलेर फुटबललाई फेरि एकपल्ट हाम्रो दार्जिलिङको जुन चाहिँ ग्लोरी छ त्यसलाई फर्काउने प्रयास गरौँ है। आज मैले भने जस्तै नै व्यस्ततापूर्ण रहेको कार्यक्षेत्रबाट समय निकालेर आइदिनु भयो, तपाईँलाई हृदयको अनन्त कोटीबाट धेरै धेरै धेरै आभार
0: हुन्छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद है, साथै म हाम्रो दार्जिलिङको सम्पूर्ण क्लब्सहरूलाई पनि अल द बेस्ट दिन चाहन्छु है। हाम्रो दार्जिलिङको जुन लिग गरिरहेको छ, पार्टिसिपेट गरिरहेको छ, उहाँलाई पनि अल द बेस्ट दिन चाहन्छु। थ्याङ्क यू सो मच।

0: अब सुन्नुहोस् आकाशवाणीको समाचार।
1: नमस्कार, यो आकाशवाणी हो। अब मुख्य समाचार सविता छेत्रीबाट सुन्नुहोस्। आज राष्ट्रिय चिकित्सक दिवस हो। यो दिवसले जनस्वास्थ्यको रक्षाप्रति डाक्टरहरूको समर्पण अनि अमूल्य योगदानलाई रेखाङ्कित गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय डाक्टर दिवसको अवसरमा देशका सबै चिकित्सकहरूलाई शुभकामना दिनुभएको छ। तेल विपणन कम्पनीहरूले 19 किलोग्रामको व्यावसायिक एलपीजी सिलिण्डरको मूल्यमा 183.50 रुपियाँको कमी गरेको छ। भारतीय तेल निगम लिमिटेड अनुसार नयाँ दरहरू आजदेखि लागू भएको छ। केन्द्र सरकारले विकसित भारत जी रामजी अधिनियम अन्तर्गत संशोधित पारिश्रमिक दर अधिसूचित गरेको छ। नागाल्याण्डका मुख्यमन्त्री नेफ्यू रियोले राष्ट्रिय डाक्टर्स दिवसको अवसरमा चिकित्सकहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ। जापानकी प्रधानमन्त्री सनाए तकाइची 3 दिनको भारत यात्राका लागि आज बेलुकी नयाँ दिल्ली आइपुग्नुहुनेछ। 29 राष्ट्रिय ई गभर्नेन्स सम्मेलन आज जयपुरमा शुरू हुनेछ। 2 दिनको यस सम्मेलन राजस्थानमा अन्तर्राष्ट्रिय केन्द्रमा आयोजित हुनेछ। संयुक्त राष्ट्र खाद्य अनि कृषि संगठन तथा विश्व मौसम विज्ञान संगठनले हिज संयुक्त रूपले भीषण गर्मी अनि कृषि नामको एक रिपोर्ट जारी गरेको छ। रिपोर्टमा भनिएको छ, बढ्दो तापमान अनि भीषण गर्मी कृषि खाद्य प्रणालीहरूमा खाद्यान्न उत्पादन अनि आयलाई कम गरिरहेको छ। राजस्थानको दौसा जिल्लामा एक ट्रकसित टक्कर हुँदा स्लिपर बसमा आगो लागेको कारण 7 जनाको मृत्यु भएपछि अनि यसमा 6 जना घाइते भएको छ। केन्द्रीय श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडविया नयाँ दिल्लीमा कर्मचारी राज्य बीमा निगमको 198 बैठकको अध्यक्षता गर्नुभयो। फिफा विश्वकपको राउण्ड अफ 32 म्याचमा फ्रान्सले स्वेडनलाई 3-0 पराजित गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
2: एक लड़की बिल्कुल तुम्हारी जैसी, बहुत सुंदर, बहुत भोली।
0: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। समय बिहानको 10:02 भइरहेछ। अब प्रस्तुत छ हेलो खरसाङ।
2: जहाँ इकरार की पूरी उम्मीद हो, वहाँ भी दिल कहने से डरता है, और मुझे तो इनकार का पूरा यकीन है। अब तुम ही कहो, उसे कैसे बताऊँ।

श्रोता दिन आज हो 1 जुलाई। प्रत्येक वर्ष आजको दिनलाई राष्ट्रिय डाक्टर दिवसको रूपमा मनाउँदछ। पश्चिम बङ्गालको मुख्यमन्त्री डाक्टर विधान चन्द्र रायको सम्मानमा आजको दिनलाई विशेष गरेर डाक्टर दिवसको रूपमा मनाउँदछ। यस वर्षको विषयवस्तु छ, तपाईँहरूको निको पार्नेलाई कसले निको पार्छ। यो सन्देशले अरूको हेरचाह गर्दै आफ्नो जीवन बिताउने चिकित्सकहरूलाई सहयोग गर्नुको महत्त्वलाई प्रकाश पार्दछ। डाक्टर त्यो पेसा हो जसको मुख्य उद्देश्य नयाँ जीवन दिनु हो। डाक्टर एउटा करियर मात्र होइन, यो सेवाप्रतिको प्रतिबद्धता हो। महानगर नहोस् या ग्रामीण इलाकामा डाक्टरहरूको इमान्दारी, करुणा र निस्वार्थ भावनाले जुन मानवीय सेवा पुर्याएको छ त्यसको जति नै प्रशंसा गरे पनि कम्ती हुन जान्छ। मानव सेवाको निम्ति जीवनभर कार्य गरिरहनुपर्छ अनि व्यवहारिक रूपमा पनि दिनरात रोगीहरूको सेवामा समर्पित गर्दछ डाक्टरहरू। यसैले उनीहरूको योगदानलाई मान सम्मान गर्नको निम्ति आजको दिन राष्ट्रिय डाक्टर दिवसको रूपमा मनाउँदछ।

श्रोताबिन, भारतमा प्रत्येक वर्ष 1 जुलाईदेखि 7 जुलाईसम्म वन महोत्सव सप्ताह मनाउँदछ। यस 1 सप्ताहसम्म चल्ने वन महोत्सवको मुख्य उद्देश्य मानिसहरू माझ रुखपातप्रति प्रेम जगाउन, वनको कटाई रोक्न अनि पर्यावरण संरक्षणप्रति जागरुकता जगाउन हो। हामी सबैलाई थाहा हुनुपर्ने हो कि हाम्रो अस्तित्वको निम्ति वन कतिको महत्त्व छ भनेर।

श्रोताबिन, आज हो राष्ट्रिय हुलाक दिवस। प्रत्येक वर्ष आजको दिन अर्थात् 1 जुलाई राष्ट्रिय हुलाक कर्मचारी दिवसको रूपमा मनाउँदछ। विश्वभरिका हुलाक कर्मचारीहरूको कठिन परिश्रम र समर्पणको सम्मान गर्न राष्ट्रिय हुलाक कर्मचारी दिवस मनाउँदछ। आज हुलाक कर्मचारीहरूको कार्य चिठी पुर्याउनु मात्र होइन, बल्कि ब्याङ्क, बिमा अनि सरकारी कल्याणकारी योजनाहरू पनि गर्दछ। वर्तमान समयमा कर्मचारीहरूको भूमिका व्यापक भएको छ अनि उनीहरूलाई मान सम्मान दिनको निम्ति प्रत्येक वर्ष आजको दिन डाक कर्मचारी दिवस मनाउँदछ।

श्रोताबिन अहिले वर्षाको मौसम छ, कुनै पनि बेला कुनै पनि समय वर्षा हुनसक्छ। यसैले हामी सबै सतर्क भएर हिँड्नुपर्छ अनि स्वास्थ्यमा पनि विशेष ध्यान दिनुपर्छ, किनभने पानीले गर्दा विभिन्न रोगहरू हुन्छ अहिलेको समयमा।

0: हामी आकाश अनि खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। एफएम 103.5 मेगाहर्जमा साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि न्युज अन एआईआर मोबाइल एपमा पनि। समय बिहानको 10:30 भइरहेछ। अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरकार। राजाको कार्यक्रम हाम्रो सरकारको विषय छ। शहीद मेजर दुर्गा मल्लको अभिलेख विनोद प्रकाश शर्माद्वारा लिखित।
1: मेरो अफिसमा ल्याएर आउनु सिपाही।
2: हुन्छ सर। दुर्गा मल्ल, तिमी बाहिर आऊ, साहबले तिमीलाई डाक्नु भएको छ।
1: ओ दुर्गा मल्ल, आऊ, कम भित्र आऊ, यो कुर्सीमा बस।
2: ठिकै छ, भन्नुहोस् किन बोलाउनु भयो?
1: दुर्गा मल्ल, तिमीलाई तिम्रो अपराध थाहा भइसकेको छ। तिमीले कोहिमा र मणिपुरतिर गएर अङ्ग्रेजी हुकुमतको खिलाफ खबरहरू कलेक्ट गरेर आइएनएमा पुर्याउँदै गरेको कारण तिमीलाई पक्राउ गरेको हो।
2: मलाई थाहा छ, मैले जे जति पनि गरेँ, मेरो मातृभूमि भारतवर्षलाई अङ्ग्रेजहरूको हातबाट मुक्त पार्नलाई गरेँ। मलाई खुन देऊ, म आजादी दिन्छु, यो हाम्रो नेताजीको वाक्यलाई मैले आफ्नो मन्त्र ठानेको छु।
1: मातृभूमि भारत माता कसरी तिम्रो मातृभूमि भयो? तिमी त नेपाली हौ, अरूको कुरामा लागेर तिमीलाई आफ्नो ज्यान जोखिममा नपार। दुर्गा मल्ल, माफी माग। यो माफीनामामा लेखिएको छ, मैले कुनै कुरा नबुझी आइएनएमा लागेको, मैले जे जति पनि गरेँ भुलवश गरे, म अङ्ग्रेजी हुकुमतको विरोध गर्दिन, मलाई माफी गरिजाओस्। ओके, सही गर दुर्गा मल्ल, तिमी छाडिदिने छौ, तिम्रो आफ्नो पत्नीसँग बसेर आरामको जिन्दगी बिताऊ, बिताउनु सक्छ।
2: मैले जे जति गरेँ, जानेर बुझेर गरेँ, जुन देशको माटोमा उब्जिएको अन्न खाएर मेरा मांसपेशीहरू बने, जुन देशको धरतीको पानी पिएर मेरा रगतहरू तयार भए, अनि जुन देशको वायुले मेरो प्राणवायु सञ्चार भइरहेछ, त्यही नै मेरो मातृभूमि भारत हो। माफी मागेर शरमको जिन्दगी जिउनु भन्दा बरु मर्नु निको, म माफी माग्दिन।

0: व्याप्त विस्फोटक राजनीतिक स्थिति र विप्लवी सामाजिक पृष्ठभूमि रहेको समयमा जुलाई 1, 1913 दुर्गामल्लको जन्म देहरादुन नजिकै अवस्थित सानो गाउँ धोइवालामा भएको थियो। फर्स्ट सेकेन्ड गोर्खा राइफल्सका नायब सुबेदार गङ्गाराम मल्ल र श्रीमती पार्वती मल्लका पहिलो सन्तानको रूपमा जन्मिएका दुर्गा मल्ल परिवारको निम्ति आँखाका तारा थिए। दुर्गा मल्लका 3 भाइहरू र 3 बहिनीहरू थिए। ती मध्ये भाइहरू लक्ष्मण मल्ल र पदम मल्लको देहान्त भइसकेको छ।
1: तीमध्ये पदम मल्लसँग सँगै पल्टनमा रहेका खरसाङ निवासी श्री एसपी गुरुङ मेगीसँग एकछिन बातचित गरौँ न।
2: म 12 फेब्रुअरी 1943 भर्ती भएर मलाई धरमशाला पन्जाब क्यान्टोनमेन्टमा ट्रेनिङ गरियो। 8 ट्रेनिङ गरिओरिकन मलाई बर्मा फर्ममा पोस्टिङ गरियो, 4 गोर्खा राइफलमा। र त्यहाँ पोस्टिङ गर्दाखेरि त्यति बेला चाहिँ मैले उहाँ श्री दुर्गमल सहितको भाइ पदमलसँग भेट भएको हो। उहाँसँग भेट भएपछि उहाँ एकदमै मिलनसार मानिस हुनुहुन्थ्यो। फेरि उहाँ चाहिँ हामीभन्दा सिनियर, उहाँको भाउजू चाहिँ धर्मशाला भाग्सुको हो। प्रायः उहाँको सबै बाउदेखि नै लिएर सबै नै आर्मीमा भर्ती भएको रहेछ।
0: दुर्गा मल्लका तिनै भाइहरू पनि गोर्खा राइफल्समा भर्ना भएका थिए। दुर्गा मल्ललाई फाँसीको सजाय दिएपछि उनका भाइहरूले गोर्खा राइफल्सबाट राजीनामा दिएर अन्य कार्यमा संलग्न भएका थिए।
3: नायब सुबेदार गङ्गा मल्ल र उनकी पत्नी पार्वती मल्ल अशिक्षित थिए। गङ्गाराम मल्लले आफ्नो गाउँमा नाम लेख्नसम्म सिकेका थिए। यसकारण गङ्गाराम आफ्नो पुत्र पुत्रीहरूलाई उच्च शिक्षा हासिल गराउन चाहन्थे। आफ्नो युनिटको कार्यमा व्यस्त रहनु परे तापनि उनले सानै उमेरदेखि दुर्गा मल्ललाई उच्च शिक्षा हासिल गरी ब्रिटिस इन्डिया सेनामा अफिसर बन्न उत्साहित गरेका थिए। दुर्गा मल्लले प्रारम्भिक शिक्षा स्थानीय ढोइवाला प्राइमरी स्कुलमा हासिल गरेका थिए। तत्पश्चात उनले घरैबाट धाएर देहरादुनको गोर्खा बोइज इन्टर कलेजबाट माध्यमिक तहको अध्ययन गरेका थिए।
4: बाल्यकालदेखि नै शान्त प्रकृतिका भए तापनि दुर्गा मल्ल अन्तर्मुखी व्यक्ति भने थिएनन्। अन्य बालकहरू झैँ उनी आफ्ना साथीहरूको बीच सहजै हेलमेल हुन सक्थे, तर कालान्तरमा अप्रत्याशित रूपले उनको स्वभावमा परिवर्तन आयो। उनले कहिलेकाहीँ आफ्नो समवयस्क साथीहरूमाझ दूरी राख्न थालेका थिए। जब उनका साथीहरू खेल्नमा मग्न रहन्थे, दुर्गा मल्ल भने एक्लै कुनै चिन्तनमा तल्लीन

0: लीन रहे झैं चुपचाप बस्थे। यसै बेलादेखि नै उनी सामाजिक कार्यकर्ता र क्रान्तिकारीहरूको माझ बसेर उनीहरू बीच परस्परमा हुने भारतीय जनताप्रति ब्रिटिस सरकारको दुर्व्यवहार, गान्धीजीको स्वतन्त्रता संग्राम र गोर्खा समाजमा व्याप्त विसङ्गति, विकृति र पछौटेपना सम्बन्धी वार्ता ध्यान लगाएर सुन्ने गर्थे।
1: दस वर्षको कलिलो उमेरमा नै दुर्गा मल्लको हृदयमा महात्मा गान्धीको खोजपूर्ण भाषणहरू सुनेर देशप्रेमको भावना झुर्मुराएर उठेको थियो। आफ्नो समाजको पछौटेपना र दुर्दशासँग विचलित दुर्गा मल्लको हृदयमा गान्धीजीको असहयोग आन्दोलनले समाजका युवा वर्गलाई अनुप्रेरित गर्नको निम्ति केही विलक्षण कार्य गर्ने अठोट जन्मिएको थियो। 19औं शताब्दीको पहिलो 5 दशकहरू सम्पूर्ण भारतको निम्ति जागरणको युग रहेको थियो। देहरादुन र हिमाचल प्रदेशका विभिन्न स्थानहरूमा बसोबासो गर्ने गोर्खा समाज पनि त्यस समय साहित्यिक र सांस्कृतिक जागरणको प्रभावमा आएका थिए। उनीहरू भाषा, साहित्य, संस्कृति, संस्कार, परम्परा र चिनारीको निम्ति छटपटिएका थिए। दुर्गा मल्ल बहुप्रतिभाका धनी थिए। एउटा कविमा हुन पर्ने सम्पूर्ण गुण उनमा थियो। देशको स्वतन्त्रता सङ्ग्राममा सम्पूर्ण रूपमा होमिने दुर्गा मल्ल सहज कवि थिए। उनका कविताहरूमा कवि सुलभ सरलता र सुकोमल संवेदनाहरूको अविच्छिन्न प्रवाह पाइन्छ, जसले उनलाई समाजका सम्पूर्ण वर्गका प्रतिनिधित्व गर्ने आदर्श कवि बनाएका छन्।
2: बताओ आएर भगवान सुतेको जातिलाई बाटो, के भयो हामीलाई आज, किन बुद्धि भयो लाटो। यसै जातिको बल पौरख हेरी भन्थे वीर गोर्खा, थिए उज्जवल ती हीरा झैं किन भइसके माटो।
0: उनले आफ्नो कविताहरूमा तत्कालीन युवा गोर्खा समुदायको अकर्मण्यता र झुटो अभिमानप्रति कटाक्ष गरेका छन्। कवि एवं कप्तान बहादुर सिंह बरालद्वारा प्रकाशित बरालको आँसु दोस्रो भागमा प्रकाशित उनको कविताले गोर्खाहरूको निरुपायता र असहायपनको चित्रण गरेका छन्। उनको मिठो कविताको पङ्क्तिलाई हामी यसरी दोहोऱ्याउन सक्छौँ। कसलाई भन्ने भनी नसक्नु, असाध्य दुःख सही नसक्नु, त्यसै सुर्ता फिक्रीमा बसी शोकको आँसु छरिरहेछु, बसेर कुराले ठिकठाकै पारी, आकाशको सूर्य पातलमा झारी, झर्ला र खाउला भनी बिचारी, त्यही भारी उद्योग गरिरहेछु।
1: उनी बाहेक अमर सिंह, ईश्वरानन्द गोर्खा, धनपति शर्मा, चन्दन सिंह ठाकुर आदिबाट प्रेरणा पाएका थिए अनि पूर्ण रूपले स्वतन्त्रता सङ्ग्राममा होमिएका थिए। मल्लले स्थानीय जलसा र स्वतन्त्रता सङ्ग्रामका कार्यक्रमहरू भाग पनि लिएका थिए भने यस्ता कार्यक्रमहरूले अल्लारे ठिटा दुर्गा मल्लको मानसपटमा ब्रिटिस शासकको दमनकारी नीतिप्रतिको विरोध छर्लङ्ग उतारेको थियो।
0: उनले देहरादुनको प्रत्येक घर दैला र गल्लीहरू घुमेर स्थानीय क्रान्तिकारीहरूको पर्चा वितरण गरेका थिए। त्यसबेला क्रान्तिकारीहरूको पर्चा वितरण र पठन पाठन गर्ने व्यक्तिहरू समान रूपमा ब्रिटिस शासकको कोप भाजन हुन पर्थ्यो। पर्चा वितरणको अनौठो अनुभवलाई आफ्नो व्यक्तिगत डायरीमा उल्लेख गर्दै उनले लेखेका थिए, उनीसँग यस्ता व्यक्तिहरू पनि सम्पर्कमा आए जो गान्धीभन्दा तर्सन्थे र अङ्ग्रेज सुन्दा खुसीले हाँस्थे। यस्तो स्थितिमा दुर्गा मल्ललाई देहरादुनमा राख्नु खतरापूर्ण भयो। यसकारण 18 वर्षको अल्लरे यौवनमा उनी चुपचाप देहरादुन छोडेर धर्मशाला हिमाचल प्रदेश आफ्ना काका केदार मल्लको घरमा पुगे। उनले 10औं कक्षाको पढाइ पनि पूर्ण गर्न सकेनन्। काकाको मार्गदर्शनमा आफ्नो पढाइ पूर्ण गर्ने तर्खर गर्दै थिए। यस्तै बेला फुटबल खेलको प्रतिभा प्रदर्शन गरेर उनले 2-1 गोर्खा राइफल्समा भर्ना हुने मौका पाए।
3: त्यस्ताक स्थानीय रूपमा भर्ना भएका गोर्खा रङ्गरूटहरू आफ्ना शैक्षिक योग्यताको आधारमा बुनियादी प्रशिक्षण पश्चात प्राय नै सिग्नल कोर्सको निम्ति छानिन्थ्यो। दुर्गा मल्लले बुनियादी प्रशिक्षण पश्चात अङ्ग्रेजी कोर्स प्रथम श्रेणीमा उत्तीर्ण गरेपछि डी र एमटिजी सिग्नल कोर्सको निम्ति पुणे जाने अवसर प्राप्त गरेका थिए। पुणेमा उनले सिग्नल कोर्स

0: स्पोर्ट्समा डिस्टिङ्सन हासिल गरेका थिए।
1: कडा मेहनती अब्बल फुटबल खेलाडी दुर्गा मल्लले युनिटको फुटबल टिमको नेतृत्व गरेर धेरैवटा रेजिमेन्टल फुटबल टुर्नामेन्टहरूमा विजय हासिल गराएका थिए। अन्डर म्याट्रिक भए तापनि आफ्नो दृढ सङ्कल्प, अनुशासनात्मक भावना र कठिन परिश्रमद्वारा उनले एकपछि अर्को प्रमोसन प्राप्त गरेका थिए। 10 वर्षको छोटो अन्तरालमा उनी सिपाहीबाट हवलदार बनिएका थिए। यसरी दुर्गा मल्लको तरक्कीको खबर आफ्नो जन्मथलो देहरादुनको ढोइवाला गाउँसम्म पुग्यो। उनको प्रतिभा र प्रगतिसँग मुग्ध भएका श्यामनगर भाग्सुका प्रसिद्ध समाजसेवी कप्तान देवीचन्द्र ठाकुरले जनवरी 1941 आफ्नी नातिनी शारदा देवी ठाकुरसँग उनको विवाह गरिदिएका थिए। त्यस बेला दुर्गा मल्ल छाउनीबाट छुट्टीमा घर आएका थिए। दुर्गा मल्ल जस्तो सुशील, सुन्दर, शिक्षित र प्रतिभाशाली युवकलाई आफ्नो जीवन साथीको रूपमा पाउँदा शारदा देवी आनन्दित बनेकी थिइन्। नयाँ दम्पतिले दाम्पत्य जीवनको सुख केवल क्षणिक रूपमा मात्र भोग्न पाए।
0: दोस्रो महायुद्धको घोषणापछि 1941 प्रारम्भतिर नै ब्रिटिस साम्राज्यमाथि पूर्वतिरबाट जापानी आक्रमण असम्भावी भइसकेको थियो। ब्रिटिस सरकारले युद्धको तयारी सुरु गरिसकेको थियो। बिदामा घर गएका सम्पूर्ण सिपाहीहरूलाई तुरन्तै आआफ्नो युनिटहरूमा फर्कने आदेश टेलिग्राम मार्फत पठाइएको थियो। दुर्गा मल्लले पनि तुरन्तै युनिटमा फर्कने टेलिग्राम पाए। कर्तव्यलाई भौतिक सुखको तुलनामा नगण्य ठान्ने कर्तव्यपरायण दुर्गा मल्ल विवाहको 3 दिनपछि दुरानी फर्काउने दिन नै आफ्नो युनिट फर्कन बाध्य भएका थिए।
2: एक साँचो देशप्रेमी भएकोले दुर्गा मल्ल आफ्नो नवविवाहिता दुलहीलाई घरमा एक्लै छोडेर जानु विचलित भएनन्। उनी अदम्य साहसका साथ युद्ध क्षेत्रमा अग्रसर भए। उनको बटालियन सिकन्दराबाद पुगेपछि सिकन्दराबादबाट उनको बटालियन बम्बई पुग्यो औ 23 अगस्त 1941 बन्दरगाहबाट मलायाको लागि प्रस्थान गर्यो।
0: 1 दिसम्बर 1941 भारतीय सैनिकहरूको एक डफा जङ्गलमा लापत्ता भयो। उनीहरूका एक अधिकारी कप्तान मनमोहन सिंहले अङ्ग्रेज फौजमा फर्केर नजाने निर्णय लिए। सितम्बर 1942 सिङ्गापुरमा आधिकारिक रूपले इन्डियन नेसनल आर्मी आजाद हिन्द फौजको गठन भयो। यो गठन कार्यमा राजबिहारी बोसको भूमिका अहम थियो। नेताजी सुभाष चन्द्र बोसको सर्वोच्च नेतृत्वमा अस्थायी आजाद हिन्द सरकार गठन भएपछि 25 अक्टोबर 1943 उनले मित्र राष्ट्रहरूका सेनाहरूको विरुद्ध युद्ध घोषणा गरेपछि आजाद हिन्द फौजका विभिन्न शाखाहरूका सैनिकहरूलाई अलग अलग मोर्चामा तैनात गरियो। दुर्गा मल्ललाई गुप्तचर विभागमा पठाइयो। केही अन्य साथीहरू सहित बर्माको सीमा पार गरेर तत्कालीन बृहत असम प्रान्तको पार्वत्य क्षेत्रमा प्रविष्ट भए। त्यहाँ रसद र गोला बारुदको कमी तथा विषम भौगोलिक परिस्थितिको सामना गर्दै भए तापनि उनले आजाद हिन्द फौजको रङ्गुर स्थित मुख्यालयमा सामरिक महत्त्वका सूचनाहरू पठाइरहे। 27 मार्च 1944 दुर्गा मल्ल मणिपुर र कोहिमा नजिक उखरुलमा पक्राउ परे।
3: 27 मार्च 1944 मणिपुर राज्यको उखरुल नामक स्थानमा शत्रु पक्षको गतिविधि सम्बन्धी सूचना बटुल्दै गरेको अवस्थामा ब्रिटिस इन्डिया फौजले पक्राउ गरेर दिल्लीमा चलान गरिदियो। तत्पश्चात
4: किन बोलाएको रहेछ?
5: हो, निकै बेर बातचित भयो। हन के कुरा थियो?
6: मैले माफीनामामा सही गरिदिएँ। मलाई फाँसी नदिने अरे अङ्ग्रेजले फिरङ्गीहरू।
4: ओहो, क्या राम्रो कुरा रहेछ। अन्त माग्यो माफी?
6: माफी मागेर म मेरो मातृभूमिसँग गद्दारी कदापि गर्ने छुइनँ।
4: ओहो, कस्तो मान्छे तपाईँ! घरमा तपाईँकी तरु

0: पनि स्वास्नी थिए होइन, यस्तो मौका पाउँदा पनि हातबाट जान दिने? म त मर्छु नि।
1: क्षणिक आनन्द र सुखभोग गर्नको निम्ति म मेरो देशप्रतिको कर्तव्यलाई भुल्न सक्दिनँ। मेरो घर परिवार भन्दा पनि ठुलो हो आजादी।
2: सिपाही, तिमी एक काम गर, शारदा देवी तुर्क मल्लको वाइफलाई भित्र बोलाएर ल्याऊ।
0: हुन्छ सर।
2: ओ शारदा देवी, तुर्क मल्ल तिम्रो लोक्ने होइन, विवाह भएको पनि तराई भएको होइन रहेछ के?
3: हो साहेब, विवाह भएको तिनै दिनमा छाउनीबाट उनलाई बोलावट भयो। त्यसपछि सिङ्गापुर जाने आदेश भयो र त्यतिखेर केवल 28 दिनको छुट्टीमा उहाँ घर आएका थिए र त्यही नै थियो साहेब मेरो र उनको अन्तिम
2: भेटघाट। त्यही अन्तिम भेटघाटलाई ठ्यारै लामो साथ बनाउन सक्छ तिमीलाई चाहियो भने।
3: त्यो कसरी साहेब? हो, उनीसँग म धेरै लामो जीवन बिताउन चाहन्छु साहेब।
2: हामी पनि त्यही चाहन्छौँ। तर के गर्ने, तिम्रो लोग्ने धेरै जिद्दीवाला, एकदमै जिद्दीवाला रहेछ, उच्च मान्दैन।
3: म मनाउँछु साहेब, म मनाउँछु उहाँलाई। भन्नुहोस् न, के गर्नुपर्छ साहेब? म मनाउँछु उहाँलाई।
2: तिमीले केही पनि गर्नु पर्दैन, बस उसले यो माफीनामामा सही गरिदियो भने उसको फाँसीको सजाय माफ गरिदिने सरकारको हुकुम छ। जाऊ, राजी गराऊ। सिपाही, शारदालाई दुर्ग मल्लको खोमा लागेर जाऊ, उसलाई पुरा उठा।
4: ओके सर। दुर्ग मल्ल, तिम्री स्वास्नी तिमीसँग भेट गर्न आएकी छिन्, बाहिर निस्केर आऊ।
3: स्वामी, स्वामी, यो म के सुन्दैछु? भगवान, तपाईँलाई फाँसी हुन्छ रे। हेर्नुहोस्, माफीनामामा सही गरिदिनु भए तपाईँलाई माफी दिन्छ अरे त, माफी दिन्छ अरे। गरिदिनुहोस् न स्वामी, सही गरिदिनुहोस् न।
1: शारदा, शारदा, हेर यस्तो बलिन्द्र आँसु किन बगायो कि? मलाई हेर, यता हेर, हेर, तिम्रो मुखबाट यस्तो कायर वाक्यको मैले कहिले आशा गरेको थिइनँ। अरे बिर्स्यौ लाठी तिमीले तिम्रो पुर्खाको इतिहास? हेर, तिमी त नाला पानीको युद्धमा स्त्री भूषण कपाल काटी ताँदो बनाउनेहरूका सन्तान हो। अरे किन रुन्छौ? तिमी वीर गोर्खाको वीराङ्गना हो र यस्तो कायरतापूर्ण कुरा नगर शारदा, नगर। म त देशको निम्ति शहीद हुन जाँदैछु। हेर, हाम्रो यो देश भारत एक दिन स्वाधीन हुनेछ, स्वाधीन।
3: तर स्वामी, म तपाईँ बिनाको एक्लो जीवन कसरी बिताउन सकुला, त्यो पनि त विचार गर्नु।
1: शारदा, ओ शारदा, तिमी एक्लो कदापि हुने छैनौ। हेर, जब यो देश स्वतन्त्र हुनेछ तब करोडौँ भारतवासीले एक शहीदको पत्नी भनेर तिमीलाई चिन्हित गर्नेछ। करोडौँ करोडौँ भारतवासी तिम्रो साथमा हुनेछन् शारदा। तसर्थ मलाई माफी माग्न लगाएर मेरो सारा जिन्दगी लाञ्छित नपार शारदा।
3: चाहिएन स्वामी, मलाई यो सब चाहिएन। तपाईँ भाइ मलाई भइ गए स्वामी, मलाई के चाहिएन र स्वामी?
1: शारदा, शारदा, तिमीलाई के भयो शारदा?
5: अगस्त 1944 दिन दुर्गा मल्ललाई लाल किल्लाबाट दिल्ली सेन्ट्रल जेलमा स्थानान्तरित गरी कैदी नम्बर 4216 को रूपमा राखिएको थियो। तिहार जेलभित्र आफ्नो अन्तिम दिनहरू उनले गीताका प्रिय श्लोकहरूको अध्ययन एवं कविता रचना गरेर व्यतीत गरेका थिए। दुर्गा मल्लले जेलमा लेखेका कविताहरू अझसम्म प्राप्त हुन सकेका

0: यसरी 31 वर्षको कलिलो उमेरमा नै मेजर दुर्गा मल्लले भारतीय स्वतन्त्रता सङ्ग्रामको बलिवेदीमा आफ्नो अमूल्य जीवन बलिदान गरेका थिए।
1: Now, Türkmenler, 25 August 1944, आज तिम्रो फाँसीको दिन हो, हामीले तिमीलाई बहुत सम्झाउन कोसिस गरे, तिमीले सुनेनौ, अहिले पनि मौका छ, आऊ, माफीनामामा सिग्नेचर गर।
2: म गर्दिन, मैले एक भने, दुई भने, तिन भने, म फिरङ्गी समक्ष माफी माग्दिन, भारत माता कि जय हो।
1: के तिम्रो अन्तिम इच्छा के छ भन हामीलाई?
2: हे भारत माता, म मेरो शिर झुकाई तिमीलाई सादर प्रणाम गर्दछु।

0: मेजर शहीद दुर्गा मल्ललाई फाँसी चढाइएको 60 वर्षपछि भारतको संसद परिसरमा भारतीय गोर्खा परिसंघद्वारा मेजर शहीद दुर्गा मल्लको शालिक राखिने काम हुन्छ। शालिक निर्माण समितिका महासचिव बुद्धिमान प्रधान बमप
1: 12 मार्च 1996 श्रीमती दिलकुमार भण्डारीले पार्लियामेन्टमा यो प्रस्ताव राखेको थियो, शहीद दुर्गा मल्लको पनि शालिक त्यहाँ स्थापना होस् भनेर। यसलाई पार्लियामेन्टले 2000 अगस्त महिनामा यसको स्वीकृति दिया गयो अनि परिसङ्घले यसको जानकारी 2002 चाल पाइयो र 2001 नै यसको प्रस्ताव चाहिँ लिइराखेको थियो र 2002 नोभेम्बर महिनामा शालिक निर्माण समिति भनेर भारतीय गोर्खा परिसङ्घको उपसमिति गठन भयो। यसपछि लगातार 2 यसले काम गर्यो। यसभित्र मूर्तिकारलाई 14 लाग्ने भयो र मूर्तिकार पनि गौतम पाललाई त्यो दिया गयो, कलकत्ताको एकदम विश्व प्रसिद्ध मूर्तिकार हुन्। अनि त्यसपछि भारतको 22 राज्य अनि एउटा युनियन टेरिटोरी चण्डीगढ सँगसँगै दार्जिलिङ जिल्लाको जम्मै स्कुल कलेज आदिहरूतिर अनि डुवर्स क्षेत्र जम्मैलाई कभर गरेर शालिक निर्माण समितिको निमित्त चन्दा सङ्ग्रह गरियो। यसलाई चाहिने 40 लाख रुपियाँ थियो, जसमध्येमा सर्वप्रथम दार्जिलिङ गोर्खा पार्वतीय परिषदबाट 5 लाख रुपियाँ पाइयो अनि लगत्तै उत्तराखण्ड अहिले त्यहाँको मुख्यमन्त्रीबाट 5 लाख रुपियाँ पाइयो। त्यसपछि मणिकुमार सुब्बा त्यति बेला सांसद हुनुहुन्थ्यो, उहाँले सङ्ग्रह गरेर 5 लाख रुपियाँ दिनुभयो। त्यसपछि लगत्तै सिक्किमका मुख्यमन्त्रीले 6 लाख रुपियाँ दिनुभयो अनि जम्मै पब्लिक मनी सङ्ग्रह गरेर 40 लाख रुपियाँ सङ्ग्रह भइसकेपछि यसलाई पार्लियामेन्टमा मूर्ति पुरा हुने बित्तिकै पार्लियामेन्टमा हामीले दिन पुग्यौँ अनि पार्लियामेन्टले चाहिँ यसलाई 17 डिसेम्बर 2004 मिति तय गरेपछि त्यस दिन भारतभरिबाट 75 प्रतिनिधि अनि सँगसँगै मुख्यमन्त्रीको पक्षमा सिक्किमबाट पनि मन्त्री 1 जानुभयो। यसरी नै परिवारका सहितका परिवारबाट सबै आएर अनि त्यहाँ सांसदहरू जम्मा भएपछि प्रधानमन्त्री डाक्टर मनमोहन सिंहको बाहुलीबाट यसको अनावरण भयो अनि त्यसै खण्डमा शहीद दुर्गा मल्ल 2004 नामक एउटा पुस्तिका पनि उपराष्ट्रपति श्री भैरव सिंह शेखावतको बाहुलीबाट पुस्तकको पनि विमोचन भयो। यसरी चाहिँ यो राखियो।
0: नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक। मानव आत्मालाई न त शस्त्रले काट्न सक्छ, न आगोले नै जलाउन सक्छ, न पानीले नै भिजाउन सक्छ, न त वायुले नै सुकाउन सक्छ।
2: सुन्दै हुनुहुन्थ्यो सफ्टवेयर योजना अन्तर्गत एक विशेष रूपक।

0: शहीद मेजर दुर्गा मल्ल, भाग लिने कलाकारहरू वाचन सुरेन्द्र थिङ, रेमिका थापा, इन्दिरा छेत्री अनि गौतम छेत्री, नाट्य भूमिका प्रकाश लामा, गोमा सुब्बा, मनोहर लामा अनि लक्ष्मी प्रधान, सङ्गीत सहयोगी गिटारमा उपेन्द्र प्रधान अनि गायक योगेन्द्र खतानी, अन्तर्वार्ता बुद्धिमान प्रधान अनि एचबी गुरुङ, लेखक विनोद प्रकाश शर्मा, प्रस्तुता पारस चन्द्र आले, प्रस्तुति सहयोगी निर्मल गुरुङ, परिकल्पना पारस चन्द्र आले, ध्वनि सम्पादन एवं संयोजन महेश्वर तामाङ। यो कार्यक्रम मेलोडी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
1: यदिन्जेल प्रस्तुत थियो शहीद मेजर दुर्गा मल्लको 113 जन्म जयन्तीको अवसरमा एक रूपक, विनोद प्रकाश शर्माद्वारा लिखित। अब भने समय भएको छ समाचारको, जसमा रिले गरी सुनाइरहेछौ दिल्ली केन्द्रको हिन्दी समाचार।

105.3 MHz मा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला 11:05 भइरहेछ श्रोता। र अब प्रस्तुत छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। कार्यक्रमको यो प्रथम प्रस्तुति स्वीकार्नुहोस् हीरा र साइलीको स्वरमा।

श्रोता संगीत कलाको एउटा टुक्रा हो जुन कानबाट सिधै हृदयमा जान्छ र कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस् माला छेत्रीको स्वरमा।

भर्खरै सुन्नुभयो पासाङ छिरिङ शेर्पाको स्वरलाई। स्वरमाधुरी कार्यक्रमको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् रजनी र साइलीको स्वरमा।

3.5 मेगाहर्ट्ज़ लगायत न्यूज ऑन एआईआर मोबाइल एप। साथै आकाशवाणी दार्जिलिंग एफएम 100.2 मेगाहर्ट्ज़मा मोद घुसिका लम्बु शेर्पाको तर्फबाट हाम्रो आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत एवं सप्रेम नमस्कार। समय दिउँसोको ठिक 12:05 भयो श्रोता, र अबको समय हो फरमाइसी फिल्मी गीतहरूको कार्यक्रम तपाईँको अनुरोधमा। श्रोता, फरमाइसी कार्यक्रमको यो पहिलो प्रस्तुति सुनाऊ चलचित्र राजा हिन्दुस्तानीबाट अल्का याग्निको स्वरमा, जसमा संगीत नदिम श्रवणको हो भने शब्द समीरको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ बिहार कॉलोनी लोनीबाट नसिमुल इस्लाम गुनौरी, प्रकाशवीर राजपूत, कमलेश जयपुरिया, बिहारी खनवाबाट पिंकी अनि रिंकी, जेल रोड रायगढ़बाट लालचन्द मिश्र, रमेश चन्द अनि कुमकुम मिश्र, पुराना तालाब डुमरावबाट वल्लीउल्ला अन्सारी अनि आसमानाज अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा विहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढ़बाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव, नासमन्जिल सीतामढ़ी बिहारबाट अक्रम हुसैन प्रिन्स, वसीम अक्रम, आरिज वसीम, समीर अक्रम, ममता रानी शर्मा, बुच्चू शेख, बेगम इसरत अक्रम, रुबिना वसीम, नदीम अक्रम, अवन अक्रम, पुनम कुमारी शर्मा अनि चिना शेख। र श्रोताको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो पहिलो प्रस्तुति।

श्रोता कार्यक्रमको अर्को कोसेली सुनाउँ चलचित्र गुलामबाट कुमार सानु अनि अलका याग्निको स्वरमा संगीत जतिन ललितको अनि शब्द समीरको र यस गीतको फरमाइसकर्ता हुनुहुन्छ रंगली छत्तीसगढबाट दिनेश वर्मा करुणा वर्मा मेहनगर उमेरखेर महाराष्ट्रबाट अभिजित गुहाङ्कर राही श्रीमती सरिता गुहाङ्कर सिद्धार्थ गुहाङ्कर अनुज गुहाङ्कर वैशाली शैलेश गुहाङ्कर सुमित गुहाङ्कर कुमारी धनी गुहाङ्कर अनि प्रिन्स एकांश गुहाङ्कर सह मार्केट भागलपुरबाट सृजन मास्टर अनि हुसेन मास्टर डिएन सिंह रोड भागलपुरबाट अफरोज आलम बरकत आलम अनि सादाब भाई भाई गुलफराज आलम बेगम समा आरा अनि साथी जमालुद्दीन नेपाली पुस्तकालय रोड फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम गुप्त कृष्णा गुप्त चिराग परवाना नेक कुमार गुप्त इन्दिरा बिहार रायगढबाट अक्रम नूरजहाँ डब्लु नूरजहाँ साहिद वसीम र वलिउल्लाह नूरजहाँ

तपाईंको अनुरोधमाको यो अन्तिम प्रस्तुति स्वीकार्नुहोस् चलचित्र और प्यार हो गयाबाट उदित नारायण अनि अलका याग्निकको स्वरमा, संगीत नसरत फतेह अली खानको अनि शब्द जावेद अख्तरको। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ गोला बजार बक्सरबाट श्रद्धानन्द आर्य, अभिनन्द आर्य, परमानन्द आर्य, पंकज प्रमोद, रोहित अनि मोहित। भागलपुरबाट प्रदीप कुमार मण्डल, आशिष मण्डल, कुन्दन मण्डल, करिना कुमारी, पूजा कुमारी, आरती कुमारी अनि सुनिता देवी। शान्तिनगर भेलाय छत्तीस

गरबाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह। पुना महाराष्ट्रबाट श्रीमती वीणा आदेश मेहता र कुमारी माही मेहता। नागरी फार्मबाट शान्ता तामाङ, रीता तामाङ, सामदेन तामाङ, शिखा तामाङ, विजय थापा अनि रिदम थापा। खरसाङ चित्रेबस्तीबाट साहिल देवान। कोटवा नारायणपुर बाबापट्टी बलियाबाट ओम प्रकाश राई, अमित कुमार राई, श्रीमती उषा राई अनि ह्याप्पी राई। सिकाउनुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति।

0: This is Akashvani Kashyam, 103.5 MHz, and it's time for Nepali Headlines.
1: यो आकाशवाणी हो दिउँसो एक बजेको मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्. राष्ट्रपति द्रौपदी मुर्मु आज अनन्तपुरम जिल्लाको जन्तलुरुमा आन्ध्र प्रदेश केन्द्रीय विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहमा सहभागी हुनुहुनेछ. आज राष्ट्रिय चार्टर्ड अकाउन्टेन्ट दिवस हो. प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन र केन्द्रीय गृहमन्त्री अमित शाहले यस अवसरमा चार्टर्ड अकाउन्टेन्ट समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ. तेल विपणन कम्पनीहरूले 19 किलोग्रामको व्यावसायिक एलपीजी सिलिण्डरको मूल्य 183.50 रुपियाँ घटाएका छन्. इन्डियन ओइल कर्पोरेशन लिमिटेड अनुसार नयाँ दरहरू आजदेखि लागू भएका छन्. केन्द्रीय मन्त्री शिवराज सिंह चौहान र किरेन रिजिजू बाढीको स्थिति र आपदाबाट भएको क्षतिको मूल्याङ्कन गर्न आज इटानगर पुग्नु भएको छ. अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले प्रधानमन्त्री नरेन्द्र मोदीलाई दुई केन्द्रीय मन्त्रीहरूलाई पठाउने तत्परता र समर्थनको लागि आभार व्यक्त गर्नुभयो. डिजिटल इण्डिया अभियानको 11 वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, यस पहलको प्रभाव जनताको जीवनको हरेक क्षेत्रमा देखिन थालेको छ. उहाँले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा दिएको र देशको समग्र विकासलाई तीव्रता दिएको बताउनु भएको छ. सेना प्रमुख जनरल धीरज सेठले बदलिँदो सुरक्षा वातावरणलाई प्रभावकारी रूपमा सामना गर्न सेनाको आधुनिकीकरणलाई द्रुत गतिमा अगाडि बढाइने बताउनु भएको छ. फिफा विश्वकपको राउन्ड 32 मेक्सिकोले इक्वेडरलाई 2-0 पराजित गर्दै राउन्ड 16 आफ्नो स्थान सुरक्षित गरेको छ. यसअघि फ्रान्सले स्विडेनलाई 3-0 र नर्वेले आइभरी कोस्टलाई 2-1 पराजित गर्दै राउन्ड 16 आफ्नो स्थान सुरक्षित गरेको छ. यसका साथै मुख्य समाचार पूरा भयो. अब 2:40 समाचार लिएर पुनः उपस्थित हुनेछौ. सुन्दै गर्नुहोस् आकाशवाणी.

Gramma,

Ba,

Gündüz yıkadım bana, şu yıkadım bana.

पुनः स्वागत छ श्रोता आकाशवाणीको नेपाली प्रसारण सेवामा। अब सुनाउन लागिरहेका छौ लोकनी आधुनिक प्रस्तुति। प्रथममा सिकाउनुहोस् यो लोकभाग यमुना देवानको स्वरमा, जसमा शब्द अनि संगीत गणेश कुमार घिसिङको।

सूचना आगामी 8 जुलाई 2026 को बुधवार साझा 5:05 देखि स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टेडियममा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरू बारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरू बारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो फोन नम्बर रहेको छ 0354239931703 54239931317। याद राख्नुहोला आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ। कार्यक्रमको यो अर्को प्रस्तुति स्वीकार्नुहोस्, यो आधुनिक गीत समीर मुखियाको स्वरमा, जसमा शब्द अनि सङ्गीत समीर मुखियाकै।

0: आकाशवाणीबाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर जीएसटीबाट सरकारलाई जुन महिनामा 1,94,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर्स दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ़ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान

गर्नु भएको छ। उहाँले आन्ध्र प्रदेशको अनन्तपुरमा केन्द्रीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, युवाहरूको ऊर्जाले प्रतिभा अनि प्रतिबद्धता समावेशी अनि समृद्ध राष्ट्रको निर्माणमा निर्णायक भूमिका निभाउनेछ। राष्ट्रपतिले भन्नुभयो, तीव्र गतिमा बदल्दै गरेको तकनिकको समयमा सिक्ने प्रक्रिया जीवनभरि जारी रहनुपर्नेछ। यस अवसरमा राष्ट्रपतिले 1268 छात्रहरूलाई डिग्री प्रदान गर्नुभयो अनि 56 मेधावी विद्यार्थीहरूलाई स्वर्ण पदकद्वारा सम्मानित गर्नुभयो। डिजिटल इन्डिया कार्यक्रमले देशभरिमै नागरिकहरूलाई जोड्ने, सिक्ने, लेनदेन गर्ने अनि सरकारी सेवाहरूको लाभ उठाउने तरिकालाई परिवर्तित गरेको छ। विगत 11 वर्षमा भारतले बृहत मात्रामा विश्वको सबैभन्दा ठूलो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर इकोसिस्टम मध्ये एकलाई तयार गरेको छ। डिजिटल प्लेटफर्मले ग्रामीण अनि कम्ती सुविधा भएका इलाकाहरूमा हेल्थ केयर, शिक्षा, कौशल विकास, खेती अनि कल्याणकारी योजनाहरूसम्म पहुँचलाई बढाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इन्डिया अभियानको 11 वर्ष भएकोमा श्री मोदीले भन्नुभयो, यस पहलको असर मानिसहरूको जीवनको हरेक क्षेत्रमा देखिएको छ। उहाँले भन्नुभयो, डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले सरकारी सहायता पारदर्शिताको साथ सिधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, डिजिटल इन्डियाले नवाचारलाई देशको कुना कुनासम्म पुर्याएको छ। श्री मोदीले भन्नुभयो, यस पहलले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार अनि सरकारी सेवाहरूमा पनि सुधार भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, एआई, सेमिकन्डक्टर अनि क्वान्टम कम्प्युटिङ जस्ता नयाँ तक्निकहरूको क्षेत्रमा भारत तीव्र गतिमा अघि बढिरहेको छ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, सरकारले डिजिटल कनेक्टिभिटीको विस्तार गरेर डिजिटल शासनलाई दरिलो बनाएको छ अनि सार्वजनिक सेवाहरूसम्म पहुँचमा सुधार गरेर भारतलाई एक डिजिटल राष्ट्रमा परिवर्तित गरेको छ। डिजिटल इन्डिया पहलको 11 वर्ष पुरा भएको उपलक्ष्यमा श्री शाहले भन्नुभयो, देशले इन्टरनेट कनेक्टिभिटी, डिजिटल बुनियादी ढाँचा अनि प्रौद्योगिकी आधारित शासनमा महत्त्वपूर्ण प्रगति देखेको छ। सोसियल मिडिया पोस्टमा उहाँले भन्नुभयो, अब 103 करोडभन्दा अधिक मानिसहरू इन्टरनेटसित जोडिएका छन्, जबकि 2,20,000 भन्दा अधिक गाउँहरूलाई भारत नेटसित जोडिएको छ। गृहमन्त्रीले भन्नुभयो कि प्रत्यक्ष लाभ हस्तान्तरणका लाभार्थीहरूलाई 51 लाख करोड रुपियाँभन्दा अधिकको हस्तान्तरण सम्भव भएको छ अनि भारतले अब विश्वको लगभग आधा डिजिटल लेनदेन गर्दछ। वस्तु अनि सेवा कर जिएसटीबाट सरकारलाई जुन महिनामा 194,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। यो गत वर्ष जुन महिनाको तुलनामा 13.9% अधिक हो। वित्त मन्त्रालयले भनेको छ, जुन महिनामा घरेलु जिएसटी सङ्ग्रह 134,774 करोड रुपियाँ रह्यो र यो गत वर्षको तुलनामा 6.5% अधिक हो। त्यही आयातमा जिएसटी सङ्ग्रह 34.6% बढेर 60,038 करोड रुपियाँ भएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। उपराष्ट्रपति सिपी राधाकृष्णनले डक्टर्स दिवसको अवसरमा देशभरिका डक्टरहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले मानवताको सेवामा डक्टरहरूको समर्पण, करुणा, कौशल अनि अटुट प्रतिबद्धताको सराहना गर्नुभयो। श्री राधाकृष्णनले भन्नुभयो, देशले विगत केही वर्षहरूमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले विश्वको सबैभन्दा ठूलो कोभिड टिकाकरण अभियान आयुष्मान भारत पहलको माध्यमद्वारा सस्तो स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य सेवा संरचनालाई बलियो बनाउने अनि डिजिटल स्वास्थ्य सेवालाई तीव्र रूपमा अपनाउनाले देशको असल स्वास्थ्यको दिशामा महत्त्वपूर्ण उपलब्धिको रूपमा रेखाङ्कित गर्नुभयो। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले आज डक्टर्स डेको अवसरमा स्वास्थ्य जगतका मानिसहरूलाई उनीहरूको अटुट समर्पणका लागि बधाई दिनुभएको छ। एक भिडियो सन्देशमा श्री नड्डाले देशभरिकै डक्टरहरूको उत्कृष्ट प्रोफेसनलिजम अनि मानवताप्रति उनीहरूको सेवाको सराहना गर्नुभयो। उहाँले डक्टरहरूलाई देशको स्वास्थ्य प्रणालीको आधार बताउनुभयो। उनीहरूले मानिसहरूको समस्याको समाधान गर्ने, ज्यान बचाउने अनि रोगीहरूको हेरचाहमा उचित मानदण्ड बनाइ राख्नका

0: लागि उनीहरूको अथक प्रयासहरूको स्मरण पनि गर्नुभयो।
1: On the occasion of Doctor's Day,
2: मैं चिकित्सा जगत से जुड़े सभी डॉक्टरों के प्रति अपनी हार्दिक सराहना और कृतज्ञता व्यक्त करता हूं। उनकी अटूट निष्ठा, उत्कृष्ट पेशेवर प्रतिबद्धता और मानवता के प्रति समर्पित सेवा हम सभी के लिए प्रेरणादायक है। डॉक्टर हमारे स्वास्थ्य तंत्र की आधारशिला हैं। वे निरंतर लोगों के रोग को दूर करने, उनके जीवन की रक्षा करने और मरीजों को सर्वोत्तम उपचार उपलब्ध कराने के लिए समर्पित भाव से कार्य करते हैं।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेसन अमिस्तात अन्तर्गत भेनेजुएलामा राहत कार्यहरूमा जुटेका भारतीय डाक्टरहरू अनि चिकित्सा कर्मीहरूको सराहना गर्नुभएको छ। सोसियल मिडिया सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो, कठिन समयमा आवश्यकतामा परेका मानिसहरूको सेवाका लागि उनीहरूको समर्पण प्रेरणादायक छ। उहाँले अझ भन्नुभयो, सङ्कटको घडीमा चिकित्सा कर्मीहरूले आफ्नो जिम्मेवारी पूर्ण निष्ठापूर्वक निभाउने गर्दछन्। भेनेजुएलामा आएको भीषण भुइँचालोपछि भारतले राहत अनि बचाउका लागि अपरेसन अमिस्तात सुरु गरेको थियो। यस भुइँचालोमा धेरै सङ्ख्यामा ज्यानमालको क्षति पनि भएको थियो। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका बाढ प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। टोलीले पहिले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक पूर्वी सियाङ जिल्लाको पासीघाटको सर्वेक्षण गरे र त्यसपछि जमिनमा भएको क्षतिको मूल्याङ्कन गर्न बोइङ गाउँको भ्रमण गरे। अचानक आएको बाढी र पहिरोले गाउँका 20 बढी घरहरू डुबेको छ र धानखेत फसल र पशुधनमा व्यापक क्षति पुर्याएको छ, जसले गर्दा धेरै परिवारहरू विनाशबाट पीडित भएका छन्। केन्द्रीय मन्त्री शिवराज सिंह चौहानले विस्थापित गाउँलेहरूसँग भेट गर्नुभयो र केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोगको वाचा पनि गर्नुभयो।
3: संकटको समय प्रधानमन्त्रीजीको मार्गदर्शनमा केन्द्र सरकार पूरी तरह अरुणाचल प्रदेशको साथ खडी है। क्षतिका आकलन करके कैसे अधिकतम मदद की जाए, अपने भाई बहनों का अरुणाचल प्रदेश का प्रयास किया जाएगा। गृहमन्त्री जी की अध्यक्षता में कमेटी होती है, वो पूरी स्थिति का आकलन करके अतिरिक्त सहायता अरुणाचल प्रदेश की करेंगे।
0: संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि परफ थानिनी हरिसले भन्नुभएको छ कि भारत सम्प्रभु फिलिस्तिनको स्थापनाका लागि बातचितद्वारा दुई राष्ट्र समाधानको समर्थन गर्दछ। यो समाचार युट्युबमा @EIR कर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी र बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्ट प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। वस्तु अनि सेवा कर जिएसटीबाट सरकारलाई जुन महिनामा 194,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। उपराष्ट्रपति सीबी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ अनि केन्द्रीय मन्त्री शिवराज सिंह चौहान अनि किरेन रिजिजूले अरुणाचल प्रदेशको भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग भेट गर्नुभएको छ। आकाशवाणीबाट समाचार अहिलेलाई पूरा भयो।
4: श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारणलाई। अब प्रस्तुत छ यो लोकगीत चन्द्रदीप वाइवा, सुदीप वाइवा, यमुना देवानको समूह स्वरमा, जसमा शब्द अनि संगीत गणेश कुमार घिसिङको।

उत्तर अमेरिकाको समर फ्यान्सी फुड सो 2026 भारतको सहभागिता आलेख विदेश सेवा डेस्क एनएचडी आकाशवाणी अनुवाद तथा वाचिका सविता छेत्री समर फ्यान्सी फुड 2026 रहेको इण्डिया पेभिलियनले जुन 28, 2026 ज्याकब के जाविट्स कन्वेन्सन सेन्टरमा उत्तरी अमेरिकाको प्रमुख विशेष खाद्य प्रदर्शनीमा भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो सहभागिता देखाएको छ। यसको उद्घाटन न्यूयोर्कस्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधान र अन्तर्राष्ट्रिय रूपमा प्रशंसित शेफ लेखक र टाइम 100 सम्मानित शेफ विकास खन्नाले संयुक्त रूपमा गरेका थिए। पेभिलियनले संयौं भारतीय खाद्य ब्रान्ड निर्यातकर्ता र नवप्रवर्तकहरूलाई एउटै छानामुनि ल्याउँदछ। भारत सरकारको वाणिज्य विभाग अन्तर्गत कृषि तथा प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले र भारत व्यापार प्रवर्धन संगठनद्वारा संयुक्त रूपमा प्रदर्शन गरिएको भारत मण्डपमले विश्वभरिका खरिदार खुद्रा विक्रेता र वितरकहरूलाई भारतको कृषि तथा प्रशोधित खाद्य उद्योगको समृद्धि विविधता र गुणस्तर प्रदर्शन गर्दै भारतीय खाद्य उत्पादनहरूको बढ्दो विश्वव्यापी मांगलाई मनाउँदछ। समर फ्यान्सी फूड शोमा

भारतको सबैभन्दा ठूलो प्रदर्शनीमा बासमती चामल, मसला, तयार खाना, पेय पदार्थ, जैविक उत्पादन, जमेको खाना, खाजा र मूल्य अभिवृद्धि, कृषि उत्पादनहरू सहित विभिन्न श्रेणीका निर्यातकर्ताहरू समावेश छन्, जसले विश्वको सबैभन्दा छिटो बढ्दो खाद्य निर्यात गन्तव्यहरूमध्ये एकको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। मण्डपमा रहेको प्रमुख आकर्षण भारतीय आँप प्रदर्शनी हो, जसमा नवीन आँपमा आधारित पाक कला सृजनाहरूसँगै छ प्रिमियर निर्यात प्रजातिहरू पनि समावेश छन्। प्रदर्शनले भारतको आँपको समृद्ध विविधतालाई प्रकाश गर्दछ र फलफूलको विश्वको अग्रणी उत्पादको रूपमा देशको स्थितिलाई सुदृढ बनाउँदछ। आगन्तुकहरूले क्युरेट गरिएको बासमती पाककला प्रदर्शनीको पनि अनुभव गरे, जहाँ प्रिमियम भारतीय बासमती चामल प्रयोग गरेर तयार पारिएका विभिन्न परिकारहरूले अन्तर्राष्ट्रिय स्तरमा यसको बहुमुखी प्रतिभा प्रदर्शन गर्दछ। मिशेलिन तारांकित शेफ हेमन्त माथुरले आगन्तुकहरूका लागि हरेक दिन भारतीय परिकारहरूको नमूना मेन्यू तयार गर्दछ। प्रदर्शनले अद्वितीय सुगन्ध, बनावट र गुणस्तरलाई हाइलाइट गर्दछ, जसले भारतीय बासमती चामललाई विश्वव्यापी बजारमा मनपर्ने विकल्प बनाएको छ। प्रमाणिक भारतीय खानाको विश्वव्यापी माग बढ्दै जाँदा भारत मण्डप, कृषि र खाद्य मूल्य श्रृङ्खलाका लाखौं मानिसहरूको सामूहिक प्रयासद्वारा सञ्चालित विश्वभरिका भारतको फार्म र कारखानाहरूदेखि भोजन तालिकासम्मको यात्राको एक शक्तिशाली प्रतीकको रूपमा खडा छ। समर फ्यान्सी फुड 2026 सबैभन्दा ठूलो भारत मण्डपमको उद्घाटनमा खुशी व्यक्त गर्दै आइटीपीओका प्रबन्धक निदेशक डाक्टर नीरज खरवालले पनि आइटीपीओ र एपीईडीए बीचको सहकार्य भारतको खाद्य निर्यातको लागि अत्यधिक लाभदायक हुने बताएका छन्। न्यूयोर्कस्थित भारतका कन्सुल जनरल श्री विनय श्रीकान्त प्रधानले मण्डपलाई भारतको खाद्य निर्यात र संयुक्त राज्य अमेरिकामा ब्रान्ड उपस्थितिलाई अझ बलियो बनाउने ऐतिहासिक पहलको रूपमा वर्णन गरे। उनले भने कि समर फ्यान्सी फूड शोमा भारत मण्डप अमेरिकी बजारमा विस्तार गर्न चाहने भारतीय ब्रान्डहरूको लागि एक बेन्चमार्क पहल हो र यसले भारतको खाद्य उद्योगको विश्वास, क्षमता र गुणस्तरलाई प्रतिबिम्बित गर्दछ। उनले अझ भने कि उद्घाटनमा शेफ विकास खन्नाको उपस्थिति महत्वपूर्ण थियो, किनकि उनी लगभग 3 दशकदेखि भारतको सफ्ट पावरका महान राजदूतहरूमध्ये एक हुन्, जसले खानाको विश्वव्यापी भाषा मार्फत पश्चिममा भारतको संस्कृति, परम्परा र मूल्य मान्यताहरू पुर्याएका छन्। उद्घाटन भारतको खाद्य निर्यातको लागि एक परिभाषित समयमा भएको छ। व्यापार अनुमानका अनुसार भारतीय उपभोक्ता प्याकेज गरिएका खाद्य उत्पादनहरूको लागि उत्तर अमेरिकी बजारले आगामी दशकमा अनुमानित $30-50 बिलियन अवसरको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ।

एफएम 103.5 मेगाहर्जको ध्वनि तरङ्गमा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3 बजिरहेछ श्रोता, र अबको क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही मनोरञ्जनपूर्ण हिन्दी चलचित्रका गीतहरू। त प्रथममा स्वीकार्नुहोस् चलचित्र केदारनाथबाट देवी देव नेगीको स्वरमा।

सुन्नुहोस् एक सूचना। आगामी 8 जुलाई 2026 को बुधवार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टेडियममा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति, स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 03-5423-99317 03-5423-99317। याद राख्नुहोला आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 MHz प्रसारण गरिनेछ। अब अघिल्लो प्रस्तुति यहाँ समक्ष लिएर आएका छौँ चलचित्र इक्सबाट उदित नारायण अनि अलका याग्निको स्वरमा।

0: आकाशवाणी बाट अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्। केन्द्रीय मन्त्री शिवराज सिंह चौहान र किरेन रिजिजूले अरुणाचल प्रदेश भ्रमणको दोस्रो दिन मुख्यमन्त्री पेमा खाण्डुसँग राज्यका प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। टोलीले पहिले सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमध्ये एक पूर्वी सियाङ जिल्लाको पासीघाटको सर्वेक्षण गरे र त्यसपछि जमिनमा भएको क्षतिको मूल्याङ्कन गर्न बोइङ गाउँको भ्रमण गरे। अचानक आएको बाढी र पहिरोले गाउँका 20 बढी घरहरू डुबेको छ र धानखेत फसल र पशुधनमा व्यापक क्षति पुर्याएको छ, जसले गर्दा धेरै परिवारहरू विनाशबाट पीडित भएका छन्। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले विस्थापित गाउँलेहरूसँग भेट गर्नुभयो र केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोगको वाचा गर्नुभयो। उहाँले बोइङ गाउँ समुदायको धैर्यको प्रशंसा गर्नुभयो र बढ्दो बाढीको पानीलाई नियन्त्रण गर्न अस्थायी पर्खर निर्माण गर्ने स्थानीय स्वयंसेवकहरूप्रति प्रशंसा व्यक्त गर्नुभयो। एक उच्च स्तरीय प्रतिनिधिमण्डल यस क्षेत्रको बाढीको अवस्थाको मूल्याङ्कन गर्न तल्लो सुबानसिरी जिल्लाको याजाली प्रस्थान गरेको छ। राज्यको बाढीमा परि 4 मृत्यु भएको छ भने 21 घाइते भएका छन्। लगभग 28 जिल्लाका 90,499 प्रभावित भएका छन्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज आकाशवाणी गुवाहाटीको स्थापना दिवसको शुभकामना व्यक्त गर्दै यो केवल एउटा संस्थाको नाम मात्र नभएर आसामको संस्कृति र सामाजिक जीवनको अभिन्न अध्याय रहेको बताउनुभयो। मुख्यमन्त्रीले सोसियल मिडिया पोस्टमा यसको स्थापना देखिने आकाशवाणी गुवाहाटी असङ्ख्य कलाकार, साहित्यकार, पत्रकार र श्रोताहरूको हृदयमा विशेष स्थान रहेको बताउनु भएको छ। उहाँले यस प्रतिष्ठित संस्थासँग सम्बन्धित सबैलाई हार्दिक शुभकामना र बधाई दिनुभयो। मुख्यमन्त्री डाक्टर शर्माले आकाशवाणी

0: गुवाहाटीको असमीय भाषा साहित्य संगीत र लोक संस्कृतिको समृद्ध विरासतलाई विश्व मञ्चमा ल्याउने र आउने पुस्ताका लागि प्रेरणाको स्रोत रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्थापना दिवसमा संस्थाको निरन्तर प्रगति र सफलताको पनि कामना गर्नुभयो। भारतीय जनता पार्टी सिक्किमले राजधानी गान्तोकमा कथित आतंकवादी संगठनसँग आबद्ध एक व्यक्तिको हालै भएको पक्राउले सिक्किमका लागि गम्भीर चेतावनी दिएको बताएको छ। भाजपा सिक्किमले यस घटनालाई शान्ति सद्भाव र सौहार्दपूर्ण सह अस्तित्वको आधारमा स्थापित राज्यको पहिचानमाथि गम्भीर चुनौती ठहर गरेको छ। प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटियाले आज जारी प्रेस विज्ञप्तिमा भन्नुभएको छ, जाँचबाट अत्यन्त चिन्ताजनक तथ्यहरू सार्वजनिक भएका छन्। अभियुक्त विगत केही वर्षदेखि एक आतंकवादी संगठनसँग सक्रिय सम्पर्कमा रहेको, भारतीय सेनाका शिविरहरू तथा सीमावर्ती रणनीतिक सुरक्षा संरचनाहरूको निगरानी गरी संवेदनशील जानकारी पठाउँदै आएको खुलेको छ। अझ चिन्ताको विषय उक्त व्यक्तिले आर्थिक प्रलोभन देखाइ सिक्किमका युवाहरूलाई उग्रवादी विचारधारातर्फ आकर्षित गर्ने प्रयास समेत गरिरहेको पाइएको छ। उल्लेखनीय छ, राजधानी गान्तोकबाट एक संदिग्ध युवकलाई पक्राउ गरिएको छ जसको सम्बन्ध देशविरोधी तत्त्वहरूसँग हुन सक्ने आशंका गरिएको छ। यस घटनाको सम्बन्धमा जाँच जारी रहेको छ। गुवाहाटीको लोकप्रिय गोपीनाथ बरदोलोई अन्तर्राष्ट्रिय हवाई अड्डामा हिजो राति केन्द्रीय औद्योगिक सुरक्षा बलको जवानहरूले मुम्बई जाने उडानमा चढ्न अघि दुई बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेका छन्। पक्राउ परेका अभियुक्तहरूको पहिचान राणा मोल्ला र मफुजा अख्तर लिमाको रूपमा गरिएको छ। दुवै बङ्गलादेशी नागरिक हुन्। हवाई अड्डाको नयाँ सञ्चालनमा आएको टर्मिनल दुईमा मुम्बई जाने आकाशा एयरको उडानमा चढ्न अघि नियमित जाँच को क्रममा उनीहरूलाई शंकाको आधारमा रोकिएको थियो। विस्तृत अनुसन्धानको क्रममा सिआइएसएफले नक्कली भारतीय आधार कार्ड सहित धेरै शंकास्पद कागजातहरू बरामद गरेको छ। प्रारम्भिक सोधपूछपछि दुईजनालाई थप अनुसन्धान र कानूनी कार्यवाहीका लागि आजरा पुलिसलाई बुझाइएको थियो। गुवाहाटीको पञ्चबारी क्षेत्रमा पुलिसले लगभग 13 लाख रुपियाँ बराबरको जाली भारतीय नोट बरामद गरेको छ। यस घटनामा संलग्न 3 जना कथित जाली नोट तस्करलाई पक्राउ गरिएको छ। पुलिस अनुसार पक्राउ परेका संदिग्धहरू उत्तर प्रदेशको कानपुरबाट गुवाहाटी आएका थिए र सहरमा जाली नोट तस्करी प्रसार गर्ने योजनामा थिए। कार्यवाहीको क्रममा पुलिसले जाली नोटसँगै उत्तर प्रदेशमा दर्ता भएको गाडी पनि बरामद गरेको छ। आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो। 3:45 समाचारको अघिल्लो श्रृङ्खलाको साथ उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।
1: सुन्दै हुनुहुन्छ आकाशवाणीको प्रसारण। कार्यक्रमको अर्को प्रस्तुति स्वीकार्नुहोस्। विश्वमा हामी

नमस्ते। कार्यक्रम विश्वमा हामीको आजका अङ्कमा हाम्रा सम्पूर्ण आदरणीय श्रोताहरूलाई स्वागत एवं अभिनन्दन। श्रोतागण, यो त सर्वविदित कुरो नै हो कि हाम्रो जीवनमा प्रत्येक दिनको एउटा छुट्टै विशेषता अनि महत्त्व रहेको हुन्छ। त्यो चाहे आफ्नो जन्मदिन होस् या आफ्नो कतिपय आत्मीय व्यक्ति विशेषहरूको, अनि चाहे कुनै विशेष पर्वहरूको नै किन नहोस्, हामी त्यस दिनलाई धुमधामको साथ पालन गर्ने गर्छौँ। उसरी नै आज पनि एउटा विशेष दिन परेको छ। के तपाईँलाई थाहा छ आज कुन विशेष दिन हो भने? आज कुन तारिक हो? याद त होला नै हजुरहरूलाई। यदि याद छैन भने पनि म हजुरहरूलाई बताइहाल्नेछु नि, सुर्ताउनु पर्दैन। आज हो 1 जुलाई। अनि के हजुरहरूलाई थाहा छ आजको दिनको विशेषता? आजको दिन त्यस्ता व्यक्तिहरूलाई सम्मान जनाइने अनि उनीहरूद्वारा हामीलाई गरिने सेवाको महत्त्व बुझी धन्यवाद दिने दिन, जसलाई हामी भगवान्को दोस्रो रूप भन्ने गर्छौँ। हजुर, म कुरा गरिरहेको छु हामी दुःख बिमार हुँदा हाम्रो हेरचाह गर्ने या भनौँ उपचार गर्ने डाक्टरहरूको। अनि आज हो राष्ट्रिय डाक्टर डे।

भारतमा प्रसिद्ध चिकित्सक तथा पश्चिम बङ्गालका दोस्रो मुख्यमन्त्री डाक्टर विधानचन्द्र रायको सम्मानमा प्रत्येक वर्ष 1 जुलाईमा राष्ट्रिय डाक्टर दिवस मनाइन्छ। डाक्टर रोयलाई 4 फरवरी 1961 देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गरिएको थियो। डाक्टर दिवस मनाउनुको उद्देश्य हाम्रो जीवनमा डाक्टरहरूको महत्त्वलाई उजागर गर्नु अनि उनीहरूका एक महान प्रतिनिधिलाई सम्झनु अनि सम्मान गर्नु पनि हो। भारतले चिकित्सा क्षेत्रमा ठुलो प्रगति गरेको छ अनि 1 जुलाई कठिन परिस्थितिहरूको सामना गर्दै भए पनि यो लक्ष्य प्राप्त गर्न अथक प्रयास गर्ने सबै डाक्टरलाई साँचो श्रद्धाञ्जली अर्पण गर्ने दिन हो आज। डाक्टर डीवाई पाटेल कलेज अफ फार्मेसी आर्किडोले 1 जुन 2019 राष्ट्रिय डाक्टर दिवस मनायो। यस वार्षिक कार्यक्रमको मुख्य उद्देश्य सबै डाक्टरहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नु थियो। डाक्टर सुधीर पाण्ड्या, सुश्री प्रियतमा पवार, सुश्री सारिका निकम र 15 विद्यार्थीहरूले डाक्टरहरूप्रति कृतज्ञता व्यक्त गर्न लोकमान्य अस्पतालको भ्रमण गरे। विद्यार्थीहरूले चिडवड पुणे स्थित लोकमान्य अस्पतालका प्रमुख सञ्चालक अधिकृत डाक्टर श्रीकृष्ण जोशी, डाक्टर रोहन कोठे एमबिबिएस डिएनबी जनरल मेडिसिन र अन्य धेरै डाक्टरसँग अन्तर्क्रिया पनि त्यस दिन गरे। विद्यार्थीहरूले चिकित्सा विशेषज्ञसँग प्रत्यक्ष अन्तर्क्रिया गरे र औषधि अनि चिकित्सा क्षेत्रको अन्तर सम्बन्धको बारेमा अन्तर्दृष्टि प्राप्त गरे। यसरी विद्यार्थीहरू र संकायले आफ्नो भूमिका खेलेर मानव विज्ञानको यो महत्त्वपूर्ण क्षेत्रको बारेमा जागरूकता फैलाउन खोजे। राष्ट्रिय डाक्टर दिवस मानिसहरूको जीवन र समुदायमा डाक्टरहरूको योगदानको सम्मानमा मनाइने गरिन्छ। दिनको सम्झनामा हुने कार्यक्रमको आधारमा मितिहरू देश अनुसार फरक फरक हुन्छन्। केही देशहरूमा यो दिन बिदा पनि हुन्छ। यद्यपि यी बिरामीहरू र स्वास्थ्य सेवा उद्योगमा संलग्न व्यक्तिहरूले मनाउनुपर्छ। यो सामान्यत स्वास्थ्य सेवा संस्थाहरूले मनाउँछन्। कर्मचारीहरूले डाक्टरहरूको लागि दिवा भोज आयोजना गर्ने गर्छन् जहाँ उनीहरूलाई सम्मानको रूपमा उपहारहरू प्रदान गर्ने गरिन्छ। प्राचीन कालदेखि नै डाक्टरहरू र उनीहरूका जीवनसाथीहरूलाई कार्ड वा रातो कर्नेसन पठाउँदै आएको छ र मृतक डाक्टरहरूको चिहानमा पनि फुलहरू राख्ने गरिन्छ। अब इतिहास। डाक्टर दिवस पहिलोपल्ट 28 मार्च 1933 संयुक्त राज्य अमेरिकाको जर्जियाको विन्डरमा मनाइएको थियो। यो पहिलो कार्यक्रममा डाक्टरहरू र उनीहरूका पत्नीहरूलाई कार्ड पठाउने, डाक्टर लङ लगायत मृतक डाक्टरको चिहानमा फुल चढाउने र डाक्टर अनि श्रीमती विलियम टी रान्डोफको घरमा औपचारिक रात्रिभोज समावेश थियो। ब्युरो काउन्टी एलायन्सले डाक्टरलाई सम्मान गर्ने अल्मोटको प्रस्तावलाई अपनाएपछि यो योजना 1933 ब्युरो काउन्टी एलायन्सकी अध्यक्ष श्रीमती ईआर हारिसले जर्जिया स्टेट मेडिकल एलायन्सलाई प्रस्तुत गरेकी थिइन्। यो प्रस्ताव 19-20 नोभेम्बर 1935 सेन्ट लुइस मिसौरीमा आयोजित दक्षिणी मेडिकल एसोसिएसनको महिला गठबन्धनको 29 वार्षिक बैठकमा एलायन्सकी अध्यक्ष जे वोनर व्हाइटले प्रस्तुत गरेकी थिइन्। त्यसबेलादेखि डाक्टर दिवस दक्षिणी मेडिकल एसोसिएसन एलायन्सको अभिन्न अङ्ग र पर्यावर्ची बनेको छ। अमेरिकी सिनेट अनि प्रतिनिधि सभाले 101 अमेरिकी कङ्ग्रेसको समयमा एसजे रिस पारित गर्यो, जुन राष्ट्रपति बुसले 30 अक्टोबर 1990 हस्ताक्षर गरे। यो विधेयकले मार्च 30 मनाइने डाक्टर दिवसलाई राष्ट्रिय बिदा पनि घोषणा गर्यो। डाक्टर मारियन मास, डाक्टर किम्बर्ली ज्याक्सन र डाक्टर क्रिस्टिना लङसँगै आधिकारिक रूपमा डाक्टर दिवसलाई डाक्टर हप्तामा परिवर्तन गर्न आवेदन दिए। यो मार्च 2017 स्वीकृत पनि भएको छ। 2017 फिजिसियन्स वर्किङ टुगेदरले

केविन एमडीमा आयोजना गरिएको राष्ट्रिय चिकित्सक हप्ता मनाउने लेखहरूको श्रृङ्खलालाई प्रायोजित गर्यो। सन् 2018 पिडब्ल्युडीले ओपनएक्ससँगको सहकार्यमा चिकित्सक कल्याण र वकालतमा केन्द्रित निशुल्क अनलाइन सम्मेलनलाई प्रायोजित गर्यो। सन् 2019 टिडब्ल्युटीले चिकित्सा विद्यार्थीहरू अनि बासिन्दाहरूको लागि छात्रवृत्ति कार्यक्रमलाई प्रायोजित गर्यो। यो हप्ता लामो कार्यक्रम चिकित्सक समुदायको वकालत र समर्थनमा केन्द्रित थियो।

भारतमा 1 जुलाई राष्ट्रिय दिवस किन मनाइन्छ त? अब आउँ यसबारे पनि जानकारी लिउँ। भारतमा 1 जुलाईमा राष्ट्रिय दिवस मनाइन्छ। यो दिन देशका सबैभन्दा सम्मानित डाक्टर र प्रख्यात व्यक्तित्वहरूमध्ये एक डाक्टर विधानचन्द्र रोयको सम्मानमा मनाइन्छ। यो मिति सन् 1882 उनको जन्म जयन्ती अनि सन् 1962 उनको पुण्यतिथि दुवैलाई मनाइन्छ। भारतमा यो दिन सन् 1991 मनाउँदै आइरहेको छ। यो दिनले समाजमा डाक्टरहरूको समर्पण, निस्वार्थ सेवा र महत्त्वपूर्ण भूमिकालाई सम्मान गर्दछ। त्यसै कारण यो दिन मानिसहरूको लागि ठुलो महत्त्व राख्छ। विशेष गरी बिरामीहरू र उनीहरूका परिवारहरू समयमै उपचार र भरपर्दो चिकित्सा सल्लाहमा निर्भर हुने भएकाले राष्ट्रिय डाक्टर दिवस 2026 लागि अस्पताल र मिडियामा सबैभन्दा बढी छलफल गरिएको विषयवस्तु हो, मुखाकार पछाडि निको पार्नेहरूलाई कसले निको पार्छ, अर्थात् बिहाइन्ड द मास्क हु हिल्स द हेलर्स हो। अरूको हेरचाह गर्न आफ्नो जीवन समर्पित गर्नेहरूलाई कसले समर्थन गर्ने, यो ध्यान केन्द्रित गर्न महत्त्वपूर्ण छ। किनभने चिकित्सा अभ्यासलाई केवल प्राविधिक सिपहरू भन्दा बढी चाहिन्छ। यसको लागि लामो समय लाग्ने, कठिन परिस्थितिहरूमा बलियो रहने, बिरामीहरूलाई कुराकानी गर्नु र दबाउमा महत्त्वपूर्ण निर्णयहरू गर्ने क्षमता चाहिन्छ। वास्तवमा 2026 ध्यान केन्द्रित गर्नुमा समावेश रहेको छ डाक्टरहरूमा पर्ने मानसिक र भावनात्मक बोझ बुझ्नु, डाक्टरहरूको कल्याणलाई समर्थन गर्नु अनि कठिन परिस्थितिहरूमा दृढ रहने क्षमतालाई समर्थन गर्नु, चिकित्सा हेरचाहको मानवीय पक्षलाई बुझ्नु, डाक्टरहरूको क्लिनिकल भूमिकाभन्दा बाहिरको मूल्याङ्कन गर्नु अनि पेसाप्रति सम्मान बढाउनु। भारतको स्वास्थ्य सेवा प्रणालीमा डाक्टरले महत्त्वपूर्ण भूमिका खेल्छन्। भारत सरकारका अनुसार मार्च 2026 भारतमा 13,88,185 दर्ता भएका एलोप्याथिक डाक्टरहरू थिए र अनुमानित डाक्टर जनसङ्ख्या अनुपात 1.811 थियो, जुन WHO बेन्चमार्क 1.100 भन्दा अति नै राम्रो छ। यी तथ्याङ्कहरूले प्रगति र जिम्मेवारी दुवैलाई प्रतिनिधित्व गर्दछ। तिनीहरूको पेसाको दायरा अनि देशभरि गुणस्तरीय चिकित्सा सेवाको बढ्दो आवश्यकतालाई प्रतिबिम्बित गर्दछ। त्यसैले 2026 पनि राष्ट्रिय डाक्टर दिवसको महत्त्व छ। यसले मानिसहरूलाई सम्झाउँछ कि स्वास्थ्य सेवा प्रणाली र पूर्वाधारमा मात्र होइन तर डाक्टरहरूको समर्पण, सही निर्णय गर्ने क्षमता र लचिलोपनमा पनि निर्भर गर्दछ। आफ्नो डाक्टरहरूलाई धन्यवाद दिने 4 अर्थपूर्ण तरिकाहरू अब बताइरहेको छु। कृतज्ञता व्यक्त गर्न महँगो वस्तुहरू दिनु आवश्यक छैन। सबैभन्दा महत्त्वपूर्ण कुरो के हो भने वास्तविक भावना। व्यक्तिगत नोट लेख्नुहोस्, सल्लाहको टुक्रा, निदान, उपचार वा प्रोत्साहजनक क्षणको वर्णन गर्ने छोटो नोट डाक्टरको लागि वर्षौँसम्म सम्झनाको कुरा हुनसक्छ। इमान्दार समीक्षाले डाक्टरको कडा परिश्रमलाई स्वीकार गर्नमा मद्दत गर्दछ। यसले बहुविशेष अस्पतालमा भरपर्दो उपचार खोज्ने अन्य बिरामीहरूलाई पनि मद्दत गर्न सक्छ। राष्ट्रिय डाक्टर दिवसमा श्रद्धाञ्जली पोस्ट तपाईँको जीवनमा महत्त्वपूर्ण परिवर्तन ल्याउने डाक्टरहरूलाई धन्यवाद दिने एउटा सहज उपाय पनि हो। आफ्नो प्रियजनलाई तपाईँले

रिसर्च गर्ने डाक्टर कहाँ पठाउनु प्रशंसाको सबैभन्दा बलियो रूप हो। यसले डाक्टरको क्षमता र सूचित निर्णयहरू गर्ने क्षमतामा तपाईँको विश्वास प्रदर्शन गर्दछ।

ल त श्रोता मानवहरू, आज 1 तारिक जुलाईको दिनमा हामीले राष्ट्रिय डक्टर दिवसबारे केही सम्झना गरे अथवा जानकारी दिने प्रयास गऱ्यौँ र आज यही जानकारीका साथ विश्वमा हामीको कार्यक्रमबाट बिदा चाहन्छु। हवस् त, नमस्कार।

विधान चन्द्र रोय एक भारतीय डाक्टर र राजनीतिज्ञ थिए जसले सन् 1950 देखि सन् 1962 सम्म आफ्नो मृत्यु नवुञ्जेल पश्चिम बङ्गाल राज्यको मुख्यमन्त्रीको रूपमा सेवा पुर्याए। उनले सल्ट लेक अहिले विधाननगर निगमको भाग, कल्याणी, दुर्गापुर र अशोकनगर, कल्याणगढ सहित धेरै सङ्ख्या र सहरहरूको स्थापनामा प्रमुख भूमिका खेलेका थिए। भारतमा डाक्टर दिवस प्रत्येक वर्ष 1 जुलाईमा उनको सम्झनामा नै मनाइन्छ। उनलाई सन् 1961 भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट पनि सम्मानित गरिएको थियो। विधानचन्द्र रोयको जन्म 1 जुलाई 1882 पटनाको बङ्कीपुरमा एक बङ्गाली कायस्थ परिवारमा भएको थियो। उनको बुबा प्रकाश चन्द्र रोय बङ्गाल प्रेसिडेन्सी अहिले बङ्गलादेशमा को खुल्ना जिल्लाको सत्खिरेमा रहेको एक धनी परिवारबाट आएका थिए र एक उत्पादक शुल्क निरीक्षकको रूपमा काम गर्थे। उनकी आमा अगोर कामिनी देवी एक धार्मिक र समर्पित सामाजिक कार्यकर्ता थिइन्। रोय 5 भाइ बहिनीहरूमध्ये कान्छा थिए। उनका 2 बहिनीहरू सुसर भवासिनी र सरोजनी र 2 भाइहरू सुबोध र साधन थिए। उनका आमा बाबु कट्टर ब्राह्मण समाजवादी थिए। प्रकाश चन्द्र जोशीका विद्रोही हिन्दू राजा महाराजा प्रतापादित्यका वंशज थिए, तर उनले आफ्नो पुर्खाहरूबाट धेरै सम्पत्ति पाएनन्। रोयको बाल्यकालको अधिकांश समय उनको आमदानी थोरै थियो।

उनले र अगोर कामिनीले आफ्ना छोराछोरीहरूको साथै धेरै अन्य गरिब बाल बालिकाहरूलाई विशेष गरी अनाथहरूलाई शिक्षा र हुर्काउनमा मद्दत पुर्याए। रोयले जुन 1901 कलकत्ताको मेडिकल कलेज र अस्पतालमा पढ्न भनी पटना छोडे। मेडिकल स्कुलमा पढ्दा पढ्दै उनले एउटा लेख भेटाए जसमा लेखिएको थियो, तिम्रो हातहरूले जे गर्छ त्यो आफ्नो सम्पूर्ण शक्तिले गर। यी शब्दहरू उनको जीवनभरि प्रेरणाको स्रोत रहे। चिकित्सामा थप अध्ययनको लागि सेन्ट बार्थोलेम अस्पतालमा भर्ना हुने उद्देश्यले रोय फरवरी 1909 1200 रुपियाँ लिएर बिलायत गए। सेन्ट बार्थोलेम अस्पतालका तत्कालीन डिन एक एसियाली विद्यार्थीलाई भर्ना दिन अनुच्छुक थिए र उनको आवेदन त्यस समय अस्वीकार गरियो। तर रोयले हार मानेनन्। रोयले धेरैपल्ट आवेदनहरू पेश गरे र अन्तत 30 भर्नाको लागि बिन्ती गरेपछि डिनले उनलाई आफ्नो कलेजमा प्रवेश दिए। भारत फर्किएपछि रोय प्रान्तीय स्वास्थ्य सेवामा सामेल भए। आफ्नो निजी अभ्यासको अतिरिक्त उहाँले आवश्यकता पर्दा नर्सको रूपमा पनि काम गर्नुभयो। उहाँले कलकत्ताको मेडिकल कलेज र अस्पतालमा र पछि क्याम्बेल मेडिकल स्कुल, अहिले एनआरएस मेडिकल कलेज र कार्माइल मेडिकल कलेज, जो अहिले आर्जिकर मेडिकल नामले पनि चिनिन्छ, मा अध्ययन गर्नुभयो। उहाँले 1948 1950 कार्डियोलोजिकल सोसाइटी अफ इन्डियाको पहिलो अध्यक्षको रूपमा सेवा गर्नुभयो। रोयको विश्वास थियो कि स्वराज भारतको स्वतन्त्रताको लागि कार्यका आह्वान सपना नै रहनेछ। जबसम्म मानिसहरू शारीरिक अनि मानसिक रूपमा स्वस्थ र बलियो हुँदैनन्। उनले चिकित्सा शिक्षाको सङ्गठनमा योगदान पुर्याउनुभयो। उहाँले जादवपुर टिबी अस्पताल, चितरञ्जन सेवा सदन, कमला नेहरू मेमोरियल अस्पताल, भिक्टोरिया इन्स्टिट्युट अफ कलेज र चितरञ्जन क्यान्सर अस्पतालको स्थापनामा प्रमुख भूमिका खेल्नुभयो। 1926 रोयले महिला अनि बाल बालिका लागि चितरञ्जन सेवा सदन खोले। रोय महात्मा गान्धीको व्यक्तिगत चिकित्सक र साथी पनि थिए। 1925 रोयले ब्यारेकपुर निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेद्वारको रूपमा बङ्गाल विधान परिषदको चुनाव लडे र बङ्गालका ग्रान्ड ओल्ड म्यान सुरेन्द्रनाथ ब्यानर्जीलाई पराजित गरे। स्वतन्त्र भए पनि उनले स्वराज पार्टीसँग मतदान गरे। साथै 1925 रोयले हुगली नदीमा प्रदूषणको कारणहरूको अध्ययन गर्न र भविष्यमा हुने प्रदूषण रोक्न उपायहरू सुझाव दिन एक प्रस्ताव पेश गरे। रोयले 1929 बङ्गालमा सविनय अवज्ञा आन्दोलनको नेतृत्व गरे र 1930 पण्डित मोतीलाल नेहरूलाई कङ्ग्रेस कार्य समिति अथवा सिडब्लुसीको सदस्यताको रूपमा नियुक्त गर्न राजी भए। सिडब्लुसीलाई गैरकानुनी सभा घोषित गरियो अनि रोय समितिका अन्य सदस्यहरूसँगै 26 अगस्त 1930 पक्राउ परे र अलिपुर केन्द्रीय जेलमा थुनिए। 1931 दाण्डी मार्चको क्रममा कलकत्ता निगमका धेरै सदस्यहरूलाई कैद गरिएको थियो। कङ्ग्रेसले रोयलाई जेलबाट बाहिर रहन र निगमहरूको कर्तव्यहरू निरन्तर निर्वाह गर्न अनुरोध गरियो। उनले 1930 1931 निगमको एल्डरम्यान र 1931 1933 कलकत्ताको मेयरको रूपमा सेवा पुर्याए। आफ्नो कार्यकालमा निगमले निशुल्क शिक्षा, निशुल्क चिकित्सा सेवा, सुधारेको सडक र प्रकाश अनि पानी आपूर्ति जस्ता योजनाहरू विस्तार गर्यो। उनले अस्पताल र धर्मार्थ औषधहरूलाई अनुदान सहायता प्रदान गर्ने प्रणाली स्थापना गरे। 1942 जापानी बम विस्फोटले रङ्गुन कब्जा गर्यो र जापानी आक्रमणको डरले मानिसहरू कलकत्ताबाट भाग्न थाले। त्यस समयमा कलकत्ता विद्यार्थीहरूको उपकुलपतिको रूपमा सेवा गरिरहेका रोयले स्कुल अनि कलेजका कक्षाहरूका लागि हवाई आक्रमण आश्रयहरूको व्यवस्था गरे र विद्यार्थी, संकाय र कर्मचारीको लागि राहतको व्यवस्था गरे। कङ्ग्रेस पार्टीले पश्चिम बङ्गालको प्रधानमन्त्री, तत्कालीन मुख्यमन्त्री पदको लागि रोयको नाम प्रस्ताव गरेको थियो। यद्यपि रोयले आफ्नो व्यावसायिक जीवनलाई निरन्तरता दिन चाहन्थे, गान्धीजीको सल्लाहमा उनले पद स्वीकार गरे र 13 जनवरी 1948 पदभार ग्रहण गरे। त्यस समयमा पूर्वी पाकिस्तानको गठनपछि बङ्गाल साम्प्रदायिक हिंसा, खाद्यान्न अभाव, बेरोजगारी र शरणार्थीहरूको ठूलो आगमनसँग जुझिरहेको थियो। पश्चिम बङ्गाल जनतालाई सम्बोधन गर्दै त्यस समय रोयले भनेका थिए, हामीसँग सम्भावनाहरू छ र यदि हामी दृढताको साथ हाम्रो भविष्यमा विश्वासका साथ
प्रयास गर्छु भने म विश्वस्त छु कि कुनै पनि अवरोध, चाहे त्यो अहिले जतिसुकै ठुलो वा दुर्गम जस्तो किन नहोस्, हाम्रो

0: प्रगतिलाई रोक्न सक्दैन। हाम्रो समस्याहरूको स्पष्ट बुझाइ र दृढ पकडको साथ एकताबद्ध भएर काम गर्छौँ। छब्बिस तारिक जनवरी सन् 1950 रोयले स्वतन्त्र भारतमा पश्चिम बङ्गालको पहिलो मुख्यमन्त्रीको रूपमा शपथ लिए। उनको नेतृत्वमा कङ्ग्रेस पार्टीले सन् 1952 अनि सन् 1957 पश्चिम बङ्गाल विधानसभा जित्यो। उद्योगपति नलिनी रञ्जन सरकारको नेतृत्वमा रहेको 22 सदस्यीय सरकार समितिले भारतमा उच्च शिक्षाको लागि प्राविधिक संस्थानहरू स्थापना गर्न सिफारिस गर्यो। रोयले तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पश्चिम बङ्गालमा पहिलो संस्थान स्थापना गर्न सफलतापूर्वक आग्रह गरे, किनकि त्यति बेला राज्यमा उद्योगहरूको सबैभन्दा ठुलो केन्द्रीकरण यहाँ रहेको छ भनी बताउँदै, यसरी मई सन् 1950 भारतीय प्रविधि संस्थान खडगपुर स्थापना भयो र रोय यसको गभर्निङ बडीको पहिलो अध्यक्ष पनि बने। रोयलाई विधाननगर, कल्याणी र दुर्गापुर जस्ता सहरहरूको विकासको श्रेय दिइन्छ, जुन पश्चिम बङ्गालको अर्थतन्त्रको विकासको लागि महत्त्वपूर्ण थिए, जुन अझै पनि विभाजनको प्रतिकूल प्रभावबाट पीडित थियो। विधानचन्द्र रोयको मृत्यु 1 तारिक जुलाई सन् 1962 भयो। संयोगवंश त्यो दिन उनको 80 जन्मदिन पनि थियो। उनको घरलाई पछि उनकी आमा अघोर कामिनी देवीको नाममा नर्सिङ होममा परिणत गरियो। उनले पटनामा आफ्नो सम्पत्ति सामाजिक सेवामा प्रयोग गर्न एक ट्रस्ट पनि स्थापना गरे, जसको पहिलो ट्रस्टी प्रसिद्ध राष्ट्रवादी गङ्गा शरण सिंह सिन्हा थिए। भारत सरकारले 4 फरवरी सन् 1961 रोयलाई भारत रत्न पुरस्कार प्रदान गर्यो। विश्व रोय राष्ट्रिय पुरस्कार उनको स्मृतिमा सन् 1962 स्थापना गरिएको थियो र 1976 वार्षिक रूपमा प्रदान गरिँदै आइरहेको छ। यो पुरस्कार चिकित्सा, राजनीति, विज्ञान, दर्शन, साहित्य र कलाका क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्न दिइन्छ। डाक्टर बिसी रोय मेमोरियल लाइब्रेरी र बालबालिकाहरूको लागि पठन कक्ष सन् 1968 नयाँ दिल्लीको चिल्ड्रेन्स बुक अफ ट्रस्टमा खोलिएको थियो। आज रोयका व्यक्तिगत कागजहरू दिल्लीको 3 मूर्ति हाउसमा रहेको हामी पाउँछौँ। भारत राष्ट्रले बिसी रोयको सम्मानमा उनको जन्मदिन अनि पुण्यतिथिको अवसरमा राष्ट्रिय डाक्टर दिवस पालन गर्ने गर्छ। लौ त श्रोतामानहरू, विविध चर्चाको आजको अङ्कमा बिसी रोयबारे जानकारी दिँदा दिँदै समयले अहिले बिदा माग्ने सङ्केत गरिएको छ र आगामी दिनहरूमा पनि।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्।

अब सुन्नुहोस् मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिनको साथै नागरिकहरूको सशक्तिकरण पनि गरेको बताउनु भएको छ। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि फ्रान्सको 4 दिनको आधिकारिक यात्राको लागि प्रस्थान हुनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ र मौसम विभागका अनुसार आगामी 2 दिनमा दक्षिण पश्चिम मनसुन दिल्ली, हरियाणा, चण्डीगढ अनि पञ्जाबतर्फ बढ्ने सम्भावना छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमान्दारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। उहाँले आज आन्ध्र प्रदेशको अनन्तपुरमा केन्द्रीय विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई सम्बोधित गर्दै हुनुहुन्थ्यो। राष्ट्रपतिले भन्नुभयो, युवाहरूको ऊर्जाले प्रतिभा अनि प्रतिबद्धता समावेशी अनि समृद्ध राष्ट्रको निर्माणमा निर्णायक भूमिका निभ्याउनेछ। राष्ट्रपतिले भन्नुभयो कि तीव्र गतिमा बदलिँदै गरेको तकनिकको समयमा सिक्ने प्रक्रिया जीवनभरि जारी रहनुपर्नेछ। यस अवसरमा राष्ट्रपतिले 1268 छात्रहरूलाई डिग्री प्रदान गर्नुभयो अनि 56 मेधावी छात्रहरूलाई स्वर्ण पदकद्वारा सम्मानित गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल

0: यो अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इन्डिया अभियानको 11 वर्ष भएकोमा श्री मोदीले भन्नुभयो, यस पहलको अवसर मानिसको जीवन हरेक क्षेत्रमा देखिएको छ। उहाँले भन्नुभयो, डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमले सरकारी सहायता पारदर्शिताको साथ सिधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले भन्नुभयो, डिजिटल इन्डियाले नवाचारलाई देशको कुना कुनामा पुर्याएको छ। डिजिटल इन्डिया कार्यक्रमले देशभरिमै नागरिकहरूलाई जोड्ने, सिक्ने, लेनदेन गर्ने अनि सरकारी सेवाहरूको लाभ उठाउने तरिकालाई परिवर्तित गरेको छ। विगत 11 वर्षमा भारतले बृहत मात्रामा विश्वको सबैभन्दा ठूलो डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर इकोसिस्टम मध्ये एकलाई तयार गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
1: भारत बड़े पैमाने पर इस्तेमाल हो सकने वाले और नागरिकों पर केंद्रित डिजिटल गवर्नेंस प्लेटफॉर्म की मदद से डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर DPI के क्षेत्र में एक ग्लोबल लीडर के तौर पर उभर रहा है। भारत ने इंडिया स्टैक और डिजिटल पब्लिक इंफ्रास्ट्रक्चर से जुड़े सहयोग के लिए 24 देशों के साथ समझौता ज्ञापन पर हस्ताक्षर किए हैं। इन समझौतों में डिजिटल पहचान, डिजिटल भुगतान, डेटा साझा करने और सरकारी सेवाओं की डिजिटल व्यवस्था जैसे क्षेत्र शामिल हैं। यूनिफाइड पेमेंट इंटरफेस UPI अब संयुक्त अरब अमीरात, सिंगापुर, फ्रांस, मॉरिशस और श्रीलंका समेत 8 से अधिक में उपलब्ध है। अमन यादव, आकाशवाणी समाचार, दिल्ली।
0: वित्त मन्त्री निर्मला सीतारमणले आजदेखि फ्रान्सको 4 दिनको आधिकारिक यात्राको लागि प्रस्थान हुनुभएको छ। वित्त मन्त्रालयले बताएअनुसार श्रीमती सीतारमणले भारत फ्रान्स रणनीतिक साझेदारीलाई अझ बलियो बनाउन, आर्थिक सहयोग बढाउन अनि निवेश, प्रौद्योगिकी सहयोग तथा नवाचारलाई बढावा दिने उद्देश्यले आयोजित उच्च स्तरीय द्विपक्षीय बैठकहरूमा भाग लिनुहुनेछ। उहाँले एक्स एन प्रोभेन्समा फ्रान्सका वित्त मन्त्री रोलान्ड लेस्कोरसित भारत फ्रान्स आर्थिक अनि वित्तीय संवाद EFD को सह अध्यक्षता पनि गर्नुहुनेछ। मन्त्रालयले भनेको छ कि EFD अन्तर्गत दुवै देशले विभिन्न क्षेत्रहरूमा अधिक द्विपक्षीय सहयोगको सम्भावित क्षेत्रहरूमाथि चर्चा गर्नेछ अनि भारत अनि फ्रान्स बीच आर्थिक सम्बन्धहरूलाई अझ बलियो बनाउनेछ। यात्राको अवधि वित्त मन्त्रीले अन्य केही वैश्विक मुख्य कार्यपालक अधिकारीहरूसँग व्यक्तिगत बैठक गर्नुहुनेछ अनि भारतको बलियो व्यापक आर्थिक आधारभूत सिद्धान्तहरू, चलिरहेको संरचनात्मक सुधारहरू, बढ्दो निवेशका अवसरहरू अनि दीर्घकालिक विकास सम्भावनाहरूलाई प्रदर्शित गर्न मुख्य व्यावसायिक अधिकारीहरूसित वार्तामा पनि भाग लिनुहुनेछ। उपराष्ट्रपति CP राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले मानवताको सेवामा डाक्टरहरूको समर्पण, करुणा, कौशल अनि अटुट प्रतिबद्धताको सराहना गर्नुभयो। श्री राधाकृष्णनले भन्नुभयो कि देशले विगत केही वर्षहरूमा स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले विश्वको सबैभन्दा ठूलो कोभिड टीकाकरण अभियान आयुष्मान भारत पहलको माध्यमद्वारा सस्तो स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य सेवा अवसंरचनालाई बलियो बनाउने अनि डिजिटल स्वास्थ्य सेवालाई तीव्र रूपमा अपनाउनाले देशको असल स्वास्थ्यको दिशामा महत्त्वपूर्ण उपलब्धिको रूपमा रेखाङ्कित गर्नुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल X @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो, अब रहल समाचार। संयुक्त राष्ट्रमा भारतका स्थायी प्रतिनिधि परव थानेनी हरिशले भन्नुभएको छ कि भारतले सम्प्रभु फिलिस्तिनको स्थापनाको लागि बातचितद्वारा दुई राष्ट्र समाधानको समर्थन गर्दछ। यस अन्तर्गत एउटा यस्तो सम्प्रभु फिलिस्तिनको स्थापना हुन सक्नेछ जो सुरक्षित अनि मान्यताप्राप्त सीमाहरूभित्र इजरायलसित शान्ति अनि स्थिरतासित रहन सक्नेछ। उहाँले यस कुराको पनि उल्लेख गर्नुभयो कि भारतले फिलिस्तिनी मानिसहरूका लागि 17 करोड 50 लाख अमेरिकी डलरभन्दा अधिकको सहायता प्रदान गरेको छ।
2: भारत फिलिस्तीन के लोगों की मानवीय आवश्यकताओं और आकांक्षाओं को पूरा करने के लिए लगातार सहयोग कर रहा है। अब तक भारत फिलिस्तीन को 17.5 करोड़ अमरीकी डॉलर की सहायता दे चुका है। इसके अलावा भारत समय समय पर मानवीय सहायता, आपदा राहत सामग्री, आपातकालीन दवाइयां और सामान्य उपयोग की आवश्यक औषधियाँ भी उपलब्ध कराता रहा है।
0: एयर मार्शल तेजेंद्र सिंह ले आज चीफ अफ स्टाफ कमिटी का अध्यक्ष को एकीकृत रक्षा स्टाफ प्रमुख को रूप में पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गर्नुहुँदै श्री सिंह ले नया दिल्ली में राष्ट्रीय समर स्मारक में पुष्प

0: अञ्जली अर्पित गर्नुभयो। एयर मार्शल आशुतोष दीक्षितले आज भारतीय वायुसेनाको उपवायुसेना प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। उहाँ एयर मार्शल नागेश कपूरको स्थानमा नियुक्त हुनुभएको छ, जो 4 दशकभन्दा अधिकको सेवापछि हिज सेवानिवृत्त हुनुभयो। इस्पात मन्त्रालय प्रशासनिक नियन्त्रण भएको अनुसूची ए कम्पनी मेकन लिमिटेडलाई मिनी रत्न श्रेणी एकको दर्जा प्रदान गरिएको छ। मेकन लिमिटेडले हालका वर्षहरूमा उल्लेखनीय वित्तीय उपलब्धिहरू प्राप्त गरेको छ अनि विगत 3 वित्तीय वर्षहरूमा लगातार नाफा दर्ता गरेको छ। कम्पनीको 31 मार्चको समाप्त वित्त वर्षमा शुद्ध सम्पत्ति 535 करोड रुपियाँभन्दा अधिक रह्यो। सरकारले सोसियल मिडियामा भाइरल भएको त्यस भिडियोको खण्डन गरेको छ, जसमा दावी गरिएको थियो कि प्रधानमन्त्री नरेन्द्र मोदीले नानीहरूलाई स्कूल जानको लागि निशुल्क इलेक्ट्रिक साइकल दिने घोषणा गर्नुभएको छ। पत्र सूचना कार्यालयको तथ्य जाँच एकाईले भनेको छ कि यो भिडियो फर्जी हो अनि एआईको सहयोगमा बनाइएको हो। एकाईले स्पष्ट गरेको छ कि सरकारले यस्तो कुनै योजना वा घोषणा गरेको छैन। मौसम विभागले भनेको छ कि आगामी 2 दिनमा दक्षिण पश्चिम मनसुन दिल्ली, हरियाणा, चण्डीगढ अनि पन्जाबतर्फ बढ्ने सम्भावना छ। उत्तर प्रदेश, बिहार, उत्तराखण्ड, ओडिसा अनि विदर्भमा आगामी 2 दिन मुसलधारे वर्षा हुने चेतावनी जारी गरेको छ। छत्तिसगढ तटीय कर्नाटक, पूर्वी मध्य प्रदेश, केरल, माही, कोंकण अनि गोवा तथा दक्षिण कर्नाटकको भित्री भागमा पनि आज भारी वर्षा हुने सम्भावना छ। दिल्ली, हरियाणा, पन्जाब, चण्डीगढ, हिमाचल प्रदेश, आन्ध्र प्रदेश, पूर्वी राजस्थान, पश्चिम बंगालको गंगीय क्षेत्र अनि आन्डामान अनि निकोबार द्वीप समूहमा केही स्थानहरूमा बिजुली चम्कने अनि तीव्र हावासितै वर्षा हुने पनि अनुमान व्यक्त गरेको छ। अफगानिस्तानको सेवा सेनाले पाकिस्तानमा आईएसआईएससित सम्बन्धित ठेगानाहरूमा हवाई हमला गरेको अफगानिस्तानको रक्षा मन्त्रालयले दावी गरेको छ। अफगान मन्त्रालयले एक बयानमा भनेको छ, यो हमला हिज राति पाकिस्तानको बलुचिस्तान अनि खैबर पख्तुनख्वा प्रान्तहरूमा आईएसआईएसको ठेगानाहरूमा गरियो। यो समाचार युट्युबमा @AIR Kursing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मूले वर्ष 2047 विकसित भारतको लक्ष्य प्राप्तिका लागि युवाहरूसित समर्पण, इमानदारी अनि बलियो नैतिक मूल्यहरूको साथमा उत्कृष्टता प्राप्त गर्ने आह्वान गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिनको साथै नागरिकहरूको सशक्तिकरण पनि गरेको बताउनु भएको छ। वित्तमन्त्री निर्मला सीतारमण आजदेखि फ्रान्सको 4 दिने आधिकारिक यात्राको लागि प्रस्थान हुनुभएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरि डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। र मौसम विभाग अनुसार आगामी 2 दिनमा दक्षिण पश्चिम मनसुन दिल्ली, हरियाणा, चण्डीगढ अनि पन्जाबतर्फ बढ्ने सम्भावना छ। यसका साथै समाचार पूरा भयो। अब साँझ 6 बजे मुख्य समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ देशभक्ति सङ्गीत लता मङ्गेशकरको स्वरमा।

0: रेडियो 3.5 मेगाहर्ट्ज़ यानी दार्जिलिंग के एफएम 100.2 मेगाहर्ट्ज़ साथ ही न्यूज ऑन एआईआर मोबाइल ऐप में हम आकाशवाणी खरसाण केन्द्रबाट पुगी रहेका छौं। अब प्रस्तुत गर्न लागिरहेका छौं आकाशवाणी खरसाण पोडकास्ट।
1: नमस्कार, आकाशवाणीको पोडकास्टमा यहाँलाई स्वागत छ र आज हामी तपाईँहरू समक्ष एक यस्ता व्यक्ति अनि खेलाडी अनि प्रशिक्षकलाई यहाँ तपाईँहरूको स्टुडियो अगाडि राखिरहेका छौँ जसले आफूलाई यो सम्मान दिलाउनको निम्ति जुन कार्यहरू गरेको छ त्यो उहाँले आफूले प्रमाणित गरिसकेको छ। भन्नुपर्दा एउटा अङ्ग्रेजीमा भनाइ छ, वेन देयर इज अ विल देयर इज अ वे आउट, किनभने यो एउटा कटु सत्य हो। यदि कसैको इच्छा छ या कुछ गर्ने उसको चाहना छ भने अवश्यले नै उसले धेरै बाटो अनि पाउँछ भनेर। र आज हाम्रो यो पोडकास्टमा हामीसँग उपस्थित हुने व्यक्ति विशेष रहेको छ। विशेष यहाँ त खरसाङकै हुनुहुन्छ तर अहिले उहाँ राष्ट्रको टक अफ द टाउन भनेको जस्तै उहाँ भइसक्नु भएको छ र उहाँ हुनुहुन्छ क्रिस्पिन छेत्री। क्रिस्पिन छेत्री केवल क्रिस्पिन छेत्री मात्र नभएर उहाँ इन्डियन नेसनल वुमेन फुटबल टिमका प्रशिक्षक हेड कोच पनि हुनुहुन्छ र यहाँलाई आकाशवाणीको यस स्टुडियोमा स्वागत गर्दछु।
2: नमस्ते निर्मल, थ्याङ्क यू फर इन्भाइटिङ मी हियर।
1: फर्स्ट अफ अल त तपाईँलाई बिगेस्ट कङ्ग्रेचुलेसन भन्न चाहन्छु अन बिहाफ अफ इन्टायर हाम्रो आकाशवाणी परिवारको तर्फबाट कि तपाईँले जुन चाहिँ नेसनल टिमलाई कोच गरेर आजको दिनमा साफ जुन चाहिँ वुमेन्स च्याम्पियनसिप रहेको थियो 7 वर्षको अन्तरालपछि जिताउनुमा तपाईँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो, त्यसको निम्ति हार्दिक बधाई दिन चाहन्छु।
2: धन्यवाद, धन्यवाद।
1: सर्वप्रथम त श्रोताहरू हुनु त तपाईँसँग धेरै अवगत छ है, तपाईँलाई सायद धेरैपल्ट हाम्रो यही रेडियो सेट मार्फत तपाईँलाई चिनिसकेको छ। क्रिस्पिन छेत्रीलाई हामी भविष्यको निम्ति धेरै उच्च स्थानमा हेर्न चाहन्छौँ है, र अहिले त म त हुन त अब धेरैलाई जानिसकेको छ कि क्रिस्पिन छेत्री खरसाङको सन्त मेरिजबाट हुनुहुन्छ, र तपाईँको बाल्यकालको अलिकति जानकारी दिनुहोस् पहिला।
2: अब जस्तै सबैले जानेको थिएँ, जस्तै म हाम्रै खरसाङको सानो गाउँ सेन्ट मेरिजमै जन्मेको हो। अब सेन्ट मेरिज यस्तो हाम्रो डाइभर्स जग्गा छ कि सानैदेखि अब तपाईँलाई थाहा छ स्पोर्ट्समा धेरै नै

0: हाम्रो हकी टिम पनि राम्रो थियो अरे, अनि हामीसँगै क्रिकेट भलिबल फुटबल त खेलेको नै, अनि त्यहाँनिर त्यो कल्चर पहिलादेखि थियो, स्पोर्ट्समा होस् एउटा नाटकमा होस् ड्रामामा होस् है, अनि हाम्रो अलिक ब्लेसेड जग्गा नै भन्नु पर्यो, अब जस्तो हाम्रो एकलव्य शर्माज्यू पनि सेन्ट लुइसबाट नै है, अनि अलिकति हजुर ब्लेसिङ पाएको नै जग्गा हो, त्यसले गर्दाखेरि मलाई यसमा अघि बढ्नुमा धेरै हेल्प गर्यो होला।
1: श्रोतामानु हामीसँग जो यो पोडकास्टमा जो उपस्थित हुनुहुन्छ क्रिस्पिन छेत्री, र क्रिस्पिन छेत्रीको बारेमा भन्नुपर्दाखेरि चाहिँ क्रिस्पिन छेत्रीको फर्स्ट लभ मैले अर्को भनेको होइन, फर्स्ट लभ स्पोर्ट्समा चाहिँ बास्केटबल।
0: हजुर बास्केटबललाई चाहिँ एकदमै मैले माया गर्ने, कलेजमा माथि एनपीमा हुँदाखेरि पनि धेरै खेल्ने चाहना चाहिँ, खेल्नु चाहिँ इच्छा थियो प्रोफेसनली एनबिएतिर गएर, तर आफ्नो हाइटले नै गर्दा हामी 5'10"हरूलाई त केही पनि हुँदैन रहेछ भनेर चाहिँ फुटबलपट्टि लागेको, अनि यसमा धेरै जस्तै हाम्रो डिङ्कर दाजुको हात छ, लाडु दाजु, हाम्रो अशेष दाजु, रुम्बा सर जुले आऊ खेल खेल भनेर है योपट्टि चाहिँ चासो बिजाएको,
1: उनीहरू चाहिँ त टर्निङ पनि रह्यो त बास्केटबलदेखिको तपाईँको फर्स्ट लभ चाहिँ फेरि फुटबलमा गयो त।
0: आई थिङ्क बास्केटबल त म पहिल्यैदेखि नै खेल्थेँ, फुटबल पनि स्कुलमा त खेलेको अल्फन्समा त है, तर आई थिङ्क 94-95 जब म माथि हाम्रो प्लस ट्वेल्भको एक्जाम सकेर कर्सियङ आएँ, त्यहाँदेखि चाहिँ आई थिङ्क मेरो फुटबलपट्टि युकेएफसीमा त्यसपछि जोइन भयो है, अनि मलाई अहिले पनि थाहा छ फर्स्ट हामीले युकेएफसीबाट गएर गोल्ड कप हुन्थे एउटा हाम्रो यो जलढाकामाथि,
1: हजुर हजुर
0: त्यहाँनिर त्यो फर्स्ट खेलेर आउँदाखेरि त्यो जुन चाहिँ फिलिङ थियो नि एउटा गोल्ड कप भने चाहिँ त है, त्यहाँदेखि चाहिँ आई थिङ्क मेरो फुटबलप्रति अझै माया बढेर गयो।
1: कहिलेकाहीँ तपाईँको कुरोबाट हामीले के जान्न पायौँ भन्दा युकेएफसी युनाइटेड क्रसिङ फुटबल क्लब, तपाईँको जीवनमा यो क्लब कति महत्त्वपूर्ण छ?
0: आई थिङ्क अहिले म जुन चाहिँ यो जग्गामा पुगेको छु युकेएफसीले गर्दाखेरि नै होला, किनभने युकेएफसीले नै मलाई एउटा त्यो फुटबलको फाउन्डेसन चाहिँ बिल्ड गरिदियो, डिसिप्लिन सिकायो, अनि त्यसले गर्दा मेरो आई थिङ्क 80-90% चाहिँ आई थिङ्क मेरो यो फुटबलको यात्रामा चाहिँ युकेएफसीमा युकेएफसीको साथीहरू युकेएफसीलाई गाइड गर्ने दाजुभाइहरू जति थियो उहाँहरूलाई लाग्छ कन्ट्रिब्युसन।
1: हजुर आफ्टर युकेएफसी तपाईँको युकेएफसीको त प्रमुख क्लब भएको तपाईँको, आफ्टर युकेएफसी तपाईँको जुन चाहिँ फुटबल करियर चलिरहेको थियो अन्य कुन कुन जग्गाहरूमा गएर खेल्नु भयो, विशेष कुन कुन क्लबमा? हामी राष्ट्रिय स्तरमा गएको छैन क्लब,
0: म युकेएफसीमा खेल्दा खेल्दै निर्मललाई थाहा भएको जस्तै श्याम थापा सरले विलियमसन मेगर एकाडेमीमा लग्नुभयो, म र जितेनलाई त्यहाँबाट हाम्रो त्यहीँबाट चाहिँ अब एउटा प्रोफेसनल वेमा हाम्रो एउटा क्यारियर जस्तो सुरु भयो। म बम्बईको बेङ्गल मुम्बई भन्ने क्लबमा पनि खेलेँ, जहाँबाट खेल्दा महाराष्ट्रलाई पनि रिप्रेजेन्ट गरेँ नेसनल गेम्समा, सन्तोष ट्रफीमा हामीले आई थिङ्क नेसनल गेम्समा हामीले ब्रोन्ज मेडल पनि जित्यो, अनि त्यसरी आसामबाट पनि खेल्यो, अनि क्लबमा भन्नु पर्यो टलीगन्ज मोहन बगानको नट अ भेरी गुड एक्सपिरियन्स, तर मोहन बगानमा नै अलिकति टाइम बितायो, त्यसपछि युनाइटेड जुन चाहिँ थियो फुटबल क्लब अनि पुणे एफसी, यो चारवटा पाँचवटा क्लबमा चाहिँ प्रायः खेल, तर म्याक्सिमम टाइम चाहिँ म कलकत्ता युनाइटेड स्पोर्ट्समा नै पिछे प्रायः किराक भन्दै पनि फेमस भयो।
1: हजुर हजुर कुन दिन तपाईँलाई चाहिँ नेसनल टिमबाट बोलावट आयो, किनभने तपाईँले मलाई एकपल्ट सेयर गर्नुभयो तपाईँको पोइन्ट अफ भ्यू, होटलको रुमबाट तपाईँलाई जब त्यो टेलर ल्याएर चाहिँ कोट नाप्नु दिएको थियो इन्डियन ब्याच भएको, त्यो हामी श्रोताहरूलाई बताइदिनुहोस्।
0: हजुर त्यो चाहिँ आई थिङ्क यो मुभी हेर्दाखेरि हामीले त्यो भाग मिल्का भागमा जुन चाहिँ त्यो आएको छ, आई थिङ्क इट रिलेट्स टु अल द स्पोर्ट्स पर्सन हुन्छ नि, अब हामी म आसाममै थिएँ अनि हामी जुन चाहिँ यो युथ टिमको लागि हाम्रो क्याम्पमा नाम आयो म र जितेनको नै है, अनि अब त्यति बेला त अहिले जस्तो उयसमा हुन्थेन, साई हस्टेलमा बसिराखेको थियो, को सेलेक्ट भएको, तर अब जब हाम्रो लुगा बनाउने टेलर आएर त्यो ब्लेजरको नाच्दाखेरि कन्फर्म भयो कि अब म पनि जाने रहेछु भनेर, अनि त्यो भाग मिल्का भाग हेर्दाखेरि त्यो रिलेट हुँदो रहेछ त्यो इमोसन्सहरू क्या, तर आई थिङ्क त्यस्तो चाहिँ कतिवटा कुरो यु कान एक्सप्रेस त्यति बेला जुन चाहिँ यु फेल गन थ्रु भनेर है, तर त्यसरी नै अघि बढियो।
1: यो यात्रा तपाईँको जुन चाहिँ नेसनल टिमबाट सुरु भएपछि कुन कुन अन्य कन्ट्रीमा यात्रा गर्नुभयो अनि कुन कुन क्लबसँग खेल्नुभयो, अनुभव कस्तो छ?
0: नेसनल टिम त म ज्यादा त थिइनँ, एकखेप हामी मरिसस टुर गयौँ अनि एसियन च्याम्पियनसिपको लागि हामी श्रीलङ्का गएर पाकिस्तान श्रीलङ्कासँग खेल्यौँ, त्यहाँदेखि त त्यति उयस भएन, अनि फेरि मैले मोहन बगानसँग त्यस्तो राम्रो एक्सपिरियन्स नहुँदाखेरि आई थिङ्क मैले स्टडिजै गर्नुपर्छ फ्युचरको सोचेर, देन म कलकत्तामा बसेर फिजिकल एडुकेसनमा ब्याचलर्स गरेँ होइन, त्यसपछि फेरि फुटबल क्यारियर गरेँ, तर मैले आफ्नो एडुकेसन चाहिँ कम्प्लिट गरेँ।
1: हजुर त्यसपछि तपाईँको फुटबल करियरलाई, तपाईँको फुटबललाई जब तपाईँले त्यो छेउको दिवारमा तपाईँको फुटबल उडलाई टङ्गाउनु भयो, हामीले कहीँ कहीँ जान्न आएको छ कि तपाईँले क्रिस्पिन छेत्री फुटबल एकाडेमी भनेर पनि खोल्नु भएको थियो अरे, त्यो अनुभव कस्तो रह्यो?
0: मैले क्रिस्पिन फुटबल एकाडेमी भन्दाखेरि मेरो

0: यसरी यहाँनिर यस्तो केही फेरि स्टार्ट गर्न सक्यो भने चाहिँ धेरै राम्रो हुन्थ्यो जस्तो लाग्छ.
1: कहीँ न कहीँ सिसी स्पोर्ट्स एकाडेमी भन्नुभयो, इज द्याट द फर्स्ट स्टेप टुवर्ड्स योर कोचिङ करियर?
0: हजुर, त्यो चाहिँ भन्न सक्नुहुन्छ. मैले सिसी स्पोर्ट्स स्कुलमा चाहिँ अब प्रोफेसन त्यो चाहिँ फुटबल रिलेटेड खालि भएर त्यहाँनिर, तर मेरो फर्स्ट चाहिँ अब पहिला नै आउँदा युकेएफसीमा गर्थेँ, तर फर्स्ट एक्सपिरियन्स चाहिँ मेरो हाम्रो सेन्ट एन्थनी स्कुलमा जहाँनिर चाहिँ नानीहरूसँग जो म त्यहाँ आउँदाखेरि मिस्टर रुम्बा सेस्पेनी रुम्बा र आर्थर क्लेमेन्ट हुनुहुन्थ्यो, उहाँहरू सिनियर कोचेस, तर त्यो 14 लागि सिकाउँदाखेरि चाहिँ आई थिङ्क त्यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स एज अ कोच चाहिँ भन्नु पऱ्यो.
1: हजुर, श्रोतामानहरू, आकाशवाणीको पोडकास्टमा आज हामीसँग हुने इन्टरनेसनल वुमेन टिमका प्रमुख कोच कृष्ण छेत्री हुनुहुन्छ र उहाँसँग हामी बातचितको क्रममा अहिले हामीले प्रथम चरणमा यो चाहिँ छोयो कि यसपालि पनि हामीले कोचको कुरा गरिरहेको छौँ. त्यसपछि तपाईँलाई कोचको जुन चाहिँ यो अब चासो लाग्यो, चासोमा लाग्छ मलाई तपाईँले डी लाइसेन्स
0: गर्नुभयो,
1: यो यात्रा अलिक बताइदिनुहोस् कसरी चाहिँ डी लाइसेन्सलाई प्राप्त गर्न सकिन्छ, स्टेप बाई स्टेप कसरी जान सकिन्छ?
0: यो डी लाइसेन्स चाहिँ तर भर्खरै सुरु भएको, हाम्रो टाइममा चाहिँ सी लाइसेन्स थियो पहिलानिर चाहिँ. त्यो चाहिँ मैले फुटबल खेलेर छोड्नु अगाडि नै मोरले
1: यो काटिहाल्छ तपाईँ सी लाइसेन्समा जानु. तपाईँ त्यो सी लाइसेन्स गर्नुको लागि चाहिँ के एज अ एउटा प्लेयर हुनु कम्पलसरी छ कि कसैले पनि त्यसलाई
0: कसैले पनि अप्लाई गर्नु चाहिँ सकिन्छ, तर प्लेइङ ब्याकग्राउन्ड छ भने चाहिँ राम्रो हुन्छ होइन. अनि सर्टेन एडुकेसन क्वालिफिकेसन पनि पहिला हेर्थ्यो मैले, आई थिङ्क यो 2014 गरेको होला सी लाइसेन्स. त्यति बेला चाहिँ म फ्याग एन्ड अफ माई फुटबल क्यारियर थियो र त्यति बेला नै मैले सी लाइसेन्स गरेको थिएँ. त्यहाँबाट आएपछि जस्तै मैले सेन्ट एन्थनीज युकेएफसीमा काम गर्दा
1: त्यो त्यो टाइममा तपाईँलाई कहीँ न कहीँ तपाईँले एम राख्नु भएको थियो कि म प्रशिक्षक भएर जान्छु कोचमै?
0: मेरो खास चाहिँ अब त्यो फिजिकल एडुकेसनले गरेकोले गर्दाखेरि चाहिँ म एउटा स्पोर्ट्समा नै फ्युचरमा अब एउटा एज अ फिजिकल एडुकेसन टिचर हुन्छु नै भनेर थियो. तर पछि चाहिँ जब यो स्पेसिफिक कोचिङ लाइन पनि हुँदो रहेछ फुटबलमा भन्दाखेरि त्यसपछि अलिकति चासो बढेर चाहिँ त्यसपछि नै योपट्टि अझै गर्दै जानु पऱ्यो भनेर.
1: कुन समय अनि कुन जुन तपाईँलाई जो प्रस्ताव आयो कि त्यसलाई चाहिँ ब्रेक थ्रु मान्नुहुन्छ तपाईँको करियरको?
0: आई थिङ्क मेरो ब्रेक थ्रु चाहिँ 1920 होला. यहाँ हाम्रो तल चानबारीमै हुने टुर्नामेन्ट हुन्छ नि हाम्रो सबै इयरली हाम्रो यो के भन्छ हाम्रो मार्टर्सहरूको लागि सहित, तर पहिला एकखेप हाम्रो अम्बटेमा गुरुङ भनेर त्यति बेला म त युकेपीसँगै हो एन्टिनिजमा नै काम गर्दै थिएँ. त्यति बेला चाहिँ मेरो एकजना मैले एउटा म्यानेजर पनि राखेको थिएँ एजेन्ट जस्तो, उहाँले नै कल गरेर लोन स्टार काश्मीरमा देयर इज अ भ्याकेन्सी फर एउटा एसिस्टेन्ट कोचेसको लागि, ज्यादा टाइम पनि होइन 3 लागि खाल्छ त्यो सेकेन्ड डिभिजन आई लिगको लागि खेल्नु, अनि हेड कोच चाहिँ अलरेडी उनीहरूले जापानबाट सेलेक्ट गरेको छ. अनि त्यसो सोद्धाखेरि अब विन्टर्समा त मेरो स्कुल पनि लागेको छैन होइन छुट्टी, अनि मैले हाम्रो सरसँग पनि कन्सल्ट गरेँ हाम्रो मिस्टर चेतन तिवारीसँग, अनि सरले जाने भने आई थिङ्क द्याट वाज द गुड ब्रेक फर मी. अनि त्यहाँदेखि चाहिँ विथ गड ग्रेस अगाडि नै बढ्दै गयो.
1: कहीँ कहीँ यो सेकेन्ड स्टेप भन्नु पर्दाखेरि चाहिँ मोहन स्पोर्टिङको एसिस्टेन्ट कोच पनि हुनुभयो. जस्तै अब हामीले अब कोलकातालाई हेऱ्यो भने हुन त 80s कुरा गर्दैछु है, 80s 90s कुरामा चाहिँ हामीले भन्दाखेरि चाहिँ कोलकातालाई चाहिँ फुटबलको एउटा केन्द्रमै
0: मान्नुभयो,
1: फुटबल भनिन्थ्यो है. आज त त्यो सायद त्यो छैन होला किनभने अहिले बढेर गएको छ. त्यसपछि कोचिङको यात्रा यसरी सुरु भएपछि हामीले तपाईँलाई अल अफ अ सडन आई थिङ्क इट्स इयर 2024 तपाईँलाई हामीले प्रमुख कोचको रूपमा इन्डियन वुमेन्स कोचको रूपमा हामीले पायौँ र तपाईँकै निरीक्षणमा तपाईँको देखरेखमा इन्डियन नेसनल वुमेन्स टिम्सले एफसीको लागि क्वालिफाई भयो, जो चाहिँ यही वर्ष मार्च महिनामा अस्ट्रेलियामा सम्पन्न भएको थियो. हामी धेरै हर्षित थियौँ, पहाडदेखिको लिएर सम्पूर्ण फुटबल प्रेमीहरू हर्षित थिए कि हाम्रो एउटा क्रिस्पिन छेत्री त्यो जग्गामा गएर लिड गरिरहेको छ. तर अल अफ अ सडन हामीले जब टिभीमा देख्यौँ या टिभी मार्फत चाल पायौँ कि क्रिस्पिन छेत्रीको बदली त कोस्टोरिकाका सब एमिलियालाई हेड कोचको रूपमा त्यहाँ राखेको थियौँ, हामी एकदमै सक भयौँ है. र तपाईँले धेरै सोसियल मिडिया, आई डोन्ट नो हाउ मच एक्टिभ यु आर इन सोसियल मिडिया, त्यो टाइममा हामीले देख्यौँ कि धेरै हामीले आफ्नो तर्फबाट भाउँ हाम्रो रिस पोख्यौँ, जाति एउटा रिस पोख्यौँ कि क्रिस्पिन छेत्री वाइ नट क्रिस्पिन छेत्री. जब फेरि हार्यौँ हामी कहीँ न कहीँ, यो फ्रेङ्क स्पिकिङ, कहीँ न कहीँ हामी इन्डिया हार्दाखेरि त्यति दुःखी पनि भयो. के घटनाक्रम थियो, किन चाहिँ तपाईँलाई जब तपाईँले एफसी क्वालिफाई गराउनु भयो अल अफ अ सडन तपाईँलाई ब्याक गरेर के कारण थियो अलिक बताइदिनुहोस्?
0: यो कस्तो प्रोटोकल हुन्छ भने जस्तै यो एफसी भयो यो हाइएस्ट लेभलको या यो वर्ल्ड कपहरू हुन्छ त्यसमा जुन चाहिँ हेड कोच हुन्छ त्यसको प्रो लाइसेन्स हुनु म्यान्डेटरी हुन्छ.
1: ओके,
0: अनि म त ए लाइसेन्स खालि हो, अनि त्यो चाहिँ वान अफ द रिजन्स हो. अब अरू उनीहरूले धेरै कुरो पनि सोचेको थियो होला, तर अब वान अफ द रिजन्स चाहिँ मेन चाहिँ त्यो, किनभने मेरोमा प्रो लाइसेन्स छैन त्यसले गर्दा यो वर्ष मैले प्रो लाइसेन्स पनि गर्दैछु, अलिकति प्रो लाइसेन्स गर्नु गाह्रो नै छ
1: भनेपछि जति पनि हाम्रो श्रोताहरूले आज आकाशवाणीको पोडकास्टबाट सुनिरहनु भएको छ कि कृषि

0: स्पिरिटलाई त्यस समय चाहिँ टेक्निकल पोइन्ट अफ भ्यूले गर्दाखेरि चाहिँ ब्याक हुनु कर लागेको। तपाईँलाई त्यो टाइममा तपाईँको साथीहरूले फोन गरेर सोधेको सोधेन?
1: त्यस बेला धेरै साथीभाइहरूले नि फोन गर्यो, तर कतिजना त्यसमा राम्रो सजेसन दिने पनि मान्छेहरू पनि भेटिन्छ होइन। मैसँग कोचिङ स्टाफ पनि एकजना सिनियर कोच हुनुहुन्थ्यो, गोलकिपर मारियो भन्ने भयो, उहाँ चाहिँ अन्डर 17 वर्ल्ड कप इन्डिया टिमको गोलकिपर कोच पनि हुन्थ्यो। उहाँले पनि बुझाउनु कस्तो सर्कमस्टान्सेस हो कस्तो हो। अनि आई थिङ्क कोही बेला एउटा सेइङ छ नि है, घोडामा चढ्दाखेरि वेन यु आर इन द स्याडल अरे क्या, आफूले आफ्नो गोल र घोडालाई खालि हेरेर कुदिन्छ अरे होइन, तर वेन यु अफ द स्याडल, स्याडलदेखि मुनि आएपछि चाहिँ चारैतिर हेर्नु पाउँदो रहेछ क्या, घोडालाई पनि के दुःख पो भइराखेको छ कि होइन। हामी चाहिँ नभए आफ्नो गोल्सलाई खालि हेर्छ नि त होइन। अनि आई थिङ्क इट वाज द बेस्ट लर्निङ एक्सपिरियन्स फर मी।
0: कहीँ न कहीँ हामीले चाहिँ किन यो कुरा उठाइरहेको छु भन्दाखेरि, क्रिस्पिन छेत्रीले आफूले एउटा टिम बनाए, नेसनल टिम, जसलाई चाहिँ एएफसी कपमा क्वालिफाई गर्नुभयो, र सडन्ली तपाईँलाई त्यो नाम हेड कोचबाट चाहिँ नाम हटेको देख्दा अरे हामीलाई त्यस लागेको, तर टेक्निकल पोइन्ट अफ भ्यू भन्नुभयो। त्यसपछिको तपाईँको डिटर्मिनेसन देख्दा प्रो लाइसेन्स हुनु जरुरी रहेछ भनेर आज तपाईँ प्रो लाइसेन्सको लागि तयारी हुनुहुँदैछ। त्यो छन् जुन चाहिँ एएफसी कपमा तपाईँले अस्ट्रेलियामा गएर आफ्नो त्यो बनाएको टिमसँग साथमा रहनु भएन, बनाएको टिमलाई तपाईँले गाइड गर्नु सक्नु भएन, कहीँ न कहीँ एउटा मनमा केही खल्लो लागेन?
1: विश्वास लाग्छ किनभने आफूले त्यो गरेको, तर आई वाज देयर अल द टाइम विथ द प्लेयर्स होइन, प्लेयर्सहरूसँग जहिले पनि म डिस्कस गरिराखेको थिएँ हामीले के हुन्छ। अनि जो हेड कोच पनि आएको थियो उसले, उहाँले जब मेरोबाट केही एडभाइस इन्फर्मेसन चाहिन्थ्यो आई वाज अलवेज सेयरिङ देयर। तर कस्तो हुन्छ भने बाहिरबाट आएपछि हाम्रो इन्डिया यस्तो डाइभर्स छ कि, मल्टिकल्चरल इटिङ हेबिट्स डिफ्रेन्ट छ होइन, त्यो बुझ्नु उहाँहरूलाई अलिक गाह्रो नै पर्छ। मेबी उहाँ त्यो कोचलाई ल्याउनु नि थियो भने अलिक छिटो नै ल्याएको भए पो राम्रो हुन्थ्यो कि। अनि हामी अब कस्तो भने, म फुटबल कोच सँगसँगै एउटा फुटबल लभर हो, हामीलाई इन्डियालाई वर्ल्ड कपमा देख्नु छ होइन। अब बाई चान्स मैले त्यति बेला होइन मै गर्छु फेडरेसनलाई, जसरी भए मै गर्छु नो प्रब्लम भनेर गरेर सेम रिजल्ट भएको भए जिन्दभरिको मेरो धोको हुन्थ्यो होला कि मैले गर्दाखेरि इन्डिया टिम क्वालिफाई गएन भनेर। किन जो चाहिँ उहाँ हुनुभएको थियो उहाँले चाहिँ दुई खेप कोस्टारिकालाई वर्ल्ड कपमा क्वालिफाई गराएको।
0: ओके,
1: अन्त अब उहाँ आएपछि मलाई नि होप नि त होइन, अब सँगै मिलेर वर्ल्ड कप, हामीलाई त वर्ल्ड कप जानुसँग हुनुसक्छ तपाईँको, किनभने यस्तो अप्स एन्ड डाउन यस्तो हुन्छ कि लाइफमा, त्यसले चाहिँ कस्तो ब्लेसिङ अब भन्नु नै पऱ्यो। वुमेन्स फुटबलमा म कसरी आएँ होइन, त जस्तो तपाईँलाई भन्नु मोडर्न स्पोर्टिङमा म थिएँ होइन एज अ एसिस्टेन्ट कोच, त्यो स्पेनिस कोचले पनि सेम भन्यो कि अब मेरो सेम सपोर्ट स्टाफ ल्याउँछु भनेर। उहाँको सपोर्ट स्टाफ ल्याउँदाखेरि मलाई अब यो सर्भिस इज नो मोर रिक्वायर्ड भनेर भन्यो होइन। फुटबल हाम्रो स्पोर्ट्सको फिल्डै त्यही हो होइन, वान डे इयर हाई वान डे जे पनि गर्नु, अन्त त्यहाँबाट निस्किँदाखेरि केही काम पनि थिएन, कोभिड गयो साह्रै पर्छ होइन। अनि अल अफ अ सडन वुमेन्स टिमको त्यसरी सेतुले अप्रोच गरेँ होइन। त्यो चार वर्षमा हेर्नुहोस् त म कहाँ पुगेँ भने चाहिँ एभ्री अब्स्टिकल समटाइम्स इज अ ब्लेसिङ फर यु टु सो अ न्यू पाथ नि त होइन। जस्तो अहिले यो मेरो एएफसीमा भएको घटना, तर त्यो जो म हेड कोच देखि एसिस्टेन्ट कोच भएर बसेँ, तर अझै मैले राम्रोसँग मेरो टिमलाई हेर्नु पाएँ क्या, के पो प्रब्लम हुन्छ किनभने बाहिरबाट, किनभने तपाईँ हेड कोच छ भने त्यस्तो फोकस गरिनु सकिँदैन टिम बिल्डिङमा, टिमको कल्चर केही भइराखेको छ, तर एज अ एसिस्टेन्ट आई क्यान सी अल द्याट। आई थिङ्क द्याट हेल्प मी बिल्ड अ न्यू काइन्ड अफ अ माइन्ड सेट हाम्रो टिममा, जुन चाहिँ साफमा हामी खेल्यौँ, को नयाँ जुनियर प्लेयर मैले ल्याउनु पर्ने रहेछ, आई थिङ्क त्यसको लागि मलाई धेरै आइडिया भयो।
0: कहीँ न कहीँ अब हामीले यो एएफसी कप अनि साफलाई कम्पेरिजन गर्दाखेरि, अब एएफसी कपमा त तपाईँ क्वालिफाई गराउँदा गर्दा हेडकोचको रूपमा हुनु भएन, र अहिले जब 7 वर्षको अन्तरालपछि साफ गेममा इन्डियन वुमेन्स टिमलाई विनर बनाउनु भयो है, अगेन कङ्ग्रेचुलेसन फर द्याट। र यो क्षणको जुन चाहिँ एउटा पिरियड ग्याप पिरियड रह्यो तपाईँले है, कसरी लर्न गर्नुभयो, कुन चाहिँ एम लिएर चाहिँ यस अब चाहिँ म यो नानीहरूलाई चाहिँ यसरी म बिल्डअप गर्छु भनेर?
1: अब जस्तो मैले एमिलिया जुन चाहिँ कोच आएको थियो, अब दुई खेप वर्ल्ड कप पुऱ्याउने कोच,
0: उहाँबाट पनि धेरै सिक्नु भयो,
1: धेरै सिकेँ होइन।
0: अच्छा, उहाँसँग के, किनभने जुन प्रकारले भन्नुहुँदैछ तपाईँले कि एमिलिया इज फ्रम कोस्टारिका है, उहाँले दुईपल्ट आफ्नो टिमलाई वर्ल्ड कप जित्नु चाहिँ उहाँकोमा धेरै ट्यालेन्ट
1: एक्सपिरियन्स उनीहरूलाई त्यो लेभलमा के गर्ने भनेर होइन। अनि एक्सचेन्ज अहिले पनि हामी समटाइम्स वी ग्रिट इच अदर होइन, उहाँसँग चाहिँ स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोच र गोलकिपर कोच पनि सँगै आएको थियो होइन। तर सी एउटा सर्टन लेभलमा पुगेपछि त्यो प्रोफेसनल एटिट्युड भएर के सिक्ने, कसबाट के सिक्ने भनेर चाहिँ हामीले याद गर्नुपर्ने रहेछ। अनि हामीले धेरै आइडियाजहरू चेन्ज गर्यौँ, मोडर्न ट्रेन्ड्स के छ वर्ल्डमा, हामीलाई त इन्डियाको बारेमा खालि छ, वर्ल्ड फुटबलमा अहिले मोडर्न की ट्रेन्ड्स अफ मोडर्न फुटबल के हो, जस्तो अहिले हामीले वर्ल्ड कपमा देखिराखेको छौँ होइन। अनि त्यसरी धेरै कुरो सिक्यो।
0: अब तपाईँको मेन मुख्य जुन अचिभमेन्ट रह्यो है इन्डियन नेसनल टिमलाई

0: सातौँपल्ट आई थिङ्क सेभेन्थ म जब त्यो टिभी हेरिरहेको थिएँ तपाईँलाई कोचिङ लाइनमा एकदम कुल एन्ड काम देखिरहेको थिएँ, जब मैले तपाईँलाई हाम्रो यता पनि हेर्दाखेरि तपाईँको त्यो नेचर थियो, तर कहीँ न कहीँ भित्रबाट त्यो एड्रिनल त्यो केही भइरहेको थियो कि थिएन, किन तपाईँको तपाईँले सिकाएको त्यो नानीहरू फिल्डमा त्यो पर्फर्मेन्स दिइरहेको थियो, कतिको तपाईँको कुल एन्ड काम हुनुहुन्थ्यो इनसाइड अल्सो?
1: हाम्रो एउटा सर्टन आई थिङ्क द्याट्स द बेस्ट पार्ट बिट्विन मेरो र मेरो नानीहरूको जुन चाहिँ प्लेयर्सहरूको छ नि, आई थिङ्क विच चाहिँ एमिलिया र मेरो प्लेयर्सहरूमा ल्याक थियो भने चाहिँ, किनभने मेरो जुन चाहिँ प्लेयर्सहरू छ दे नो वाट आई एक्सपेक्ट फ्रम देयर, इट्स नट अबाउट विनिङ. तपाईँले भने फाइनल हामीले 3-1 जित्यो तर बट आई वाज नट ह्याप्पी हाउ दे प्लेड, अनि मेरो नानीहरूले पनि गएर सेलिब्रेट गरेन, किनभने दे नो कि हामीले यस्तो खेल्यो. कोही बेला हामी हार्छौँ तर हामीले जुन चाहिँ प्रकारले, किनभने अहिले हामी इन्डिया यस्तो ट्रान्जिसन फेजमा छ नि, अहिले हामीले तपाईँले इन्टरभ्यूमा नि एकखेप मलाई नि सोध्यो उहाँहरूले नै, साफ जित्यो भने तपाईँको लागि के हो भनेर, अनि मैले उहाँहरूलाई सिधा भने बाई विनिङ साफ ओन्ली माई सिभी विल बी गुड, तर इन्डियन फुटबलको लागि केही राम्रो हुँदैन, किनभने अब हामीले साफ जित्ने सोच्नु भएन नि. इफ यु आर प्लानिङ फर वर्ल्ड कप हामीले एफसीको लागि अलरेडी, किन अब मार्चमा एफसी तुरियो नि, अब एफसी 2029 छ भने त्यसको लागि अलरेडी प्रिपेयर गर्नु पऱ्यो नि. अनि मेन मोटिभ चाहिँ हाम्रो त्यही थियो, हामीसँग झन्डै 5 सिनियर प्लेयर एफसीबाट थिएन, क्याप्टनै स्विटी थिएन, सन्जु थिएन, तर हामीले नयाँ प्लेयरहरूलाई दियौँ, तर नयाँ प्लेयरले पनि प्रुभ त गर्दै नि त.
0: हजुर हजुर.
1: अनि आई थिङ्क इन अ वे आई वाज ह्याप्पी बट नट द्याट सेटिस्फाइड फाइनलमा,
0: ओके,
1: अल्दो वी हेभ टु चेरिस मुभमेन्ट, तर आई थिङ्क लोकल कोच छ भने चाहिँ यो हुन्छ कनेक्सन होइन, जस्तो फरेनमा हुँदैन, तर एनिवेज त्यो चाहिँ म क्रेडिट चाहिँ हाम्रो प्लेयर्सहरूको लागि दिन्छु कि उनीहरूले जुन चाहिँ माइन्डसेटले खेल्यो, किनभने सबैले भन्छ बङ्गलादेश नेपाल भन्छ इट्स नट इजी, हामी त्यही नेपालसँग तपाईँलाई थाहा छ कि छैन हामी सिलङमा पनि हार्यौँ,
0: हजुर,
1: यहाँनिर एउटा एक्जिबिसन म्याच खेल्दै नै हार्यौँ, तर त्यो चाहिँ हाम्रो मान्छेले बुझ्नु, त्यो चाहिँ हाम्रो बिल्डिङ प्रोसेस, तर त्यहाँबाट जतिजना जुनियर प्लेयर थियो त्यो एक्सपिरियन्सले गर्दा अहिले कस्तो भएर गयो नि त होइन. तपाईँले त्यही हेर्नुहोस् नेपालको सेम टिमै छ भने चाहिँ उनीहरू स्ट्याग्मेन्ट भयो नि त, हाम्रो त अलरेडी सप्लाई लाइन भयो नि त. त्यो वेमा चाहिँ आई थिङ्क दिस साफी इज भेरी सक्सेसफुल फर अस, किनभने मेरो एभरेजेज बिलो 22 थियो होला,
0: ओके,
1: अनि त्यसले गर्दा लङ रन मेरो अझै 7 त यही नानीहरू बस्छ नि त,
0: ओके,
1: त्यो चाहिँ द्याट्स आवर भिजन. यसमा चाहिँ अल इन्डिया फेडरेसनले पनि मलाई धेरै सपोर्ट गर्यो, मैले सिनियर प्लेयरहरूलाई नबोलाएर जुनियर प्लेयरहरूलाई नआउँदाखेरि, अनि होपफुली हामीले झन्न जित्यौँ फेरि. अनि हामीले कस्तो प्रकारले जित्यौँ भने निर्मलज्यू, द ह्याप्पिएस्ट पार्ट वाज हामीले एक गोल खालि खायौँ,
0: राइट,
1: एक गोल खालि खायौँ, 18 गोल गऱ्यौँ, अनि 18 गोलमा 6 स्कोरर, द्याट इज पोजिटिभ नि, एकजना माथि खालि हामी डिपेन्डेन्ट थिएन नि क्या.
0: तर पनि तपाईँले भन्नुभयो कि स्टिल आर नट सेटिस्फाइड. श्रोतामानुहरू, आज हामीसँग यो आकाशवाणीको पोडकास्टमा जुन व्यक्तिसँग हामीले कुराकानी गरिरहेको छौँ, यहाँ हुनुहुन्छ इन्डियन नेसनल वुमेन्स टिमका प्रमुख हेड कोच द्याट मिन्स क्रिस्पिन छेत्री, र क्रिस्पिन छेत्रीको यस बातचितको क्रममा अहिले जुन उहाँले कुरो गर्नुभयो कि साफ जस्तो ठुलो टुर्नामेन्टलाई भारतलाई 7 विजय दिलाए पनि उहाँ सेटिस्फाई हुनुहुन्न, किन उहाँले आफ्नो लक्ष्य धेरै ठुलो राखेको छ. र अब उहाँसँग साफ गेमपछि तपाईँको लक्ष्यबारे हामी जान्न चाहन्छु, प्रो लाइसेन्सको लागि के कस्तो तयारी भइरहेको छ, प्रो लाइसेन्स वाइ, र तपाईँको जहाँसम्म मलाई लाग्छ तपाईँले फरेनमा गएर पनि कोच गर्ने एउटा एम राख्नु भएको छ, अलिक बताइदिनुहोस् हाम्रो श्रोतालाई.
1: यो प्रो लाइसेन्स चाहिँ हायस्ट डिप्लोमा हो, जस्तै अब डक्टरहरूले एमडी गर्नु नै पर्छ, त्यसपछि स्पेसलाइज गर्नु नै पर्छ नि, यो नि प्रो लाइसेन्स पनि त्यस्तै हो. इन्डियामा 3 भएको, यसको टोटल 5 हुन्छ, एउटा बेङ्गलोरमा भयो, अहिले म सास तुरिने बित्तिकै पन्जाबमा गएर फेरि 10 गरेँ, अब अझै 3 मोड्युल हुन्छ. अब यो 3 मोड्युलमा चाहिँ एउटा हामी फरेन कुनै एउटा युरोपियन कन्ट्रिज नभए जापानमा गएर गर्छौँ, अनि अझै त्यसपछि 2 मोड्युल हुन्छ, त्यो 2 मोड्युलमा स्पोर्ट्स साइन्स है, अब यत्तिको पढ्नुपर्छ भनेर थाहा पनि थिएन है, तर इट्स सच अ ह्युज, अब किनभने अहिले मोडर्न फुटबल यस्तो ऱ्यापिडली तपाईँको चेन्ज भइराखेको छ होइन, त्यो बारेमा सबै अपडेट गराउँछ, अनि इट्स अ भेरी इन्ट्रेस्टिङ थिङ, तर अलिक हेक्टिक पनि हेक्टिक छ, अनि अलिकति एक्सपेन्सिभ पनि
0: हुनु त है, अब कुनै पनि कुरो पाउनुको लागि त्यो प्रति तपाईँ डेडिकेट हुनु पऱ्यो, तपाईँले कतिको दुःख त गर्नै पऱ्यो है. र अब कार्यक्रमको हामी अन्तिम चरणमा आइसकेको छ क्रिस्पिनज्यू, हाम्रो जति पनि श्रोतामानुहरू यस रेडियो अघि सेट अघि बसेर सुन्नुहुने हाम्रा जति पनि श्रोतामानुहरू यो जानकारी गराउन चाहन्छु, वान्स एक्स प्रेसिडेन्ट सेफ ब्लाटर आउनु भएको छ भारतको यात्रामा, तपाईँले अघिसम्म कुरा गर्दाखेरि इन्डियालाई स्लिपिङ जायन्ट भनेर उहाँले सम्बोधन गर्नुभएको थियो, किनभने उहाँले चाहन्थे कि इन्डिया 140 करोडको जनसङ्ख्या भएको यो देशमा 11 फुटबल प्लेयरहरू निकाल्न सकिरहेको छ, जबकि हामीले आज फर्स्ट हेरौँ भने क्युरोसाओ स्मल 160,000 पपुलेसन, बट दे आर प्लेइङ 23rd वर्ल्ड कप, के देख्नुहुन्छ यो, वाइ इन्डिया इज ल्याकिङ सो मच बिहाइन्ड?
1: इट्स भेरी फनी अल्सो, अब अहिले जुन चाहिँ सेप ब्लाटरले स्लिपिङ जायन्ट भनेको थियो, अहिले पनि वी आर स्टिल स्लिपिङ है, अब

0: त्यो चाहिँ थाहा भएन है. तर यो जुन चाहिँ क्रासोको जुन चाहिँ हामीले कम्ती पपुलेसनले त्यो गर्छ भन्छ नि, यो कम्ती पपुलेसन र ठुलो पपुलेसनमा चाहिँ हामी जानु हुँदैन रहेछ.
1: ओके,
0: अहिले अब जुन चाहिँ म पनि अब यो कोचिङ फिल्डमा अझै एडुकेटेड हुँदै जाँदाखेरि होइन त हुँदैछ. अब एउटा सानो इक्जाम्पल दिनु भने, तपाईँलाई मैले 1 केजी मासु दिएँ अरे कुखुराको, बनाउनुहोस् भने तपाईँले मजाले बनाउनुहुन्छ नि, फेरि 15 केजी दिन बनाउनुहोस् भने त्यसपछि त यु हेभ टु क्यालकुलेट मसला कति हाल्नु
1: गुड एक्जाम्पल है.
0: अनि अहिले त्यो बुझेर आउँदै, किनभने हाम्रो इन्डिया इज सो डाइभर्स, इटिङ हेबिट्स डिफ्रेन्ट छ, ल्याङ्ग्वेज डिफ्रेन्ट छ, कल्चर डिफ्रेन्ट छ, वे अफ थिङ्किङ डिफ्रेन्ट छ. अनि त्यसलाई सबैलाई युनाइट गर्नु धेरै साह्रो, जसमा कि अरू जुन चाहिँ हामीले कुरा गरिरहेको छौँ उनीहरूको सबै इटिङ हेबिट्स पनि सेम हो होइन, खाना कुरोदेखि बोल्नेदेखि उनीहरूको माइन्डसेट पनि सेमै हो नि त. अब हाम्रो केरलाको अर्कै हुन्छ माइन्डसेट, अब नर्थ इस्टको अलिकति, अब जस्तै जाट पन्जाबहरू अलिक रोबस्ट लडाइँ गरिहाल्नु भन्ने, बेङ्गलको अलिकति स्रुड हुन्छ होइन. यसलाई सबैलाई गर्नु साह्रो नै पर्दो रहेछ क्या. आई थिङ्क इट्स फर मी, आई थिङ्क इट्स वान अफ द रिजन्स पनि होला जस्तो लाग्छ. तर हामीले अहिले ग्रास रुटमा काम गरि नै राखेको छौँ, होपफुली हामी अनदर 15-20 इयर्समा चाहिँ कतै
1: वाइनट अलिना फुटबल फेडरेसनले पनि स्पोर्ट्स पासपोर्टको कल्चर ल्याएर जति पनि इन्डियन अरिजिन प्लेयर्सहरू बाहिरबाट छ उनीहरूलाई बोलाएर खेल्नु किन सकिँदैन त?
0: अब यो चाहिँ कस्तो छ भने, उनीहरू आएर पनि खेल्नु सक्छ होला, तर हाम्रो इन्फ्रास्ट्रक्चर कस्तो छ, हाम्रो सिस्टम कस्तो छ, उहाँहरूले पनि बुझ्छ नि. पहिला फ्रान्स वर्ल्ड कप हुने त्यो विकास दार्सो थियो नि, हाम्रो इङ्ल्यान्डमा चोप्रा थियो, माइकल चोप्रा थियो होइन, किन आउनु सकेन होइन. तर त्यही हो, हाम्रो एउटा सिस्टम पनि, हाम्रो पनि एउटा केही स्ट्रक्चर हुनु पऱ्यो नि त होइन. त्यो छ नि, तर जस्तो अहिले हामीले रायन विलियम्सलाई चाहिँ दिएको छ होइन, तर फ्युचरमा अब किन अहिले बङ्गलादेशले राम्रो गर्दैछ भने चाहिँ, बङ्गलादेशले उनीहरूको नन रेसिडेन्ट बङ्गलादेशीहरूलाई उनीहरूले सिटिजनसिप दिँदैछ होइन. आई थिङ्क सर्ट टर्म हाम्रो पेन किलर चाहिँ यही नै हुन्छ होला, कि हामीले यस्तो ल्याएर कति छिटो वर्ल्ड कपमा, तर हामीले लङ रनमा चाहिँ हामीले यो ग्रास रुट डेभलपमेन्ट गर, किनभने मैले यसै हेरेको, हाम्रो कल्चरै भिन्दै हो नि त. उहाँहरू आएर खेल्छ नि, आई डोन्ट थिङ्क उनीहरूको त्यस्तो हाम्रोसँग इमोसन हुन्छ जतिको तपाईँ र मेरो इमोसन हुन्छ नि, त्यस्तो टाइप. उनीहरू देल कम देल प्ले देल गो, किनभने उनीहरू प्रोफेसनल हो अनि त्यो एट्याचमेन्ट चाहिँ हुँदैन जस्तो लाग्छ. तर फर टेम्पररी एज अ पेन किलर उहाँहरूलाई ल्याएर चाहिँ एएफसीमा रेगुलरली खेल्ने, एएफसीमा क्वार्टर फाइनल या एसियन गेम्स या ओलम्पिक्समा क्वालिफाई गर्ने होइन, वर्ल्ड कपमा क्वालिफाई गर्ने चाहिँ फुलफिल गर्नु सक्छौँ होला. तर लामो जाने हो भने चाहिँ आई थिङ्क हामीले जापान जस्तो लामो रुटै लिनु नै पर्छ.
1: हजुर हजुर, मतलब एकदमै तपाईँको एम राखेर चाहिँ अहिलेदेखि सुरु गर्नुपर्छ, कहीँ न कहीँ फर्स्ट स्टेपिङ स्टोन त तपाईँले आफूले सुरु गर्नु पर्छ.
0: अहिले हामीले हाम्रो अल इन्डिया फेडरेसनले पनि पहिला चाहिँ एउटा हाम्रो लक्ष्य भनेर किताब निकालेको थियो, अहिले चाहिँ हामीले एउटा हामीले फिलोसफी कसरी क्रिएट गर्ने, हाम्रो प्लेइङ स्टाइल कसरी गर्यौँ भनेर धेरै कोचेसहरूसँग नि बातमै राखेको छ. अनि हामी अस्ति पनि कुरा गऱ्यौँ, तर अहिले हाम्रो टार्गेट चाहिँ त्यही हुनुपर्छ होला. मैले सबैलाई त्यही नै भन्छु, अहिले प्लेयरभन्दा अगाडि चाहिँ हामीले 15-20 जना चाहिँ कोच जन्माउनु पर्यो, राम्रो एडुकेट, जो चाहिँ त्यो आउने जेनेरेसनलाई चाहिँ एउटै सेम वेभमा चाहिँ अगाडि लिएर जानु सक्ने जस्तो लाग्छ.
1: र अब हामी कार्यक्रमको अन्तिम चरणमै छौँ है, र दुईवटा प्रश्न विशेष सोध्न चाहन्छु. कुनै समय निश्चय नै हामी चाहन्छौँ कि क्रिस्पिन छेत्रीलाई अल इन्डिया फुटबल फेडरेसनले नेसनल मेन्स टिमको कोच बनाएको खण्डमा कस्तो एम लिएर हिँड्नु सक्छ?
0: टु बी अनेस्ट विथ यु, अहिले मेरो त्यो टार्गेटमै छैन एकदम. दिस इज फ्रेङ्क स्पिकिङ फ्रम माई हार्ट.
1: ओके,
0: म जुन चाहिँ जग्गामा नै पुगेको छु यही मेरो नानीहरूले वुमेन्स टिमले गर्दाखेरि पुगेको, आई डोन्ट थिङ्क आई विल ब्याक आउट फ्रम देम. आई विल स्टे एज लङ एज पसिबल. मलाई मेन्स टिमै, किनभने मलाई आइएसएलमा नि एक दुईवटा क्लबले अफर आएको थियो होइन. तर आई थिङ्क त्यो हाम्रो जिनमा छ होला, हाम्रो जातिको जिनमा होइन. अनि उनीहरूले मलाई यहाँसम्म पुऱ्याएको छैन, आई थिङ्क म उहाँहरूलाई छोड्छु.
1: होइन, कहिलेकाहीँ यो रिजल्ट ओरिएन्टेड जब हो तपाईँको है, त्यही कारणले गर्दाखेरि चाहिँ तपाईँको जब तपाईँको प्रोफेसनलाई मन पराएर जुन चाहिँ आउटकम दिइरहनु भएको छ, मन पराएर तपाईँलाई नेसनल मेन्स टिमको कोच बनाएको कुन चाहिँ एम राख्नुहुन्छ त्यो मात्रै हो?
0: आई थिङ्क त्यो दियो भने आई थिङ्क त्यसमा पनि हामीले रिजल्ट ल्याउनु गाह्रो हुन्छ, वुमेन्समा जतिको थियो त्योभन्दा ल्याउनु गाह्रो हुन्छ. तर डेफिनेटली अघि तपाईँले भने त्यो जुन चाहिँ हामीले स्पोर्ट्स पासपोर्टहरू गरेर त्यो प्लान गरेर इफ यु आइडेन्टिफाई द राइट ट्यालेन्ट्स अनि आई थिङ्क द्याट विल बी अ वेलकम. अब जसले पनि मेन्स टिममा जानु त खोज्छ नि, तर मैले तपाईँलाई भनिहालेँ म त आई वोन्ट लिभ माई वुमेन्स टिम भनेर होइन,
1: धेरै माया छ,
0: धेरै माया छ. अब फ्युचरमा अब यहाँबाट हट्नु नै पऱ्यो भने द्याट्स अ डिफ्रेन्ट थिङ. तर आई थिङ्क सबैको त्यो चाहना नै हुन्छ एउटा नेसनल टिमकोलाई लिड गरेर, झन् स्पेसली वुमेन्सलाई पनि लिड गरेर मेन्सलाई नि लिड गर्नु पायो भने त त्योभन्दा बडा त अरू केही एचिभमेन्ट हुँदैन जस्तो लाग्छ.
1: हजुर, अब श्रोताहरूको समक्ष तपाईँलाई अन्तिमपल्ट माइकमा अगाडि राखिरहेको छु है. क्रिस्पिन छेत्रीको यो जुन चाहिँ सक्सेस छ, सफलता छ, त्यो त्यसै लरो तरो या त्यसै सजिलो आएको होइन है. र क्रिस्पिन छेत्रीलाई आजको हेड कोच वुमेन्स टिमको बनाउनुको लागि जुन चाहिँ परिश्रम गर्नुभयो, जुन चाहिँ तपाईँले कठिनाइहरू देख्न

0: सामना गरेर आजको यो स्तरमा पुग्नु भएको छ, यसबारे छोटोमा हाम्रो श्रोतालाई बताइदिनुहोस्।
1: जे कुरो पनि इट्स लाइक अ टिप अफ एन आइसबर्ग भनिन्छ नि, होइन? अघि हामीले कुरा गर्दा गर्दा मोडर्नबाट पनि म निकालेको होइन, अहिले एएफसीमा पनि मलाई निकाल्यो होइन। यो यस्तो एउटा के भन्नु, यस्तो स्ट्रगल फेस त जानै पर्छ नि। विदाउट स्ट्रगल मान्छे त्यसै पुग्दैन, बट त्यसको लागि पेसेन्स, फ्यामिलीको, साथीभाइहरूको नि धेरै सपोर्ट हुन्छ। अघि तपाईँ र म डिस्कस गर्दाखेरि नि, सुन जबसम्म आगोमा पसिँदैन तबसम्म ज्वेलरी नै हुँदैन नि, ज्वेलरी भएपछि खालि भ्यालो हुन्छ, तर सुन त आगोबाट जानै
0: पर्यो।
1: तपाईँले अघि जुन चाहिँ भने एभ्री हर्डल इट्स अ ब्लेसिङ, तपाईँलाई केही नै सोचेर नै भएको छ भने तपाईँले पोजिटिभ माइन्ड सेट लिएर हिँड्नु भने अघि बढिँदो रहेछ। अनि आई थिङ्क इफ यु थिङ्क अलवेज पोजिटिभ अबाउट इट, तपाईँलाई जे पनि पऱ्यो भने चाहिँ यो मेरै राम्रो कारणबाट म यहाँबाट कसरी अगाडि जान सक्छु भने नि इट्स पोसिबल।
0: थ्याङ्क यू क्रिस्पिनज्यू, र आज हामीसँग फेरि एकपल्ट स्टुडियोमा तपाईँको व्यस्त समयलाई भए तापनि केही क्षण पर पन्छाएर तपाईँ फेरि एकपल्ट आकाशवाणीको यस स्टुडियोमा आइदिनु भयो। म एकदम तपाईँलाई धन्यवाद दिन चाहन्छु सम्पूर्ण आकाशवाणी परिवारको तर्फबाट। म धन्यवाद छु कि म पनि ब्लेस छु कि तपाईँसँग कुनै समय हामीले फुटबल अनि क्रिकेटसँगै खेलेको है। र सर्वमानवहरू, अहिले हामीसँग जुन व्यक्ति विशेषको कुराकानी भइरहेको थियो, यहाँ हुनुहुन्थ्यो क्रिस्पिन छेत्री, नेसनल इन्डियन वुमेन्स टिमको हेड कोच। र उहाँको विशेषता के रहेको थियो भन्दा, भर्खरै मात्र भारतलाई बङ्गलादेशलाई 1-3 पराजित गर्दै 7 सेफ फुटबल च्याम्पियनसिपको च्याम्पियन बनाउनमा उहाँले महत्त्वपूर्ण भूमिका खेलेको थियो। र आगामी दिनहरूमा पनि उहाँको यस्तै सफलताको कामना गर्दै, र सफलताको पछि फेरि आकाशवाणीमा उहाँलाई बोलाउनेछौँ र उहाँसँग धेरै कुरो अझ जान्नेछौँ। आजलाई भने हामी सम्पूर्ण टोलीको तर्फबाट क्रिस्पिन छेत्रीलाई धन्यवाद दिन चाहन्छु, बधाई दिन चाहन्छु, अग्रिम शुभकामना आउँदै भविष्यको निम्ति।
1: थ्याङ्क यू निर्मल।
0: र श्रोता महानुभावहरू, आकाशवाणीको पोडकास्टको कार्यक्रमबाट यसरी हामी बिदा लिइरहेका छौँ, र हामीसँग जति पनि प्राविधिक मित्रहरू हुन्छ यहाँहरूको साथमा म निर्मलको पनि बिदा चाहन्छु।
2: श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रलाई, र अब प्रस्तुत छ कार्यक्रम शिक्षा ज्योति।

ज्ञान भवते जगतम प्रतिष्ठा। ज्ञान नै जगतमा सबैभन्दा श्रेष्ठ मानिन्छ। आदरणीय श्रोताहरू, जसरी राजाको सम्मान आफ्नो राज्यमा हुन्छ भने विद्वानको सम्मान सम्पूर्ण विश्वले गर्दछ। अज्ञानको अन्धकारमय संसारदेखि ज्ञानको प्रकाशमय संसारतर्फ जाउँ भन्ने महत्त्वपूर्ण उद्देश्य बोकेको आकाशवाणी खरसाङको प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा प्रस्तुत लेखनाथ राईको साथमा योशक शर्माको तर्फबाट हार्दिक स्वागत एवं न्यानो न्यानो अभिवादन।

आज हामी यो शिक्षा ज्योति कार्यक्रमको यस अङ्कमा प्रस्तुत गर्न लागिरहेका छौँ। विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम यो शिक्षा ज्योतिमा विशेष चाहिँ हामी आज हाम्रो स्कुल कार्यक्रमलाई लिएर आएका छौँ। र हाम्रो स्कुल कार्यक्रम हामीले जुन महिनामा हजुरहरूलाई सुनाएका थियौँ, सुनादादेखिको 3 किलोमिटर तलमा अवस्थित शान्ति रानी उच्चतर माध्यमिक विद्यालयका होनहार विद्यार्थीहरूको प्रतिभाको बारेमा र उहाँहरूको प्रतिभा के कस्तो रहेछ भन्ने कुरो हाम्रो स्कुल कार्यक्रमको पहिलो भाग हामीले सुनाइसकेका छौँ। र आज हाम्रो पालो छ, हाम्रो स्कुल कार्यक्रमको पालो, र आज हामी प्रस्तुत गर्न लागिरहेका छौँ त्यसै कार्यक्रमको यो दोस्रो भाग। शान्ति रानी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरू साथै प्रधान अध्यापकले दिनुभएको यस स्कुलका इतिहासबारे जानकारी हजुरहरूलाई हामी सुनाउन लागिरहेका छौँ।

सुनादा पचिङ शान्तिरानी हायर सेकेन्डरी स्कुलमा आइपुगेका छौँ र यहाँनिर हामीले नानीहरूसँग बातचित गर्ने क्रममा अलग अलग प्रतिभा भएका नानीहरूसँग बातचित गरिरहने क्रममा हामीले साना साना विद्यार्थी नानीहरूलाई देखिरहेका छौँ। उहाँहरूले केही चित्रहरू बनाएर ल्याउनु भएको रहेछ। यी चित्रकारहरूसँग, मसिना चित्रकारहरूसँग, चिचिला चित्रकारहरूसँग हामी केही कुराकानी गर्नेछौँ। सर्वप्रथम यो

0: चित्र मैले अगाडि देखिरहेछु, यो के को चित्र हो? यो
1: काली
0: माताको चित्र। यो कसले तपाईँले बनाउनु भएको? तपाईँको नाम बताउनुहोस् पहिला।
1: अनुपमा गुरुङ।
0: अनुपमा गुरुङजी, यो तपाईँलाई यो चित्र बनाउनु कसरी आफ्नो सोचमा आयो? तपाईँले यो चाहिँ माने चित्र कोर्नु भन्दा अगाडि कसरी यसको चित्र बनाउँछु भन्ने कसरी सोच्नु भयो? कहाँबाट प्रभावित हुनुभयो भन्नुहोस् न? आफै पहिला चाहिँ कसरी चित्र बनाउनु सिक्नु भएको? पुरा माने कति घन्टा, कति दिन?
1: 10 घन्टा।
0: ठिक छ, केही छैन। तपाईँले यो चित्रमा के चाहिँ के चाहिँ बनाउँदाखेरि यो कहीँबाट सारेर बनाउनु भयो कि नहेरिकन बनाउनु भयो? आफै पढेर के बन्ने विचार छ?
1: आर्टिस्ट।
0: आर्टिस्ट बन्ने विचार छ। तपाईँलाई शुभकामना, आर्टिस्ट बन्नको लागि यसरी नै लागिरहनु पर्छ। तपाईँले 10 घन्टा लगाएर बनाउनु भयो, भोलि योभन्दा राम्रो राम्रो चित्रहरू पनि बनाउनु हुनेछ। तपाईँलाई स्कुल पढ्नु मजा लाग्छ? यो तपाईँले बनाउनु भएको हो? यो के को नक्सा? शिव भगवानको नक्सा। तपाईँको शुभ नाम बताउनुहोस् त।
2: मेरो नाम पेमला मोता मङ्गो।
0: शिवको नक्सा बनाउनु भएको छ है? यो नक्सा बनाउनु, चित्र कोर्ने यस्तो विषय स्कुलमा पनि छ? यो नक्सा बनाउनु चाहिँ कसरी प्रेरणा पाउनु
2: भयो?
0: कसले बनाइदिएको? राम्रो हो नि त होइन? तपाईँलाई पढेर चाहिँ के पनि विचार छ पछि ठुलो भएर?
2: आइपिएस
0: अफिसर। बडो राम्रो कुरा हो। आइपिएस भने के उठाएको छ तपाईँलाई? अनि त्यो कसरी बनिन्छ थाहा
2: छ?
0: ओके, धेरै राम्रो पढ्नु पर्यो स्कुलमा, धेरै राम्रो पढ्नु, स्कुल पढिसकेपछि त्यहाँबाट कलेज पढ्नु पर्यो। नभनेको पनि तपाईँले कलेज पढिसक्नु पर्यो, त्यस पछाडि एउटा इक्जाम हुन्छ लोक सेवा आयोगको, त्यो इक्जाम बस्नुपर्छ। त्यसमा राम्रोसँगले अङ्कसँग प्राप्त गरेर मार्क्स लिएर पास गरेपछि चाहिँ आइपिएस बनिनु सकिन्छ नि त है? त्यसको लागि चाहिँ अहिलेदेखि कति क्लासमा पढ्नुहुन्छ? क्लास 5 पढ्नुहुन्छ। अहिलेदेखि नै एकदमै राम्रो पढ्नु पर्यो हगि। तपाईँलाई शुभकामना, आइपिएस बन्नुहोस्, देशको सेवा गर्नुहोस्। ओके, तपाईँको के नाम हो?
3: मेरो नाम साधना राई।
0: साधना राई हो। कति क्लास पढ्नुहुन्छ?
3: म 5।
0: तपाईँलाई चाहिँ पढेर के बन्ने विचार छ? केही बन्ने विचार आएको छैन अहिलेसम्म? विचार आएको छैन, आउनु पर्यो है? ओके, ठिक छ। तपाईँले कोही हेरौँ त, तपाईँको नाम शुभ नाम के हो?
4: कृतिका गतानी।
0: ओके, कति श्रेणीमा पढ्नुहुन्छ?
4: म 5 कक्षामा।
0: 5 कक्षामा पढ्नुहुन्छ। तपाईँलाई चाहिँ पढ्नु मजा लाग्छ?
4: हजुर।
0: स्कुल आउनु मजा लाग्छ?
4: हजुर।
0: किन मजा लाग्छ स्कुल?
4: किनकि स्कुलमा साथीहरू हुन्छ, पढ्छ, खेल्छ।
0: खेल्नु सबसे मजा आउँछ हगि। स्कुल आउनु चाहिँ मजा आउनु पर्यो नि त होइन त? घर त यहाँदेखि धेरै टाढो होला कि नजिकै हो?
4: टाढो।
0: टाढो छ? कति समय लाग्छ?
4: 15 मिनट।
0: 15 मिनट। पढाइ अन्त राम्रो छ?
4: राम्रो छ।
0: राम्रो पढ्नुपर्छ ल। शुभकामना छ तपाईँलाई। पढाइमा के के विषयहरू पढ्नुहुन्छ?
4: स्कुलको बारेमा, इन्भाइरोमेन्टको बारेतिर।
0: हो, इन्भाइरोमेन्टको बारेमा पढ्नु धेरै राम्रो कुरा हो जान्नु होइन? हामी बसेकै
4: हो।
0: तपाईँको फेभरेट चाहिँ के हो?
4: मेरो फेभरेट इङ्ग्लिस।
0: इङ्ग्लिस पढ्नु धेरै मजा लाग्छ?
4: हजुर, इङ्ग्लिस अनि जियोग्राफी।
0: तपाईँको शुभ नाम के हो?
5: लिना ठाकुरी।
0: हो, तपाईँलाई अन्त स्कुल आउनु मजा लाग्छ?
5: मजा लाग्छ।
0: मजा लाग्छ
5: किन? पढ्नु पनि पाउँछ, साथीहरूसँग भेट हुन्छ।
0: पढ्नु पनि पाउँछ, साथीहरूसँग खेल्नु पाइन्छ, भेट हुन्छ होइन? के के विषयहरू छ पढाइमा? स्कुलमा पढ्नु पर्ने विषयहरू के के छ?
5: म्याथ, जियोग्राफी, जेनरल साइन्स, नेपाली हिस्ट्री छ।
0: भन्दा धेरै मजा लाग्ने क्या पढ्दाखेरि? जहिले पनि मजा आउने चाहिँ के विषय?
5: मलाई म्याथ।
0: म्याथ मजा आउँछ है? धेरै पढेर के बन्ने विचार?
5: डक्टर।
0: तपाईँलाई शुभकामना छ। डक्टर पढ्नुलाई कसरी पढ्नुपर्छ थाहा छ तपाईँलाई? कसरी बनिन्छ डक्टर थाहा छ? बताइदिउँ। डक्टर पढ्नुलाई धेरै राम्रो पढ्नुपर्छ अहिलेदेखि नै हो? त्यहाँबाट क्लास 10 चाहिँ झन् राम्रो मार्क्स लिएर पास गर्नु, त्यहाँबाट 11-12 साइन्स लिएर पढ्नुपर्छ हो? त्यस पछाडि एउटा इक्जाम हुन्छ निट भन्ने इक्जाम हुन्छ, त्यो इक्जाम बस्नुपर्छ। इक्जाममा चाहिँ राम्रो अङ्क ल्याएर प्राप्त गऱ्यो भने चाहिँ डक्टर बन्नु पाइन्छ। 5 डक्टर पढेपछि चाहिँ डाक्टर भनेर बनिन्छ, त्यहाँबाट प्र्याक्टिस गर्नु पर्यो है, त्यसरी पढ्नुपर्छ ल। धन्यवाद। लु, तपाईँको नाम के हो?
6: तेजस्वी गुरुङ।
0: तेजस्वी गुरुङ, तपाईँ चाहिँ चित्र बनाउनुहुन्छ? तपाईँलाई पढ्नु मजा लाग्छ? स्कुल आउनु मजा आउँछ है? तपाईँलाई स्कुल आउनु पढ्नु मजा आउँछ, मजा आउनु पर्यो। त्यो बाहेक केही गर्नु मजा लाग्छ अरू? तपाईँको नाम के हो?
7: मेरो नाम अनुराधा गुरुङ हो।
0: तपाईँ कति क्लास पढ्नुहुन्छ?
7: 5।
0: पढ्नु मजा लाग्छ?
7: लाग्छ।
0: पढ्नु बाहेक के मजा लाग्छ? होइन केही पनि, यस्तो त नमजाको जिन्दगी हुन्छ त, मजा त हुनु पर्यो होइन? ल, राम्रो पढ्नुहोस् ल। तपाईँको नाम के हो?
6: हजुर आशुतोष राय।
0: तपाईँ कति श्रेणीमा पढ्नु?
6: हजुर श्रेणी 10।
0: भनेपछि त बोर्ड एक्जाम आइसकेको छ है?
6: हजुर।
0: तपाईँलाई

0: ठिकैको
1: पढाइ बाहेक के मजा लाग्छ तपाईँलाई?
0: पेन्टिङहरू गर्नु, आर्ट्सहरू,
1: चित्रकला। तपाईँको यहाँनिर हामीले देख्दैछौँ तपाईँले गर्नुभएको चित्रकला एकदमै राम्रो छ। यो चित्रकलामा तपाईँले यसरी चित्रकारिता गर्नु चाहिँ प्रेरणा कसरी पाउनुभयो, कोबाट पाउनुभयो?
0: एउटा युट्युबमा छ आलु आर्ट भन्ने, त्यहीँबाट चाहिँ इन्सपायर भएको।
1: त्यहाँबाट इन्सपायर भएर चाहिँ तपाईँले चित्रकारिता गर्नु थाल्नुभयो। यो यतिको चित्रकारिता गर्नु कोही कुरो छैन, सोसियल मिडियाबाटै तपाईँले सिक्नुभयो?
0: हजुर।
1: आफै धेरै राम्रो गर्नुहुँदो रहेछ तपाईँले चित्रकारिता। तपाईँलाई धेरै शुभकामना छ, राम्रो पढ्नुहोस्। तपाईँको बोर्ड इक्जाम आउने वर्ष दिनुहुनेछ, शुभकामना छ। यसरी नै लागिरहनुहोस्, लगाऊ तपाईँको राम्रो रहेछ, होइन?
0: हजुर।
1: ल, धन्यवाद।
0: हुन्छ,
1: ल।

0: आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, अहिले हामी भलाकुसारी गर्ने क्रममा शान्ति रानी उच्चतर माध्यमिक विद्यालयका प्रधान अध्यापक नरेन्द्र राज राई सरको अघि छौँ र उहाँसित हामी केही यस स्कुलको व्यवस्था सम्बन्धी र यस स्कुलको स्थापना कहिले भएको थियो यसै विषयलाई लिएर उहाँको अघि छौँ र सर्वप्रथम त सरलाई स्वागत गर्छौँ हामी यो शिक्षा ज्योति कार्यक्रममा। र विशेष त सर हजुरले यस स्कुलमा सेवा दिनुभएको कति वर्ष
1: भयो? म अहिले लगभग 39 वर्ष लाग्यो।
0: 39 वर्ष हजुर 39 वर्ष तपाईँले शान्ति रानी उच्चतर माध्यमिक विद्यालयमा सेवा दिइरहनु भएको छ है। र विशेष त यस स्कुलको स्थापना कहिले भएको यस विषयमा अलिकति छोटकरीमा प्रकाश पारिदिनुहोस् न।
1: हुन्छ, तपाईँहरू सबैलाई मेरो तर्फले हामी शान्ति रानी परिवारको तर्फबाट स्वागत जनाउँदै तपाईँले यो ब्रिफ एउटा हिस्ट्री शान्ति रानीको सोध्नु हुँदैछ र यसको खास स्थापना भएको चाहिँ हामी मानिलिन्छौँ एकर्डिङ टु हाम्रो साइन बोर्ड अनुसार पनि रेकर्डमा कता कता मैले भेटेको अनुसार पनि 1898 साल यहाँदेखि चाहिँ शान्ति रानी एउटा लोअर प्राइमेरी स्कुलको दर्जा लिएर यसलाई चलाउनु हुने संस्था चाहिँ खरसाङकै क्याथोलिक स्काउट मिसन चर्चद्वारा यसलाई सञ्चालित गरिँदै थियो। अनि यसको अगाडिकै इतिहास अझै हेर्नु पर्यो भने 1898 पनि अझै उता हेर्नु पर्यो भने यहाँ तल जेफ्री साहेबको कोठी, जेफ्री साहेबको कोठी भनिन्छ, तपाईँहरूलाई पनि ज्ञात भएको कुरो होला, म तपाईँहरूले नभए तापनि म जनाउँदैछु। त्यहाँ एउटा क्लब थियो जुन क्लबको नाम चाहिँ प्लान्टर्स क्लब, प्लान्टर्स एसोसिएसनहरू मिलेर चलाउने क्लब। त्यो क्लबमा चाहिँ तपाईँको अब उहिलेको ब्रिटिस टाइममा ब्रिटिस साहेबहरू, मेम साहेबहरू एक हप्ताभरिको थकावट एकदम उनीहरू बिसाउनभरि त्यो प्लान्टर्समा आएर उनीहरूले रमाउने काम, मौज लिने काम गर्दथ्यो भने त्यहाँ उनीहरू त्यो पार्टी सार्टीहरू सबै गरिसकेपछि यो त्यहाँदेखि अलिकति मासतिर यो हाम्रो शान्ति रानी जसलाई चाहिँ उहाँहरूको तर्फबाट के बनाइएको थियो त्यहाँबाट अब खानापिना खाइसक्यो गरे अन्त यहाँहरू चाहिँ रेस्ट गर्ने रेस्ट रुम, यो रेस्ट रुम चाहिँ शान्ति रानी त्यति बेला रेस्ट रुम भनेर उनीहरूले नामकरण गरेर उहाँहरू आएर यहाँ बिसाउने, बिसाएर रिल्याक्स गर्ने, रिल्याक्स गरिसकेपछि फेरि उहाँहरू आफ्नो आफ्नो गन्तव्यमा जाने र फेरि सोमबारदेखिको उनीहरू फ्रेस भएर आफ्नो आफ्नो ड्युटीमा जाने। त्यो क्रममा चल्दा चल्दा चल्दा चल्दा पछिबाट के भयो भने 1868 साल 1898 बाद त हाम्रो स्कुल भएको 1868 सालमा चाहिँ यो प्लान्टर्स क्लब चाहिँ माथि दार्जिलिङमा डिडिएमओ के प्लान्टर्स क्लब भनेर त्यहाँ तपाईँहरूले त्यो अङ्कित भएको पनि पाउनुहुन्छ। त्यसमा 1868 सालमा त्यहाँ इस्टाब्लिस भएर त्यहाँ सरुवा भयो। सरुवा भएपछि यो त्यति बेला यसलाई त्यो शिक्षाको फुल रूपमा आइसकेको थिएन तर शिक्षाको एउटा क्षेत्र, शिक्षाको एउटा केन्द्रबिन्दुको एउटा बिजारोपण चाहिँ त्यति बेलादेखि सुरु भएको रहेछ हिस्ट्री हेर्दाखेरि। त्यहाँदेखि पछि गएर 1898 क्याथोलिक चर्च जुन चाहिँ थियो स्कट मिसन खरसाङ चर्चद्वारा सञ्चालित, उहाँहरूले चाहिँ के गर्नुभयो भने अब यहाँको लोकल बडीले चलाउनु पर्छ स्कुललाई र सेल्फ गभर्नेन्स हुनु पर्यो, त्यसमा चाहिँ अब यहाँको गार्जेनहरूको पक्षबाट दिग्गज व्यक्तिहरूलाई लिएर एउटा म्यानेजिङ कमिटी फर्म गरिसकेपछि यो स्कुललाई चाहिँ त्यो म्यानेजिङ कमिटीलाई हस्तान्तरण गरेर उहाँहरूले छोडिदिनु भयो। त्यस पश्चात त्यो एलपी स्कुल, लोअर प्राइमेरी स्कुलको रूपमा त्यति बेलाको चर्चित नाम, प्रसिद्ध कमाएको नाम ऐना कोठी भनेर चल्न थाल्यो। यसलाई त्यसताक शान्ति रानी स्कुल भनेर चिनिँदैन थियो, त्यसताक यसलाई ऐना कोठी प्राइमेरी स्कुल भनेपछि एकदमै व्यापक रूपले प्रसिद्ध भएर त्यसरी चल्दै चल्दै चल्दै गयो। 1898 सुरु हुँदै हुँदै हुँदै त्यहाँदेखि यो गएर जुनियर स्कुल भएको टाइम चाहिँ हो 1900

0: 58 साल 1958 सालमा यसले क्लास श्रेणी 8 सम्म यसले मान्यता प्राप्त गरेको स्कुल चल्दै गयो। त्यस पश्चात त्यति बेलाको हेडमास्टर हुनुहुन्थ्यो फिलिप सरै हुनुहुन्थ्यो। फिलिप सर उहाँ धेरै भागसँग बित्नु भएको, उहाँ पछि यहाँबाट सरुवा भएर दार्जिलिङ एनपी कलेजमा पनि उहाँले लेक्चररसिपमा पुरै काम गर्नुभयो, त्यही नै उहाँको अन्त्य भएको हो। उहाँको हेडमास्टरसिपमा यो जुनियर हाई स्कुल भएको थियो भन्दा पनि उहाँकै लिडरसिपमा उहाँकै हेडमास्टरसिपमा फेरि यसले गएर फुल फ्लेजेड हाई स्कुल चाहिँ 1965 पाएँ। त्यहाँदेखि सरुवा भएर जानुभयो, त्यहाँदेखि अन्य हेडमास्टरहरू आउनुभयो, जस्तै वसन्त कुमार राईदेखि अन्य त्यस्तै आउँदै अहिले म आइरहेको छु है। र 1998 सालमा चाहिँ फेरि यसले हायर सेकेन्डरीको मान्यता प्राप्त गर्न सक्षम भए, त्यस पश्चात अहिलेसम्म हामी हायर सेकेन्डरी भनेर चलाइरहेको छौँ। र त्यति बेला अब यो कस्तो थियो भने यो 1965 हाई स्कुलको दर्जा पाउँदा यो वरपर कुनै कुनै कुनै जुनियर हाई स्कुल पनि थिएन, हाई स्कुल पनि थिएन। सबै क्षेत्र यहाँ मुन्डा, बाँसगारी, नागरी फार्म, सिजर्स, रिङटङ, ओक्स, नेहुर, बालासन, सबै एरियालाईको केन्द्रबिन्दु नै शान्ति रहने एउटा शिक्षाको केन्द्रबिन्दु र टाढा टाढाबाट नानीहरू त्यस्ता अब जमाना त्यस्तै थियो, नानीहरू खाली खुट्टै आउने, खाली खुट्टै यहाँ आएर शिक्षा आर्जन गरेर उहाँहरू फर्किने। र त्यति साह्रो यो केन्द्रबिन्दु अब शिक्षाको केन्द्रबिन्दु अनि महत्त्वपूर्ण केन्द्र भएर गएको थियो। हुनु त हो त्यति बेला अब नामी पनि थियो स्कुल एउटै मात्र, केटाकेटी बहुत दुःख गरेर आउने नेवर बालासनको स्टुडेन्टहरू विद्यार्थी वर्ग त बिहान भुक भुकमा उठेर पुल्ठो लिएर उज्यालो भएपछि एउटा ठाउँमा पुल्ठो लुकाइराखेर उनीहरू फेरि बेलुका भएपछि त्यसबाट निकालेर फेरि पुल्ठो बालेर जाने, त्योसम्मको भन्नुको मतलब एकदमै पातलो। यो स्कुल दार्जिलिङको गभर्मेन्ट हाई स्कुल जुन चाहिँ सुन्नुहुन्छ तपाईँले, त्योभन्दा 4 वर्ष मात्रै कान्छो हो यो 1898 त्यो 1894 100 वर्षदेखि 125 वर्ष पनि हामीले 2023 मनाउने मौका पायौँ। र यस स्कुलको एउटा के छ भने गरिमा भनौँ, अब त्यो त्यति बेला स्टुडेन्टहरूले पढेपछि यहाँबाट राम्रो राम्रो स्टुडेन्टहरू पनि बनिएर गए, जस्तै डाक्टर जीवन नामदुङज्यू यही स्कुलको प्रोडक्ट हुन्, डक्टर मुन्ना शेर्पा जसलाई हामी डक्टर शेर्पा भनेर हामी एकदमै चिन्छौँ, उहाँ पनि यही स्कुलको प्रोडक्ट। छिरिङ फिन्जो जो उहाँ आइएएस पछि ऱ्याङ्कमा रिटायर हुनुभयो, ऊ यहाँकै स्टुडेन्ट हाम्रो एकदमै नामी लिडर सर आरबी राई, उहाँ पनि यही स्कुलको प्रोडक्टहरू। सोनादामा हुने हाम्रो देव कुमार प्रधानज्यू जो नामी तबलिस म्युजिसियन, उहाँ पनि यही स्कुलको प्रोडक्टहरू। यसले गर्दा हामीलाई गर्व लाग्छ कतिवटा कुराहरू, र त्यो गरिमालाई फर्काउने कोसिस चाहिँ अहिलेसम्म हामी भरभक्दो चेष्टा गर्दैछौँ। तर अब पहिलाको जस्तो ल्याउन सकिन्छ सकिँदैन त्यो चाहिँ अब भविष्यको गर्वमै छ है। यस्तै छ अब तपाईँ शान्ति रानीको हिस्ट्री
1: र सरले धेरै राम्रो शान्ति रानी उच्चतर माध्यमिक विद्यालयको इतिहास विस्तारपूर्वक हामीलाई प्रकाश पारिदिनु भयो है। र विशेषतः जति पनि विद्यार्थी भाइ बहिनीहरू छन् है अहिले घरि अध्ययनरत छन्, कति यस्ता विद्यार्थी भाइ बहिनीहरू छन् कि 2027 माध्यमिक परीक्षा र उच्चतर माध्यमिक परीक्षाको निम्ति तम तयार गरिरहेका छन्, सबैलाई एकमुष्टमा राखेर तपाईँ एक प्रधान अध्यापक भएको नाताले के सुझाव के सन्देश राख्न चाहनुहुन्छ आजको यो विशेष भेटमा?
0: विशेष गरेर म त मेरो विद्यार्थी वर्गलाई भन्नुपर्ने कुरा के छ, अहिलेको जमाना अनुसार अहिलेको जुन चाहिँ टेक्नोलोजी, जति टेक्नोलोजी एडभान्स हुँदै गयो त्यति नै हाम्रो जीवनमा त्यति नै डरलाग्दो रिस्क पनि आइरहेको हुन्छ, र टेक्नोलोजीको उपयोग नगरिकन त हामी बाँच्न सक्दैनौँ। त त्यो टेक्नोलोजी जस्तै अब साधारणत अहिले केटाकेटीले खेलाउने मोबाइल हो, मोबाइल सेट, यही मात्रै खेलाएर दिनभरि बस्नु नगरेर अब हेर्नुहोस् दिनमा 24 घन्टा हुन्छ हाम्रो हातमा, 24 घन्टामा हामीले डिभाइड गर्यो भने सबै कुरा भ्याउन सक्छौँ। मोबाइल खेलाउनु भ्याउँछौँ, घरमा काम सघाउनु पनि भ्याउँछौँ, हामी त्यत्तिकै मेहनत लाएर पढ्ने समय पनि निकाल्न सक्छौँ, त्यति हो हामीले यो डेली रुटिन बनाउनु चाहिँ सक्नु पर्यो। अनि सबै कुरा भनेको आफूले भनेको कुराहरू पुग्दै जान्छ। अनि विशेष गरेर म अभिभावक वर्गलाई मेरो आसनबाट के भन्न चाहन्छु, विशेष सुझाव के दिन चाहन्छु भने नानीहरूलाई तपाईँहरूले पैसा इन्भेस्ट गर्नुहुन्छ,

0: उनीहरूको भविष्य सम्झेर, तर म चाहिँ पैसा चाहिँ एकदमै लिमिटेड नानीहरूलाई दिनुपर्ने हो, किनकि आमा बाउले अभिभावक वर्गले नानीहरूलाई इन्भेस्ट गर्नुपर्ने समय हो। समय दिनु सकेन नानीलाई भने त्यो नानीले बाटो राम्रो अप्नाउँदैन। सबैभन्दा इन्भेस्ट गर्नुपर्ने चाहिँ मलाई चाहिँ लाग्छ समय हो, आमा बाउले इन्भेस्ट गर्नुपर्ने। त्यो समय दिनु नसक्दाखेरि उहाँहरू आफै व्यस्त, उहाँहरू पनि अहिलेको यो जुन चाहिँ टेक्नोलोजीले भेटाएरै होला, उहाँहरू पनि व्यस्त भएकोले गर्दाखेरि केटाकेटीलाई के गरेको देखेँ भने मैले ल 50 रुपियाँ लगेर जा, एक घन्टा उसले फुर्सद पायो, नानी 50 रुपियाँ लगेर गयो अब कता, उसले एक घन्टा फुर्सद पायो। आमा बाउ आमा बाउको थिङ्किङ त्यस्तो छ भने चाहिँ हाम्रो नानीहरूको भविष्य डामाडोल छ। र यसबाट बाँच्नुको लागि चाहिँ हाम्रो अभिभावक वर्गले पनि धेरै मनन गर्नुपर्ने हुन्छ, चिन्तन गर्नुपर्ने हुन्छ, र उहाँले त्यो गरेर समय नानीहरूलाई प्रशस्त दिनु सक्नुभयो भने अवश्य नै हाम्रो पनि होस्टेमा ऐसे उहाँहरूको पनि एकदम कोसिसले गर्दा हामीले यो समाजलाई नै एकदमै उच्च स्थानमा लगेर जान सक्छौँ कि भन्ने मलाई आशा लाग्छ।
1: धेरै राम्रो सुझाव हो यो सन्देश विद्यार्थी सँगसँगै अभिभावकहरूलाई सरले दिइहाल्नुभयो, र आफ्नो व्यस्त समयलाई पन्छाएर आज शिक्षा ज्योति कार्यक्रममा आएर हामीसित बात गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ, अनि हजुरको सुस्वास्थ्य र दीर्घायुको हामी कामनाको साथ हजुरसँग नै छौँ हामी बिदा।
0: तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद, शिक्षा ज्योति कार्यक्रम लिएर तपाईँहरू यहाँ हाम्रो स्कुलमासम्म आइपुग्नु भयो दुःख कष्ट गरेर, त्यसको लागि तपाईँहरूलाई पनि शुभकामना साहित्य धेरै मरि धन्यवाद।

अहिले हजुरहरूलाई हामीले सुनायौँ शान्ति रानी उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूसितको बातचित, साथै यस स्कुलका प्रधान अध्यापकले दिइहाल्नुभयो यस स्कुलको इतिहासको बारेमा, कहिले स्थापना भएको रहेछ र कस्तो कस्तो समस्याहरूलाई सामना गर्दै यस स्कुलले प्रगतिको शिखरमा पुगेको रहेछ र कस्ता कस्ता प्रतिभावान विद्यार्थीहरूले अध्ययन गरेर यस स्कुलबाट निस्केर उच्च ओधासम्म पुग्नु भएको रहेछ भन्ने कुरो पनि हामीले जान्न र बुझ्न पायौँ। आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आगामी दिनमा पनि यस्तै एउटा नौलो जग्गा र नौलो स्कुलको परिभ्रमणमा हामी अवश्य जानेछौँ र हाम्रो स्कुल कार्यक्रममा तपाईँहरूलाई फेरि पुनः हामी लिएर आउनेछौँ र त्यस स्कुलका बारेमा र त्यस स्कुलका प्रतिभावान विद्यार्थीहरूसित पनि बात गर्ने छौँ भन्दै आजको यस शिक्षा ज्योति कार्यक्रमको यस अङ्कबाट प्रस्तुत लेखनाथ राईको साथमा यो अशोक शर्मा पनि ओझल हुँदछ। नमस्कार।

एफएम 103.5 मेगाहर्ज को तरंगमा हामी आकाशवाणी को खरसाङ केन्द्रबाट बोलिरहेका छौं। साथै यहाँले हाम्रो कार्यक्रमहरु सुन्न सक्नुहुनेछ एफएम 103.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एपमा पनि। समय यस बेला साँझको 5:05 भइरहेछ अनि यहाँहरुको साथमा छु म उद्घोषिका पूर्णिमा थापा। आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका हाम्रा समस्त श्रोता साथीहरूमा न्यानो न्यानो अभिवादन साथै सप्रेम नमस्कार र भने प्रस्तुत छ कार्यक्रम जय जवान।

कार्यक्रमको प्रथम साङ्गीतिक कोशेली यहाँ समक्ष राख्न गइरहेछु फिल्म लेखिनबाट लता मङ्गेशकरको आवाजमा। शब्द गुलजारको छ भने सङ्गीत रहेको छ हृदयनाथ मङ्गेशकरको।

श्रोताले अहिले सुन्नुभयो फिल्म लकीबाट सोनु निगमको आवाजलाई। शब्द थियो समीरको अनि सङ्गीत आदनान सामीको।

श्रोताले अहिले सुन्नुभयो फिल्म स्वरबाट लकी अलीको आवाजलाई। र अब भने कार्यक्रमको अन्तिम साङ्गीतिक कोशीले यहाँ समक्ष राख्न गरेछु फिल्म तुमसे अच्छा कौन है बाट कुमार सानु र अलका याग्निकको युगल आवाजमा।

हवस् श्रोता, आजको जय जवान कार्यक्रम यतिमा नै पुरा गरिन्छ र अब अघिल्लो चरणमा राखिरहेछौँ पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडिज।

depression a means. Some momentary awareness comes.

यो आकाशवाणी हो। मुख्य समाचार प्रवेश राईबाट सुन्नुहोस्। विदेश मन्त्री एस जयशंकरले आज युएईका राजदूत डाक्टर अब्दुल नासेर अलसालीलाई भेट गर्नुभयो। सोसियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भारत युएई व्यापक रणनीतिक साझेदारीलाई अझ बलियो पार्ने प्रयासको लागि राजदूतलाई धन्यवाद दिनुभयो। उहाँले युएईका राजदूतलाई उहाँको भविष्यका लागि शुभकामना पनि दिनुभयो। गृहमन्त्री अमित शाहले जनसाङ्ख्यकीय परिवर्तनमा गठित उच्च स्तरीय समितिसँग आफ्नो सिफारिस शीघ्र प्रस्तुत गर्न भन्नुभएको छ। त्रिपुराका मुख्यमन्त्री डाक्टर मानिक शाहले नयाँ दिल्लीमा केन्द्रीय सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीसित शिष्टाचार भेट गर्नुभयो। बैठकमा त्रिपुरामा चलिरहेको राष्ट्रिय राजमार्ग परियोजनाको प्रगतिको समीक्षा पनि गर्नुभयो। एयर मार्शल आशुतोष दीक्षितले आज भारतीय वायुसेनाको वायुसेना उपप्रमुखको रूपमा कार्यभार सम्हालेका छन्। उहाँले चार दशकभन्दा बढी सेवापछि हिजो अवकाश लिनुभएका एयर मार्सल नागेश कपूरको स्थान लिनेछन्। वित्त मन्त्री निर्मला सीतारमण आजदेखि फ्रान्सको चार दिनको आधिकारिक यात्राका लागि प्रस्थान गर्नुभएको छ। केन्द्र सरकारले विकसित भारत ग्रामीण विकास ऐन 2025 विकसित भारत जी रामजी अन्तर्गत बढेको श्रम दर अधिसूचित गरेको छ, जुन आजदेखि लागू भएको छ। केन्द्र सरकारले आज द्वारका एक्सप्रेस वेलाई दिल्लीको बसन्त कुञ्जसित नेल्सन मण्डेला मार्गसँग जोड्ने राष्ट्रिय राजमार्ग NH-148AE को लागि 6 लेनको सडक सुरुङ निर्माणको अनुमोदन गरेको छ। मुख्य समाचार अहिलेलाई पूरा भयो। 6:50 मा प्रादेशिक समाचारको साथमा उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

यो प्रसारण हो आकाशवाणी खरसाङको। समय यस बेला बेलुकीको 6 बजेर 2 मिनट भइरहेछ।

रवसुन होस एक सूचना आगामी 8 जुलाई 2026 को बुधवार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ। यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ। डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ। श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरलाई सोध्न सक्नुहुनेछ। डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ। हाम्रो नम्बर रहेको छ 0354239931। फोन नम्बर

पुनः एक चोटी 0354-2399317। याद राख्नु होला आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ।

सूचनापछि अब यहाँ समक्ष राखिरहेछौ फिल्म रकनबाट फरहान अख्तरको आवाजमा यो हिन्दी गीत।

0: नमस्कार है बिरे दाजु, नमस्कार है धनमाया दिदी, आइपुगे है म पनि।
1: ए नमस्ते नमस्ते चुल्ठे भाई।
2: नमस्कार मेरो पनि यहाँ चुल्ठे भाइलाई।
1: समयमै आइपुग्नु भएछ, लु सजिलो गरी बस्नुहोस् न।
0: हुन्छ, तपाईहरु कति बेर आउनु भएको? भर्खर कि निकै अघि नै आउनु भयो?
2: भर्खर भर्खरै आएर तपाईलाई पर्खिराखेको नि हैन धनमाया
1: दिदी। यहाँ बिरे भाइ र म झन्डै सँगै आइपुगेको।
0: ए हजुर हजुर हजुर।
2: अनि अब यसरी भेटघाट त भयो है, अनि हामी भेटघाट भएपछि विभिन्न कुराकानी गर्छौँ हाम्रो सभामा।
1: ज्यू ज्यू,
2: आज पनि केही कुराकानी त गर्नै पर्छ।
1: हजुर हजुर।
2: यहाँ धनमाया दिदीले धेरै कुराहरू लिएर आउनु भएको होला।
1: हजुर हो नि, कुराहरू त सधैँ नै म सभामा नै बिरे भाइ, कान्छीमाई दिदी, चुल्ठे भाइहरूलाई सोध्छु भनेर नै लिएर आउँछु नि त।
2: हजुर।
1: आज पनि एउटा छुट्टै विषय लिएर आएको छ है बिरे भाइ, चुल्ठे भाइ।
2: के सोच्नु भएको छ?
1: होइन, हिजो आज त सडक दुर्घटना धेरै भएको देखिन्छ, सुनिन्छ पनि है। त्यो के कारणले गर्दा चाहिँ यस्तो भएको होला भन्ने मनमा भइबस्छ, के कारणले गर्दा हुन्छ, किन हुन्छ भनेर नि यसो तपाईँहरूबाट धेरै जानेको बुझेको कुरोहरू छ भने चाहिँ जान्न पायो भने राम्रो
2: हो। हजुर, अब यसमा त धेरै कुराहरू छ कि धनमाया दिदी, तर यसो गरौँ न, यो विषयमा हामी कुराकानी गर्नुभन्दा पहिले चाहिँ
1: हजुर
2: एउटा गीत सुनौ, त्यसपछि कुरालाई थालौ न ल।
1: ए हुन्छ
0: हुन्छ हुन्छ।

0: बडा रमाइलो भयो, आनन्द आयो है। यहाँ र धनमाया दिदीले अघि सडक दुर्घटना विषयमा सोध्नु हुँदै थियो, के कारणले हुन्छ, किन हुन्छ, यो विषयमा यसो जानकारी गराइदिनुहोस् न भनेर भन्नुहुँदै थियो।
1: हो नि चुल्ठे भाइ, अब
2: हो नि धनमाया दिदी, अब यो सडक दुर्घटना र सडक सुरक्षाको कुरा गर्दाखेरि चाहिँ सडक दुर्घटना चाहिँ अहिले यहाँ हाम्रो इलाकाको हाम्रो क्षेत्रको समस्या नभएर यो चाहिँ संसारभरिकै गम्भीर र सार्वजनिक समस्या बनेर गएको छ। प्रत्येक वर्ष विश्वमा हेर्नु हो भने लाखौं मानिसहरू सडक दुर्घटनाका कारण ज्यान गुमाउँछन् भने करोडौं मानिसहरू घाइते वा अपङ्गताको शिकार पनि बन्छन् है धनमाया दिदी। भारत एउटा विकासशील देश हो होइन, अनि हाम्रो देशमा बढ्दो सवारी साधन, कमजोर सडक पूर्वाधार, ट्राफिक नियम प्रतिको व्यवस्था तथा लापरवाहीका कारण दुर्घटनाका घटनाहरू दिन प्रतिदिन बढिरहेको छ। कसो भन्नुहुन्छ चुल्ठे भाइ?
0: एकदमै एकदमै। अनि सडक दुर्घटनाले नि बिरे दाजु धनमाया दिदी व्यक्तिको हाम्रो जीवन मात्र होइन क्या, परिवार, समाज, अर्थतन्त्र सबैमा असर पार्छ जस्तो लाग्छ मलाई।
2: ठिक भन्नुभयो चुल्ठे भाइ।
1: र चुल्ठे भाइ
0: हजुर,
1: के प्रश्न गर्न मन लाग्यो भने नि, विशेष गरेर सडक दुर्घटनाका प्रमुख कारणहरू चाहिँ के छन् होला?
0: विशेष गरी मलाई लागेको चाहिँ सडक दुर्घटनाको प्रमुख कारणहरूमा एउटा चाहिँ तीव्र गति, ओभर स्पिडिङ भन्छ नि, धेरै स्पिड, धेरै तीव्र गतिमा कुदाउनु पनि हो। अब गाडीहरू कुदाउँछ त्यसरी नै है, निर्धारित गति सीमा हुन्छ नि त, एउटा यति स्पिडमा कुदाउनु पर्छ भनेर लेखिएको हुन्छ, त्यो नमान्दाखेरि चालकले सवारी साधनमाथिको नियन्त्रण गुमाउन सक्छ है, अन्त कन्ट्रोल हुँदैन, त्यो भएपछि चाहिँ दुर्घटनाको सम्भावनाहरू चाहिँ बढाउँछ। अनि हामी जहिले पनि कुनै पनि गाडीमा चढ्दाखेरि कति गतिमा कुदाउँदैछ है, चालकले कस्तो खालको व्यवहार गर्दैछ, त्यो पनि विशेष गरी ध्यान चाहिँ पुर्याउनु पर्छ है।
2: अनि यो सडक दुर्घटनाको अर्को कारण चाहिँ हो धनमाया दिदी,
1: हजुर,
2: ट्राफिक नियमको पालना नगर्नु के। अब कतिजनाले चाहिँ अब रातो बत्तीको व्यवस्था गर्छ, गलत दिशाबाट सवारी चलाउने, ओभरटेक गर्दाखेरि चाहिँ सावधानी, यस्ता सावधानीहरू नअपनाउने जस्ता कारणहरूले चाहिँ दुर्घटना निम्ताउँछ।
0: अनि मलाई लागेको नि अर्को चाहिँ के छ भने, हाम्रै कारणले, हामी मानवहरूकै त्रुटिले भनौँ न,
2: भुलले
0: भनौँ न, त्यो पनि सबैभन्दा ठुलो कारण जस्तो लाग्छ। अब चालकको असावधानी, लापरवाही, अनुभवको कमी तथा अब यहाँ विजय दाजुले भनिहाल्नु भयो नियमको उल्लङ्घन, प्रायः प्रायः त्यो चिजहरूले चाहिँ दुर्घटना निम्त्याउने गर्छ। अब अघि भनिहाले, ओभर स्पिड छ, गलत दिशाबाट सवारी चलाउने, जताभावी ओभरटेक गर्ने, ट्राफिक सङ्केतको व्यवस्था गर्ने, यो सबै कुराहरू चाहिँ हामीले नै मानवको भूलले गर्दा नै यो कुराहरू चाहिँ हामी छिटो पुग्नुको लागि है, छिटोको लागि कसैको अब सवारी साधन चलाएपछि आफू मात्रै हुँदैन त त्यो गाडीमा, त्यो सवारी साधनमा अरू पनि हुन्छ, अरूको जीवनको पनि व्यवस्था गरेर जथाभावी आफ्नै मन परी गर्दाखेरि पनि यो दुर्घटना हुने सम्भावना चाहिँ हुन्छ।
1: हजुर,
2: त्यसरी नै धनमाया दिदी, सडक दुर्घटनाको अर्को कारण रहेको छ मादक पदार्थको सेवन। मदिरा तथा अन्य लागु पदार्थ सेवन गरेपछि चालकहरूको प्रतिक्रिया क्षमता र निर्णय गर्ने शक्ति जुन चाहिँ छ है, त्यो चाहिँ कमजोर हुन्छ। यसले चाहिँ चालकलाई जोखिमपूर्ण निर्णय लिन

0: गरी दुर्घटनाको सम्भावना धेरै बढाउँछ।
1: हजुर हजुर।
0: अनि हामीले चाहिँ के भुल्नु हुँदैन भन्दाखेरि चाहिँ अब जुन चालक छ ऊ त एक्लो जीवन हो, तर सवारी गर्ने मानिसहरूको पनि त ज्यान हुन्छ नि त, होइन? उनीहरूको जीवन अमूल्य छ, त्यसले गर्दाखेरि चाहिँ मादक पदार्थहरू सेवन चाहिँ गरेको हुनु हुँदैन चालकहरूले चाहिँ, सवारी साधन विशेष गरेर चलाउँदाखेरि चाहिँ।
2: अनि अर्को क्या धर्मा दिदी, विशेष गरी अहिले फोन चलाउने, मोबाइल फोन चलाउने, त्यो फोन बिना बस्नै नसक्नेहरू छौँ। अनि अब सवारी साधन चलाउँदा, गाडी चलाउँदाखेरि चाहिँ फोनमा कुरा गर्ने हामी हेर्छौँ नि, यसो कानमा टालेर कुमले अड्काएर जबरजस्ती फोनमा बात मार्दै अब गाडीहरू गाडी घोडा चलाउँदै गरेको हुन्छ, त्यो चाहिँ गर्नु भएन। प्राय प्राय मेसेज गर्ने सिस्टम छ, होइन, सन्देश पठाउने, सामाजिक सञ्जाल प्रयोग गर्ने। अब चालकहरूले सवारी साधन चलाउँदै गर्दा चाहिँ यो कुराहरू गर्नु भएन, यसले चाहिँ के हुन्छ भनेदेखिको ध्यान भट्काउँछ नि त। अब सडकबाट चाहिँ ध्यान हटेपछि त जहाँनिर ध्यान हट्यो त्यहाँ चाहिँ दुर्घटना घट्यो भन्छ नि, हो त्यही कारण चाहिँ यो ध्यान हट्नु भएन। अनि अलिकति एक सेकेन्ड दुई सेकेन्डको ध्यान हट्नाले पनि दुर्घटना निम्त्याउन सक्छ, त्यही कारण चाहिँ हामीले मोबाइल फोनहरूको प्रयोग गर्नु चाहिँ
0: भएन। हो नि,
1: ठिकै कुरा गर्नुभयो।
0: अनि हाम्रो कतिपय क्षेत्रहरूमा धनमा दिदी सडकहरूको जुन बनावट छ है त्यो चाहिँ राम्रो छैन, खराब छ भनौँ है, खाल्डा खुल्डी, साँगुरो सडक, अनि कतिवटा सडकमा चाहिँ सङ्केत चिह्नहरू हुन्छ क्या धनमा दिदी, त्यो सङ्केत चिह्नहरूको अभाव भनौँ, सडक बत्तीको कमी तथा कमजोर पुल र नालाहरूले दुर्घटनाको जोखिम बढाउँछ। अनि पहाडी क्षेत्रमा पहिरो, कुहिरो र तीव्र मोडहरू चाहिँ थप चुनौतीको रूपमा चाहिँ रहेका छन्, यसले गर्दा चालकहरूले चाहिँ विशेष ध्यान दिनुपर्ने हुन्छ।
2: अनि अर्को क्या धर्मा दिदी, सवारी साधनको नियमित अब मर्मत चाहिँ गर्नु जरुरी छ। अब हेर्नुहोस्, अब सवारी साधन चलाउँदै गर्दा ब्रेक फेल हुनु, टायर फुट्नु, स्टेरिङ बिग्रिनु, बत्ती नबल्नु, यस्तो समस्याहरूले गर्दाखेरि चाहिँ दुर्घटना घट्न सक्छ। अब चलाउँदा चलाउँदै केही भइहाल्यो भने अप्ठ्यारो पर्न सक्छ, त्यही कारण सवारी साधनको चाहिँ नियमित मर्मत गर्नु चाहिँ जरुरी छ।
0: हजुर हजुर। अनि तपाईँलाई बताइराखौँ धनमाया दिदी, हाम्रो क्षेत्रमा सडक दुर्घटना हुने अर्को कारण चाहिँ छ मौसम खराबी, बुझ्नुभयो त?
1: हजुर हजुर।
0: अब देख्नै नसक्ने कुहिरो, भारी वर्षा, हिमपात तथा चिप्लो सडकका कारण दुर्घटना चाहिँ हुने गर्दछ, र सवारी साधनको नियन्त्रणमा यस्तो समस्याहरू चाहिँ उत्पन्न हुन्छ। अनि हामीले यो जुन जुन कारणहरू बतायौँ नि धनमाया दिदी, यो चाहिँ सडक दुर्घटना हुने मुख्य कारणहरू चाहिँ रहेका छन्।
1: हजुर हजुर, राम्रो कुरा हो। अनि अर्को कुरो के छ भने नि बिरे भाइ, चुल्ठे भाइ,
0: हजुर,
1: विशेष गरेर सडक दुर्घटनाका प्रभावहरू चाहिँ के छ होला नि?
2: अब हेर्नुहोस् न, प्रभाव भन्दाखेरि त विशेष गरी चाहिँ दुर्घटना हुँदाखेरि अब चोटपटक लाग्नु, स्थायी अपाङ्गता पनि निम्त्याउन सक्छ, धेरै परिवारले आफ्नो प्रियजनहरू गुमाउँछन्, यो क्षतिहरू चाहिँ पुरा गर्न सकिँदैन, यो धेरै गहिरो क्षति। अब एउटा सडक दुर्घटनाले, एउटा लापरवाहीले एउटा दुर्घटना भयो भने त्यसको चोट चाहिँ निको नहुने चोट भनौँ न, त्यस्तो हुनसक्छ, अनि त्यो चाहिँ अब ठुलो प्रभाव हो जस्तो लाग्छ मलाई।
0: हो नि, हो नि। अनि त्यसरी नै सडक दुर्घटनाको अर्को प्रभाव चाहिँ रहेको छ मानसिक प्रभाव, के धनमाया दिदी? अब दुर्घटनामा परेका व्यक्तिहरू तथा तिनका परिवारले तनाव, डिप्रेसन, डर तथा मानसिक आघातको सामना पनि गर्नु परिरहेको छ कतिजनाले चाहिँ, बुझ्नुभयो? अनि कतिपय अवस्थामा दुर्घटनापछि मानिसहरूमा लामो समयसम्म मानसिक असन्तुलन पनि देखिन सक्छ।
2: अनि धनमाया दिदी, अर्को प्रभाव चाहिँ, दुर्घटनाको प्रभाव चाहिँ के छ भनेदेखिको आर्थिक, आर्थिक पनि प्रभाव हुन्छ।
1: अब
2: उपचार खर्च, उपचार खर्च गर्नु पर्यो, अब दुर्घटना भइसकेपछि उपचार गर्नु पर्यो, त्यस पछाडि सवारी मर्मत गर्नु पर्यो, अब दुर्घटना भइसकेपछि सवारी साधन त बिग्रिन्छ, त्यो मर्मत गर्नु पर्यो, बिमा, रोजगारी गुम्ने समस्या, यो धेरैवटा समस्या हुन्छ नि त, आर्थिक चोट पुग्छ भनौँ न।
0: त्यो सँगसँगै चुल्ठे भाइ, अर्को कुरा चाहिँ के थप्छु भने, अब हामी सबैलाई थाहा भएकै कुरो हो कि अब हामीलाई जीवन धान्नको निम्ति एउटा समय हुन्छ नि त, अब बुढो भएर पैसा कमाउँछु भनेर भएन नि त, अब जुन समयमा चाहिँ हामीले आर्थिक आय गर्नुपर्ने हुन्छ, पैसा कमाउने पर्ने हुन्छ है, त्यो समयमा दुर्घटना भयो भने चाहिँ हामीलाई साथै राष्ट्रलाई नै

0: भनौ न ठुलो आर्थिक भार चाहिँ पुग्छ जस्तो लाग्छ हौ। अनि त्यसरी नै अर्को प्रभाव चाहिँ के रहेको छ भने नि धनमाया दिदी
1: भन्नुहोस् न बिरे भाइ,
0: सामाजिक प्रभाव पनि बढ्छ है धनमाया दिदी।
1: बिरे भाइ तपाईँले सामाजिक प्रभाव भन्नुभयो नि, यो सामाजिक प्रभाव चाहिँ कसरी पर्छ होला नि?
0: अब यसमा चाहिँ के छ भन्दाखेरि नि सडक दुर्घटना भएपछि परिवारको मुख्य आमदानी गर्ने सदस्यको मृत्यु वा अपाङ्गताले परिवारको आर्थिक अवस्था कमजोर हुन्छ। यहाँ चुल्ठे भाइले अलिकति कुरा बताउनु भयो। त्यसरी नै बाल बालिकाको शिक्षा प्रभावित हुन सक्छ र सामाजिक समस्याहरू झन् बढ्न थाल्छ के धनमाया दिदी।
1: हजुर। अनि अर्को प्रश्न के गर्न मन लाग्यो भने नि तपाईँहरूलाई, यो सडक सुरक्षाका उपायहरू के कस्तो छ, चालकहरूले जिम्मेवारी के कसरी लिन्छ, त्यो पनि त जान्नु पर्यो बुझ्नु पर्यो, बताइदिनुहोस् न।
0: हजुर हामी यो विषयमा अवश्य कुरा गर्ने नै हो, तर त्योभन्दा अगाडि चाहिँ हामी फेरि अर्को गीत सुनेर आनन्द लिऊ न ल।
2: हुन्छ
1: हुन्छ लु सुनाउन त।

0: Paklas! Paklas! Paklas! Paklas! Paklas!
1: आहा, यो जानकारी सँगसँगै गीत पनि बडा रमाइलो भयो
2: नि।
3: अहिले हामीले यो रमाइलो गीत सुन्यौँ नि छुट्यो भाइ।
1: हजुर हजुर।
3: अनि आज हामी यहाँ धनमाया दिदीले जुन प्रश्नहरू गर्नुहुँदैछ सडक दुर्घटना र सडक सुरक्षाको कुरामा,
1: हजुर,
3: अनि हामीले यसको कारण प्रभावहरू बतायौँ। अनि यहाँ गीत सुन्न अगाडि यहाँले हामीलाई सडक सुरक्षाका उपायहरू सम्बन्धी सोध्नु हुँदै थियो नि।
1: हजुर।
3: अब यो कुरालाई अघि बढाउनु पर्छ होला हो चुल्ठे भाइ।
1: हजुर हजुर। अब म भनिदिन्छु है त।
2: हुन्छ हुन्छ, बताउनुहोस् न।
1: यहाँ दिदीले सोधिहाल्नु भयो सडक दुर्घटनाबाट सुरक्षाको उपायहरू कसरी के गर्ने भन्ने। विशेष गरी चाहिँ ट्राफिक नियमहरूको पूर्ण पालना गर्नु पर्यो, अनि निर्धारित गति सीमाभित्र सवारी चलाउने लेखेको हुन्छ नि त। यो 40 स्पिडमा यो बाटोमा, 60 स्पिडमा यो बाटोमा भनेर लेखेको हुन्छ, त्यही हिसाबले चलाउने। मादक पदार्थ सेवन गर्नु भएन, सवारी चलाउनु भएन। मादक पदार्थ त्यसै पनि हामी अरू बेला पनि

0: नगर्ने नै सुझाव दिन्छौँ, अनि सवारी चलाउँदा त झन् गर्नै भएन
1: हो नि हो नि।
0: अनि अब स्कुटरहरू यो दुई चक्के सवारी साधनहरू चलाउँदा हेलमेट लगाउने, अनि चार चक्के सवारी साधनहरू चलाउँदाखेरि है बस्दाखेरि सिट बेल्टको प्रयोग गर्ने, यो चालक दाजुभाइहरूले मात्रै लाउने होइन, यहाँ जो पनि त्यस गाडीमा हुनुहुन्छ उहाँहरूले सिट बेल्टको प्रयोग चाहिँ गर्नु पर्यो। अनि सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग गर्नु भएन,
2: ठिक कुरा गर्नुभयो।
0: अनि सवारी साधनको नियमित जाँच चाहिँ गर्नु पर्यो, आधा बाटोमा कसैलाई अप्ठ्यारो पर्दैन, नियमित समयमा जाँच गर्यो भने, जस्तै हामी बिमारी छौँ बिसन्चो छौँ भने हामी तुरन्तै डाक्टरकोमा जान्छौँ,
1: हो त
0: हो, त्यसरी नै सवारी साधन पनि बिमारी भएको अवस्थामा त चलाउनु भएन नि त
1: हो नि। अनि धेरै वर्ष यसरी गाडीहरू चलाउँदा चाहिँ एउटा अनुभव पनि हुँदो रहेछ क्या चुल्टे भाइ, मेरो गाडीको चाहिँ कुन पुर्जा चाहिँ ढिला छ, कुन चाहिँ बनाउनु पर्ने, त्यो चाहिँ आफै थाहा हुँदो रहेछ हौ सवारी चालकहरूलाई, होइन?
0: हजुर हजुर हजुर।
1: त्यसले गर्दाखेरि यहाँ चुल्टे भाइले भनेको जस्तै कुनै पनि दुर्घटनादेखि बाँच्नु हो भने सवारी साधनको चाहिँ नियमित जाँच तथा मर्मत गर्ने चाहिँ गर्नु पर्यो। त्यसरी नै चालकहरू चाहिँ थकान वा निन्द्रा लागेको अवस्थामा सवारी नचलाउने
0: हो, यो त पक्का। हजुर।
1: अनि अर्को कुरो चाहिँ के सुझाव दिन्छु भने चालकहरूलाई उनीहरूले चाहिँ ठिक समयमा सुत्नु पर्यो, ठिक समयमा उठ्नु पर्यो, आफ्नो शरीर पनि त ख्याल गर्नु पर्यो नि त चुल्टे भाइ, होइन?
0: हजुर हजुर हजुर।
2: त्यस्तै प्रकारले अर्को के कुरो छ भने नि बिरे भाइ, सडक दुर्घटना हुनदेखि बाँच्नुको लागि चाहिँ पैदल यात्राको भूमिका चाहिँ के कस्तो छ त्यो पनि त जान्नु पर्यो।
1: अहो, यो पनि जान्नै पर्ने कुरा हो नि धनमाइजी। अनि यसमा चाहिँ के छ भन्दाखेरि विशेष गरेर मधेस खण्डमा क्या धनमाया दिदी, पैदल यात्रुहरूको निम्ति चाहिँ जेब्रा क्रसिङ भनिन्छ क्या, बाटोमा चाहिँ कालो र सेतो जेब्रा जस्तो धर्काहरू कोरिएको हुन्छ, अनि त्यो स्थान चाहिँ सुरक्षित स्थान हो जहाँ चाहिँ पैदल यात्रुहरूले चाहिँ एउटा बाटोदेखि यसो अर्को बाटोमा जाने, बुझ्नुभयो त? अनि त्यस्ता जेब्रा क्रसिङहरू मात्र हामीले व्यवहार गर्नुपर्छ पैदल यात्रीहरूले चाहिँ, विशेष ध्यान दिनु पर्यो। अनि ट्राफिक संकेतहरूको पालना गर्ने, बुझ्नुभयो?
2: हजुर।
1: सडकमा हिँड्दा मोबाइल वा हेडफोनमा ध्यान नदिने,
2: ठिकै कुरा हो नि बिरे भाइ।
1: अनि रातिको समयमा चाहिँ विशेष पैदल यात्रुहरूले चाहिँ प्रतिबिम्बित कपडा टल्कने हुन्छ नि,
2: हजुर,
1: अथवा टर्चको प्रयोग गर्न चाहिँ जरुरी हुन्छ। अब हाम्रो पहाडी इलाकामा त त्यति खतरा हुँदैन, तर अब गाउँ बस्तीकाहरू है हामी ठुला ठुला सहरतिर जान्छौँ नि,
2: हजुर,
1: त्यति बेला चाहिँ सडक दुर्घटना हुने सम्भावना हुन्छ, त्यति बेला चाहिँ यो कुराहरू हामीले ध्यान दिनुपर्छ विशेष हिँड्दाखेरि चाहिँ।
2: त्यो बाहेक अरू के कुरा छ होला नि चुल्ठे भाइ, बताइदिनुहोस् न।
0: अब विशेष गरी सम्बन्धित निकाय या त सरकारको भूमिका पनि एकदमै, यो भूमिका पनि जरुरी छ। अब हेर्नुहोस् है, गुणस्तरीय सडक निर्माण तथा मर्मत गर्नु पर्यो सरकारले या त सम्बन्धित निकायले, ट्राफिक नियमको कडाईको साथमा कार्यान्वयन गराउने है गर्ने यो गर्नु पर्यो, अनि जनचेतनामूलक अभियान सञ्चालन गर्नु पर्यो,
2: हजुर,
0: सबैलाई जानकारी गराउनु पर्यो,
2: हजुर हजुर,
0: अनि आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीको विकास गर्नु पर्यो। अब यहाँनिर कस्तो हुन्छ भने चालकहरूलाई प्रशिक्षण तथा लाइसेन्स प्रक्रियालाई पनि एकदमै प्रभावकारी बनाउनु पर्यो नि त। अब गाडी नै चलाउन नसक्ने मान्छेलाई लाइसेन्स दियो भने त दुर्घटना हुन्छै हुन्छ, योहरूलाई पनि एकदमै राम्रोसँगले प्रक्रियालाई चाहिँ राम्रो बनाउने
1: हो नि। त्यही भएर त सरकारले चाहिँ चालकहरूको निम्ति चाहिँ 18 वर्षभन्दा बढी उमेरका मानिसहरूलाई मात्र लाइसेन्स बनाउने छुट चाहिँ दिएको छ नि।
0: हजुर हजुर हजुर। अब त्यसरी नै धनमा दिदी, दुर्घटना काहीँ भयो भने दुर्घटना पछिको उद्धार तथा आपतकालीन स्वास्थ्य सेवामा पनि सुधार ल्याउनु पर्यो सरकारले।
1: हो नि, ठिकै भन्नुभयो, किनभने धनमा दिदी,
2: हजुर हजुर,
1: मानवको ज्यान अथवा जीवन भनेको चाहिँ अमूल्य छ है, दुर्घटना हुँदाखेरि तत्कालै उसले स्वास्थ्य सेवा पायो भने ऊ बाँच्न पनि त सक्छ,
2: होइन
1: चुल्टे भाइ?
0: हजुर हजुर।
1: त्यो भएर सरकार तथा सम्बन्धित निकायले पनि यस विषयमा ध्यान आकर्षण गर्यो है, उनीहरूले ध्यान पुर्यायो भने चाहिँ एउटा मानिसको जीवन चाहिँ बाँच्न सक्छ है।
2: ठिक कुरा हो, हजुर।
0: अनि त्यसरी नै अब सडक सुरक्षामा के छ भने विद्यालय कलेज तथा समुदायहरूमा सडक सुरक्षा सम्बन्धी शिक्षा दिनु पर्यो, जनचेतना दिनु पर्यो है, त्यो भयो भने चाहिँ दुर्घटनाको दर चाहिँ अलिकति घटाउन सकिन्छ हामी हामीले जनचेतना गरेनौँ भने त अब जथाभावी यो जे कुरा हुँदैछ त्यही

0: छ, तर जनचेतना फैलायौँ भने चाहिँ मान्छेले एकदमै सोच विचार गरेर मात्र कार्य गर्छन् नि त। अन्त त्यो भएर चाहिँ त्यो पनि हामीले विचार गर्नु पर्यो। बाल बालिकादेखि वृद्ध वृद्धासम्म सबैलाई ट्राफिक नियम तथा सुरक्षा सम्बन्धी के छ त्यो विषयमा चाहिँ जानकारी दिनु एकदमै आवश्यक छ।
1: ठिकै भन्नुभयो चुल्टे भाइ। अनि यहाँ धनमाया दिदीलाई अर्को कुरा अन्तमा चाहिँ के भन्न मन लाग्यो भने, सडक दुर्घटना एउटा यस्तो समस्या हो जसले एकै क्षणमा, सुनिराख्नुहोस् है धनमाया दिदी, एकै क्षणमा जीवनभरको पीडा दिन सक्छ। यसलाई पूर्ण रूपमा रोक्न नसकिए पनि सचेतना, अनुशासन, सुरक्षित र प्रभावकारी कानुनहरू चाहिँ कार्यान्वयन मार्फत यसको जोखिमलाई चाहिँ केही हदसम्म घटाउन सकिन्छ। सडक सुरक्षा केवल सरकार वा ट्राफिक प्रहरीको मात्र दायित्व नभएर यो प्रत्येक चालक, यात्रु, पैदल यात्री र नागरिकको साझा जिम्मेवारी हो के। यो चाहिँ एकजनाले गर्ने कार्य होइन, सबैले मिलेर गर्नु पर्यो। अनि सडकमा केही क्षणको सावधानीले जीवनभरको सुरक्षा चाहिँ सुनिश्चित गर्न सक्छ। त्यसैले हामी सबैजना जागरूक हुनु र यो विषयमा ज्ञान हुनु चाहिँ एकदमै जरुरी छ हौ धनमाया दिदी। ट्राफिक नियमहरू हामीले यसो जानिराखेको छ भने राम्रो नि त हौ।
2: जान्नु
3: त पर्यो नि। र बिरे भाइ, चुल्ठे भाइ, अहिले तपाईँहरूले नि सडक दुर्घटना र सडक सुरक्षाका कारण प्रभाव, यसको रोकथामको उपायहरू सबै कुरो तपाईँहरूले बताउनु भयो। के कारणले दुर्घटना हुन्छ, यसको रोकथाम गर्ने के उपायहरू छ, त्यो सम्बन्धी मैले सोधेको थिएँ, सबै कुरो तपाईँहरूले बताउनु भयो, धेरै कुरोहरू बुझ्न पाएँ।
1: हो नि धनमाया दिदी, अब तपाईँले त यो कुरा जान्नु हो है, अनि छरछिमेकलाई पनि यसो
2: बताइदिनु, सुरक्षित कसरी सुरक्षित रहनु पर्ने त्यो कुरोहरू त बताउनु पर्यो नि त।
1: हजुर, अब यसो गरियो भने चाहिँ सबैजनाले यो विषयमा ज्ञान पाउँछ, सचेत हुन्छ है, अनि सडक दुर्घटनाबाट चाहिँ हामी बच्न सक्छौँ अनि अरूलाई पनि बचाउन सक्छौँ। अनि हाम्रो सभाको समय त अलिकति रहेको छ जस्तो छ धनमाया दिदी।
3: हजुर हजुर, समय छ भने यसो लुबिरे भाइ, चुल्ठे भाइ, मनोरञ्जन गराउन त।
0: गीत सुनाउने हुनुभएको छ दिदीले,
3: हुन्छ हुन्छ।

0: लौ त यति रमाइलो गरी गीत सुन्दा सुन्दै आजलाई हाम्रो बिदाको समय भएकोले हामी चाहिँ घरतिर लागौँ होला।
1: समय भयो भनेपछि त घरतिर लाग्नु पर्यो नि। चुल्टे भाइ, बिरे भाइ, हुन्छ।

सुन्नुहोस् मौसमको कृषि विज्ञप्ति आउँदो 24 घण्टा भित्रमा सिक्किम राज्य साथै पश्चिम बङ्गालका निम्न हिमालय अञ्चलका कतिपय स्थानहरूमा मध्यम वर्षा मेघ गर्जन हुने सम्भावना रहेको छ। दुई दिनभित्रको मौसममा भने आंशिक परिवर्तन देखा पर्नेछ।

आकाशवाणी गान्तोक हो प्रादेशिक समाचार वन्दना रायबाट सुन्नुहोस्। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका जनताको सेवा गर्ने सबै डाक्टर र स्वास्थ्य कर्मीहरूलाई राष्ट्रिय डाक्टर दिवस 2026 को हार्दिक शुभकामना र गहिरो कृतज्ञता व्यक्त गर्नुभएको छ। श्री तामाङले भन्नुभयो, चिकित्सा समुदायको करूणा, समर्पण र अटल प्रतिबद्धतालाई हामी चिन्छौ, जसको सेवा आफ्नो पेशाको सीमाभन्दा धेरै विस्तारित छ। उहाँले भन्नुभयो, ज्ञान, साहस र जिम्मेवारीको गहिरो भावनाका साथ हाम्रा डाक्टरहरूले अनगिन्ती जीवनमा आशा, आराम र उपचार ल्याउन जारी राखेका छन्। राष्ट्रिय डाक्टर दिवसको अवसरमा भारतीय चिकित्सा संघ सिक्किम शाखाद्वारा गान्तोकस्थित हेलेन लेप्चा मेडिकल कलेजमा विशेष वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो। राज्यपाल ओम प्रकाश माथुरले कार्यक्रममा उपस्थित भएर मानव स्वास्थ्य र वातावरण संरक्षणको प्रतीक जापानी साकुरा चेरीको बिरूवा रोप्नुभयो। उहाँले हेलेन लेप्चा मेडिकल कलेजको स्थापनालाई राज्यका लागि ऐतिहासिक उपलब्धिको रूपमा वर्णन गर्नुभयो र भविष्यमा यो संस्था सिक्किमको स्वास्थ्य क्षेत्रका लागि नयाँ पहिचान बनिने बताउनुभयो। सिक्किमले आज छैटौं ग्वाला दिवस मनाउँदैछ, जसले राज्यको ग्रामीण अर्थतन्त्रलाई जीवन्त राख्ने दुग्ध किसान र दूध उत्पादकहरूलाई सम्मान गर्दछ। ग्वाला दिवस विरासतमा प्राप्त परम्परा होइन, तर 2019 पदभार ग्रहण गरे लगत्तै मुख्यमन्त्री प्रेमसिंह तामाङ नेतृत्ववादी सिक्किम सरकारले सिर्जना गरेको हो। श्री तामाङले भन्नुभयो, यो दिन एका बिहानै उठ्ने र यस आन्दोलनलाई जीवन्त राख्ने प्रत्येक दुग्ध किसानको हो। ग्वाला समुदायको साथमा सिक्किम सरकार सधैँ उभेको छ। उहाँले भन्नुभयो, सक्रिय दुग्ध सहकारी संस्थाहरू 381 बढ़ेर 538 पुगेका छन् भने दैनिक दूध संकलन लगभग 23,500 लिटरबाट बढ़ेर 68,000 लिटर भन्दा बढ़ी पुगेको छ। अध्यक्ष डाक्टर राधामोहन दास अग्रवालको नेतृत्वमा रहेको विभागसँग सम्बन्धित गृह मामिला सम्बन्धी संसदीय स्थायी समिति आज सिक्किमको 3 दिने अध्ययन भ्रमणमा आइपुगेको छ। समिति आजदेखि 3 जुलाईसम्म सिक्किममा रहनेछ। यो समिति भारतीय सेनासँग अन्तर्क्रिया गर्न र सीमा व्यवस्थापन, सुरक्षा चुनौतीहरू, सीमापार आवागमन, मानव बेचबिखन रोकथाम, साइबर र संचार चुनौतीहरू, नागरिक सैन्य समन्वय र पूर्वाधार विकासको बारेमा जानकारी लिन नथुला पासको यात्रा गर्नेछ। समितिले पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय, वरिष्ठ राज्य सरकारी अधिकारीहरू र सार्वजनिक क्षेत्रका ब्याङ्कहरूका प्रतिनिधिहरूसँग पूर्वोत्तर विशेष पूर्वाधार विकास योजना पीएम डिवाइन, पूर्वोत्तर परिषद योजनाहरू, मिशन सिक्किम अर्ग्यानिक्स र पूर्वोत्तर उद्यमी विकास योजना लगायत केन्द्र प्रायोजित योजनाहरूको कार्यान्वयनको मूल्याङ्कन गर्न समीक्षा बैठक पनि गर्नेछ। कृषि विभागले राष्ट्रिय खाद्य तेल मिशन तिलतोरी एनएमईओ ओएस अन्तर्गत तिलतोरी बाली सम्बन्धी तालिम र वितरण कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो। यो भारत सरकारको एक प्रमुख पहल हो, जसको उद्देश्य देशभरि तिलतोरी बालीहरूको खेतीलाई प्रवर्धन गरेर खाद्य तेल उत्पादनमा आत्मनिर्भरता हासिल गर्नु हो। यो कार्यक्रम कृषि उपनिर्देशक प्रणीत गुरूङको नेतृत्वमा मंगनमा रहेको रिंगिम सिंगिक क्षेत्र प्रचार कार्यालय एफपीओ, जोंगु ब्लकको तिङमोङ एफपीओ र काबी ब्लकको

0: रोंगोंग तुमलोंग एफपीओमा एकै साथ सञ्चालन गरिएको थियो। कार्यक्रमको अन्त्यमा चालू मौसममा समयमै रोपाईलाई प्रवर्धन गर्न यस योजना अन्तर्गत सहभागी किसानहरूलाई भटमास, सूर्यमुखी तेल र नाइजरको प्रमाणित बिउ वितरण गरिएको थियो। वन तथा पर्यावरण विभागले आज आफ्नो वार्षिक 15 दिन लामो पर्यावरणीय महोत्सव सिक्किम पर्यावरण पर्व 2026 को शुरूआत गरेको छ। एकदेखि 14 जुलाईसम्म चल्ने यस वर्षको कार्यक्रम हरियो विरासत छोड्नुहोस् भन्ने विषयवस्तुको वरिपरि केन्द्रित छ। उद्घाटन कार्यक्रम आज बिहान गान्तोकको एमजी मार्गमा आयोजना गरिएको थियो। वन तथा पर्यावरण, खानी तथा भूगर्भ र विज्ञान तथा प्रविधि विभाग मन्त्री पिन्सो नामग्याल लेप्चाले कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थिति जनाउनुभयो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरंगमा। र अब भने यहाँलाई जानकारी दिन लागिरहेछौ आजका रहल साथै भोलि प्रसारण गरिने कार्यक्रमहरू बारे। अहिले 6:50 प्रसारण गरिनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 बजे कार्यक्रम लोकलहरी, 7:15 आधुनिक गीतको कार्यक्रम सुर संगम, आजका कलाकार सृजना देवान, 8 बजे कार्यक्रम युवावाणी, कोसेली मैले मन पराएका गीतहरू, 8:30 शास्त्रीय संगीतको कार्यक्रम सप्तसुर जसमा पण्डित रवि शंकरबाट सुन्नुहुनेछ राग बिहाग। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू समप्रसारण गरी सुनाउनेछौ। 9:15 स्पटलाइट, 9:30 चर्चाका विषय है अनि अन्तमा राति 10 बजे आजका फनकार। भोलि बिहान 6:22 आरम्भ हुनेछ भोलिको अधिवेशन, 6:30 कार्यक्रम अर्चनाबाट, 7:05 कार्यक्रम शुभ प्रभात, 7:35 कार्यक्रम संगीत प्रवाह, कार्यक्रम रंग बिरंगको संसार 8:30 कार्यक्रम योजना 8:45 जसमा जानकारी दिनेछौ प्रधानमन्त्री वन्दना योजना बारे, 9:30 कार्यक्रम गुराँस गुच्छामा सुन्नुहुनेछ स्वरचित गजल, धनबहादुर मंगर, सुभाष प्रधान श्रेष्ठ, धीरेन छेत्री अनि अरुण साम्पाङद्वारा। 10:02 समय रहनेछ कार्यक्रम हेलो खरसाङको, 10:30 कार्यक्रम हाम्रो सरोकार जसमा हरिभक्त कटवालको जन्म जयन्तीको उपलक्ष्यमा जानकारी दिनेछौ। हरिभक्त कटवालको लेखनमा मानवीय संवेदनशीलता र वास्तविकता बारे। 12:05 फरमाइसी फिल्म गीतको कार्यक्रम तपाईँको अनुरोधमा, 12:30 पाश्चात्य संगीतको कार्यक्रम मेलोडी टाइम, दिउँसो 1:02 तिब्बती कार्यक्रम, 3 बजे हिन्दी फिल्म गीतको कार्यक्रम, 3:20 सुनाउनेछौ केही लोक अनि आधुनिक गीतहरू, 4 बजे कार्यक्रम नारी प्रगति जसमा मनिषा छेत्रीबाट जानकारी पाउनुहुनेछ स्वरोजगारका अवसर र सम्भावना बारे, 4:30 कार्यक्रम शिक्षा ज्योतिमा वन जंगलको संरक्षण हाम्रो दायित्व विषयमा जानकारी दिनुहुनेछ रोशन राईले, 5:05 कार्यक्रम जय जवान, 5:30 इभिनिङ मेलोडिज, 6:10 गाउँले सभा, 6:50 प्रसारण गरिनेछ यस केन्द्रको प्रादेशिक समाचार, 8 बजे कार्यक्रम युवावाणी जसमा वार्ताक विषय रहेको छ कम्फर्ट जोन सुरक्षित कि खतरनाक, 8:30 चर्चा चौथारी। यसबाहेक आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू समप्रसारण गरिनेछ, 9:15 स्पटलाइट, 9:30 अखिल भारतीय कार्यक्रम कन्ट्री साइड, 10 बजे अखिल भारतीय शास्त्रीय संगीतको कार्यक्रम। श्रोता यो त थियो आजका रहल साथै भोलि प्रसारण गरिने कार्यक्रमहरूको रूपरेखा र हाम्रो यो कार्यक्रमहरू एफएम 103.5 मेगाहर्जको तरङ्गमा उपलब्ध रहनेछ। र अब सुन्नुहोस् मौसमको साधारण विज्ञप्ति। बितेका दिनहरूमा सिक्किम राज्य साथै पश्चिम बंगालका निम्न हिमालय अञ्चलका कतिपय स्थानहरूमा भारी वर्षा भयो र आउँदो 24 घण्टाभित्रमा यी क्षेत्रहरूका कतिपय स्थानहरूमा मध्यम वर्षा मेघ गर्जन सहित वर्षा हुने सम्भावना छ भने 30-40 किलोमिटर प्रति घण्टाको गतिमा हावा चल्ने सम्भावना मौसम विभागद्वारा प्राप्त भएको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति पूरा भयो।

सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यका पूर्व मुख्यमन्त्री अनि विख्यात चिकित्सक डाक्टर विधानचन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पश्चिम बङ्गाल सरकारले राज्यको प्रशासनिक ढाँचामा महत्वपूर्ण फेरबदल गर्दै पुलिस विभागमा व्यापक स्तरमा स्थानान्तरण गरेको छ। सिलगढीमा एउटा चकित पार्ने वित्तीय घोटाला अघि आएको छ, जहाँ सिलगढी प्राइमेरी स्कुल काउन्सिलको सरकारी ब्याङ्क खाताबाट लगभग 1,17,00,000 रुपियाँको धाँधली गरिएको छ। अनि भारतीय खेल प्राधिकरण साय अन्तर्गत खेल प्रशिक्षण केन्द्र लेबोङले युवा फुटबल खेलाडीहरूको भर्तीको लागि 2 दिने चयन परीक्षा सेलेक्सन ट्रायल आयोजना गर्ने भएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इन्डिया अभियानको 11 वर्ष पूरा भएको अवसरमा श्री मोदीले भन्नुभयो, यस पहलको प्रभाव मानिसहरूको जीवनको प्रत्येक क्षेत्रमा देखिन थालेको छ। उहाँले भन्नुभयो, यस पहलले विपन्न अनि वञ्चित वर्गलाई सशक्त बनाउनमा महत्त्वपूर्ण भूमिका निभाएको छ, साथै नागरिकहरूको जीवन पनि सहज बनाएको छ। अप्टिकल फाइबर नेटवर्कको विस्तारदेखि लिएर डिजिटल लेनदेनमा वृद्धिसम्म यस पहलको अभूतपूर्व सफलताले सारा विश्वको ध्यान भारततर्फ आकर्षित गरेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमद्वारा सरकारी सहायता पारदर्शितासितै सीधा लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले अझ भन्नुभयो कि डिजिटल इन्डियाले नवाचारलाई देशको कुना कुनासम्म पुर्याएको छ। यस पहलद्वारा शिक्षा, स्वास्थ्य, कृषि, व्यापार अनि सरकारी सेवाहरूमा पनि सुधार भएको श्री मोदीले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो कि एआई, सेमिकन्डक्टर अनि क्वान्टम कम्प्युटिङ जस्ता नयाँ तकनिकहरूको क्षेत्रमा भारत तीव्र गतिमा अघि बढिरहेको छ। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका पूर्व मुख्यमन्त्री अनि विख्यात चिकित्सक डाक्टर विधानचन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले भन्नुभयो, डाक्टर रायको निस्वार्थ जनसेवा तथा चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदानले उहाँ आजका पिँढीहरूलाई पनि प्रेरित गर्दछ। मुख्यमन्त्रीले आफ्नो एक्स पोस्टमा राज्यका सबै चिकित्सकहरू, नर्स एवं चिकित्सा पेसासित सम्बन्धित मानिसहरूलाई राष्ट्रिय चिकित्सक दिवसको शुभकामना दिँदै उनीहरूप्रति गहिरो कृतज्ञता प्रकट गर्नुभयो। उहाँले भन्नुभयो, चिकित्सा समुदायको अटुट प्रतिबद्धता, करुणा अनि प्रतिदिन गरिने त्याग समाजको स्वास्थ्य एवं कल्याणको धडिलो आधारशिला हो। कठिनभन्दा कठिन परिस्थितिमा पनि डाक्टर, नर्स एवं स्वास्थ्य कर्मीहरूले अग्रिम पंक्तिका योद्धा, उपचारका प्रतीक तथा आशाका किरण नभएर मानिसहरूको सेवा गर्दछन्। मुख्यमन्त्रीले भन्नुभयो, पश्चिम बङ्गाल सरकार चिकित्सा समुदायको साथमा सशक्त रूपमा उभिएको छ र राज्यको स्वास्थ्य ढाँचालाई लगातार बलियो बनाउनका लागि प्रतिबद्ध छ। उहाँले अझ भन्नुभयो, सरकारले चिकित्सा क्षेत्रसित जोडिएका सबै पेसावरहरूलाई हरेक स्तरमा सहयोग गरिरहन्छ, जसरी उनीहरू प्रतिदिन जनताको सेवा समर्पित रहन्छन्। गाडीधुरा नवदीप परिवारको तत्वधानमा आज गोर्खासहित मेजर दुर्गा मल्लको 113 औं जन्म जयन्तीको पालन गरियो। गाडीधुरा बजार स्थित शहीद मेजर दुर्गा मल्लको शालिग अघि आयोजित यस जन्म जयन्ती समारोहको अध्यक्षता नवदीप परिवारको सचिव रोशन विश्वकर्माले गर्नुभएको थियो, जसमा गाडीधुराका भूतपूर्व सैनिक लगायत गाडीधुरा नवदीप परिवारको सदस्यगणको उपस्थिति रहेको थियो। गाडीधुरा नवदीप परिवारका सदस्य अनुप रामुदामुद्वारा सञ्चालित कार्यक्रमको प्रथममा शहीद मेजर दुर्गा मल्लको शालिगमा धूप दीप प्रज्वलन गरी माल्यार्पण गरिएको थियो। पश्चिम

0: सरकारले राज्यको प्रशासनिक ढाँचामा महत्वपूर्ण फेरबदल गर्दै पुलिस विभागमा व्यापक स्तरमा स्थानान्तरण गरेको छ। नवन्नाको तर्फबाट जारी अधिसूचना अनुसार कुल 15 आइपिएस तथा वेस्ट बेङ्गल पुलिस सेवा WBPS अधिकारीहरूको पदमा परिवर्तन गरिएको छ। यसमा केही अधिकारीहरूलाई पदोन्नति दिएको छ, केहीको नियमित स्थानान्तरण गरिएको छ, जबकि केही अन्य अधिकारीहरूलाई पूर्व आदेशलाई निरस्त गर्दै नयाँ जिम्मेवारी सुम्पिएको छ। जारी आदेश अनुसार आइपिएस अधिकारी अञ्जन चक्रवर्तीको गत जुन महिनामा जारी गरिएको स्थानान्तरण आदेशमा आंशिक संशोधन गर्दै उहाँलाई फोरेन्सिक साइन्स ल्याबोरेटरी FSL को आईजीपी नियुक्त गरिएको छ। यसभन्दा पूर्व उहाँ एन्टी करप्शन ब्रान्च ACBमा DIGको पदमा कार्यरत हुनुहुन्थ्यो। आइपिएस अधिकारी सुमनजित रायलाई इन्टेलिजेन्स ब्युरो IBमा आईजीपीको जिम्मेवारी दिएको छ भने आइपिएस राशिद मुनार खानलाई पदोन्नतिको साथ हेडक्वार्टरको आईजीपी बनाइएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी खरसाङ हो। अब रहल समाचार। सिलगढीमा एउटा चकित पार्ने वित्तीय घोटाला अघि आएको छ, जहाँ सिलगढी प्राइमेरी स्कूल काउन्सिलको सरकारी ब्याङ्क खाताबाट लगभग 1,17,00,000 रुपियाँको धाँधली गरिएको छ। यस मामलामा चेकबुक जालसाजीद्वारा रुपियाँ निकालिएको आरोपमा पुलिसले अल्पना सरकार नामक एक युवतीलाई पक्राउ गरेर 4 दिनको रिमान्डमा लिएको छ। सुन्नुहोस् हाम्रो एक रिपोर्ट।
1: पुलिस सूत्र अनुसार हिनामिना गरिएको रुपियाँ 17,00,000 रुपियाँ सिधै अल्पना सरकारको ब्याङ्क खातामा हस्तान्तरण गरिएको थियो। तथापि यस पुरा घोटालाको मुख्य आरोपित काउन्सिलका पेन्सन क्लर्क रञ्जन दत्त अहिले लापत्ता रहेको छ। मामिलाको जाँचमा एउटा अत्यन्तै चकित पार्ने तथ्य अघि आएको छ। 9 अप्रेल 2024 एक पब्लिकेसनको नाममा 14,240 रुपियाँको एउटा चेक जारी गरिएको थियो, तर ब्याङ्क स्टेटमेन्टको जाँचमा पत्तो लागेको छ कि त्यसै चेकद्वारा 9,14,240 रुपियाँ नगद निकालिएको थियो। वास्तविक भुक्तान गरिएपछि बाँकी रकम दुई अज्ञात महिलाहरूको खातामा ट्रान्सफर गरिएको थियो। विगत एक वर्षमा यस्तै प्रकारको कुल 12 लेनदेनको माध्यमद्वारा 1,17,00,000 रुपियाँको हेराफेरी गरिएको छ। गत महिना काउन्सिलको कन्ट्रोलर अफ फाइनेन्स अनि DDOले एक रिपोर्ट पेश गर्दा यस मामिलाको खुलासा भएको हो। आकाशवाणी खरसाङका लागि प्रवेश राईको रिपोर्ट।
0: भारतीय जनता पार्टी भाजपा दार्जिलिङ जिल्ला समिति अध्यक्ष सञ्जीव लामा सहित जिल्ला समितिका सदस्यहरूले आज एक पत्रकार सम्मेलन गर्दै सुदन गुरुङले प्राप्त गरेको अज्ञात पत्रबारे धारणा सार्वजनिक गरेका छन्। पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, एउटा नेतालाई हिरो बनाउनु क्षेत्रीयता बचाउनु कदापि होइन। हामी प्रतिशोध र घृणाको राजनीति गर्दैनौ र हामी गोर्खा मुद्दामा एक हुनुपर्छ। श्री लामाले पहाड़का शिक्षक भर्ती घोटालाको विषयमा भाजपा दार्जिलिङ जिल्ला समिति सधैँ विरोधमा रहेको र यस विषयमा निष्पक्ष छानबिनको पक्षमा रहेको स्पष्ट पार्नुभयो। आज तिब्बती महिला सङ्घ लगायत दार्जिलिङस्थित तिब्बती समुदायले चौरस्ताबाट दार्जिलिङ बजारसम्म विरोध र्याली आयोजना गरे। उनीहरूले तिब्बती जनतामाथि कथित रूपमा चिनिया सरकारले गरिरहेको दमन तथा मानवाधिकार उल्लङ्घनको विरोध गर्दै नाराबाजी गरे। साथै चिनिया सरकारले तिब्बतमा लागू गर्न लागेको जातीय एकता तथा प्रगतिलाई प्रवर्धन गर्ने कानून ल अन प्रमोटिङ एथनिक युनिटी एन्ड प्रोग्रेसको पनि विरोध जनाए। यो कानून आज 1 जुलाईदेखि लागू हुने तालिका रहेको छ। भारतीय खेल प्राधिकरण साई अन्तर्गत खेल प्रशिक्षण केन्द्र लेबोङले युवा फुटबल खेलाडीहरूको भर्तीको लागि 2 दिने चयन परीक्षा सेलेक्सन ट्रायल आयोजना गर्ने भएको छ। यो छनौट 4 जुलाईदेखि 5 जुलाईसम्म गोर्खा स्टेडियम लेबोङमा सञ्चालन हुनेछ। यस वर्षको छनौटमा 12-14 वर्ष उमेर समूहका फुटबल खेलाडीहरू मात्र सहभागी हुन सक्नेछन्। साईले फुटबलका लागि गैर आवासीय नन रेसिडेन्सियल प्रशिक्षण योजना अन्तर्गत खेलाडी छनौट गर्ने जनाएको छ। इच्छुक खेलाडीहरूले 4 जुलाई बिहान 8 बजे आवश्यक कागजपत्र सहित गोर्खा स्टेडियम लेबुङमा उपस्थित हुनुपर्नेछ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इण्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज राज्यका पूर्व मुख्यमन्त्री अनि विख्यात चिकित्सक डाक्टर विधानचन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। पश्चिम

नेपाल सरकारले राज्यको प्रशासनिक ढाँचामा महत्वपूर्ण फेरबदल गर्दै पुलिस विभागमा व्यापक स्तरमा स्थानान्तरण गरेको छ। सिलगढीमा एउटा चकित पार्ने वित्तीय घोटाला अघि आएको छ, जहाँ सिलगढी प्राइमेरी स्कुल काउन्सिलको सरकारी ब्याङ्क खाताबाट लगभग 1,17,00,000 रुपियाँको धाँधली गरिएको छ। अनि भारतीय खेल प्राधिकरण साय अन्तर्गत खेल प्रशिक्षण केन्द्र लेबोङले युवा फुटबल खेलाडीहरूको भर्तीको लागि 2 दिने चयन परीक्षा सेलेक्सन ट्रायल आयोजना गर्ने भएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अब 7:50 बजेमा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरङ्गमा। समय यस बेला बेलुकीको ठिक 7 बज्यो र अब सुनौ कार्यक्रम लोकलहरी अन्तर्गत केही लोकगीतहरू विभिन्न कलाकारहरूको आवाजमा।

के तपाईँको दृष्टि धमिलो छ? यसलाई लापरवाही नगर्नुहोस्। सिलगढी ग्रेटर लायन्स आई हस्पिटलमा अनुभवी विशेषज्ञद्वारा आँखाको जाँच गरिन्छ। नियमित जाँच र जटिल शल्यक्रियाको निम्ति आज नै सम्पर्क गर्नुहोस्। सफासित देख्नलाई तपाईँको एक कदमले जीवनमा परिवर्तन ल्याउनेछ। ठेगाना: सेकेन्ड माइल विशाल सिनेमा हल पछाडि, सिबुक रोड, सिलगढी। सम्पर्क नम्बर 9733300090।

कार्यक्रम लोकलहरेपछि अब अघिल्लो चरणमा यहाँ समक्ष राखिरहेछौ आधुनिक गीतको कार्यक्रम सुर संगम. आजका कलाकार सृजना देवन. त्यसअघि यहाँ समक्ष राखिरहेछौ एक सूचना. आगामी 8 जुलाई 2026 को बुधबार साँझ 5:05 स्वास्थ्य सम्बन्धी प्रत्यक्ष फोन इन कार्यक्रम स्वास्थ्य जीवन प्रसारण गरिनेछ. यसपल्ट प्रसूति तथा स्त्री रोग एवं प्रजनन विशेषज्ञ डाक्टर ईशा शर्मा आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित रहनुहुनेछ. डाक्टर ईशा शर्माले प्रसूति स्त्री रोग एवं प्रजनन सम्बन्धी रोगहरूबारे चर्चा गर्नुहुनेछ. श्रोताहरूले यो रोगहरूबारे आफ्ना जिज्ञासा एवं प्रश्नहरू डाक्टरहरूलाई सोध्न सक्नुहुनेछ. डाक्टरसँग आफ्ना जिज्ञासाहरू सोध्न तपाईँले हामीलाई फोन गर्न पर्नेछ. हाम्रो नम्बर रहेको छ 0354239931. फोन नम्बर पुनः एकचोटि 0354239931. याद राख्नुहोला, आगामी 8 जुलाई 2026 बुधबार साँझ 5:05 यो कार्यक्रम आकाशवाणी खरसाङको FM 103.5 मेगाहर्जबाट प्रसारण गरिनेछ.

0: पूर्ण रूपमा प्रतिबिम्बित नभएको अवस्थामा पदोन्नति पत्रहरू र अन्य पुष्टि गर्ने वित्तीय रेकर्डहरू पनि विचार गर्न सक्नेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले आज द्वारका एक्सप्रेस वेलाई नेल्सन मण्डेला मार्ग दिल्लीको वसन्त कुञ्जसँग जोड्ने एनएच 148 एई को लागि 6 लेनको सड़क सुरुङ निर्माणलाई अनुमोदन गरेको छ। सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले आज नयाँ दिल्लीमा मीडियालाई जानकारी दिँदै यो परियोजना 6,969 करोड़ रूपियाँ भन्दा बढ़ीको कुल पूंजीगत लागतमा विकसित गरिने बताउनुभयो। उहाँले यो परियोजनाले पश्चिम र दक्षिण दिल्ली बीच छिटो सम्पर्क प्रदान गर्ने जानकारी दिनुभयो।
1: पहला प्रोजेक्ट 6 लेन द्वारका टनल दिल्ली के लिए एक बहुत बड़ा वरदान साबित होगी। 8 किलोमीटर की ये टनल एक तरीके से कम्प्लीट ये एक नया कॉरिडोर बन जाएगा। ये रिज है, इस रिज को बिना डिस्टर्ब किए सारा काम करना है। इस रिज को, रिज हमारे दिल्ली की एक तरीके से लंग्स ऑफ दिल्ली है, इसलिए उसको बिल्कुल भी डिस्टर्ब किए बिना इसके नीचे से ही टनल लेके जाने का है, ये प्रपोजल है।
0: श्री वैष्णवले सरकारले उत्तर प्रदेशको एनएच 34 को पहुँच नियन्त्रित कानपुर काब्राई खण्डको निर्माणलाई पनि अनुमोदन गरेको जानकारी दिनुभयो।
1: दूसरा प्रोजेक्ट है, बुंदेलखंड क्षेत्र को जोड़ने वाला है उत्तर प्रदेश में। कानपुर से भोपाल का सेक्शन है, बीच में आज जो अप्रूव हुआ है 242 किलोमीटर का, ये कानपुर से काबराई, कानपुर से भोपाल की तरफ जो नेचुरल ट्रैफिक का फ्लो है उस सबको ये कैटर करेगा। 242 किलोमीटर का है ये, एक्सेस कंट्रोल रहेगा कंप्लीट, एक्सप्रेस वे की तरह का है। 2.5 ईयर्स में कंस्ट्रक्शन करेंगे इसको। कानपुर, हमीरपुर, महोबा, 3 जिले इमीडिएटली इससे कवर होंगे।
0: केन्द्रीय मन्त्री शिवराज सिंह चौहान र किरण रिजिजूले आफ्नो उच्चस्तरीय मूल्याङ्कन भ्रमणको दोस्रो दिन अरूणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुसँग आज राज्यका बाढ़ी प्रभावित क्षेत्रहरूको हवाई सर्वेक्षण गर्नुभयो। अचानक आएको बाढ़ी र पहिरोले गाउँका 20 भन्दा बढ़ी घरहरू डुबाउमा पारेको छ। केन्द्रीय कृषि मन्त्री शिवराज सिंह चौहानले घरहरू नष्ट भएका विस्थापित गाउँलेहरूसँग अन्तर्क्रिया गर्नुभयो। उहाँले केन्द्र सरकारबाट व्यापक आर्थिक र संरचनात्मक सहयोगको वाचा गर्नुका साथै राज्य प्रशासनसँग नजिकको समन्वयमा राहत कार्यहरू सञ्चालन गर्नुभयो। अहिलेसम्म राज्यमा मृत्यु हुनेको संख्या 4 पुगेको छ भने 21 जना घाइते भएका छन्, जहाँ लगभग सबै 28 जिल्लाहरूमा लगभग 90,000 मानिसहरू प्रभावित भएका छन्। जनस्वास्थ्यको रक्षा र सुधारमा डाक्टरहरूको समर्पण, करूणा र अमूल्य योगदानको सम्मान गर्न आज राष्ट्रिय डाक्टर दिवस मनाइँदैछ। भारतका सबैभन्दा सम्मानित चिकित्सकहरू मध्ये एक डाक्टर विधान चन्द्र रोयको जन्म र पुण्यतिथिको सम्झनामा प्रत्येक वर्ष जुलाई 1 मा यो दिवस मनाइन्छ। उपराष्ट्रपति सीपी राधाकृष्णन र प्रधानमन्त्री नरेन्द्र मोदीले यस अवसरमा देशभरका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। केन्द्रीय स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले पनि चिकित्सा समुदायलाई उनीहरूको अटल समर्पणको लागि शुभकामना दिनुभएको छ। पुरुष क्रिकेटमा भारतले आज चेस्टरले स्ट्रीटको रिभरसाइड मैदानमा 5 खेलको श्रृंखलाको पहिलो T20 अन्तर्राष्ट्रियमा इङ्ल्याण्डसँग खेल्नेछ। खेल भारतीय समयअनुसार राति 10 बजे शुरू हुनेछ। यसैबीच दोस्रो T20 खेल शनिबार म्यान्चेस्टरमा खेलिनेछ भने तेस्रो खेल जुलाई 7 मा नटिङ्ग्याममा हुनेछ। जुलाई 11 मा समाप्त हुने T20 श्रृंखलाका अन्तिम 2 खेलहरू ब्रिस्टल र साउथ्याम्प्टनले आयोजना गर्नेछन्। यसपछि भारतले 3 खेलको 1 दिवसीय श्रृंखलामा इङ्ल्याण्डको सामना गर्नेछ। फिफा विश्वकपको खेलमा आज राति एटलान्टामा इङ्ल्याण्डले डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोसँग प्रतिस्पर्धा गर्नेछ। अन्य खेलहरूमा बेल्जियमले सेनेगलसँग प्रतिस्पर्धा गर्नेछ भने अमेरिकाले बोस्निया र हर्जगोभिनाको सामना गर्नेछ। अन्त्यमा मुख्य समाचार पुनः एकपटक। डिजिटल इण्डिया पहलले आज गर्यो 11 वर्ष पूरा। आजदेखि देशभर विकसित भारत जी रामजी ऐन लागू। सर्वोच्च अदालतद्वारा मोटर दुर्घटनामा वार्षिक आय आयकर रिटर्नको आधारमा दिशानिर्देश जारी। अनि पुरुष क्रिकेटमा भारतको T20 अन्तर्राष्ट्रियमा इङ्ल्याण्डसँग खेल। आकाशवाणीबाट समाचार पूरा भयो।
2: हामी आकाशवाणीको गान्तोक केन्द्रबाट बोलिरहेका छौं। साथै यस समय श्रोताहरूले हामीलाई एफएम कञ्चनजंघा 103 MHz अनि न्यूज अन एआईआर मोबाइल एप मार्फत पनि सुनिरहनु भएको छ। श्रोता अब प्रस्तुत छ कार्यक्रम हेलो श्रोताको रहल भाग।
3: हेलो आकाशवाणी

0: भुटानी कार्यक्रमपछि अब भने समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार प्रवेश राईबाट सुन्नुहोस्।

0: सुरुमा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। केन्द्र सरकारले आजदेखि लागू भएको विकसित भारत ग्रामीण विकास अधिनियम 2025 विकसित भारत जी रामजी अन्तर्गत बढेको श्रम दरहरू अधिसूचित गरेको छ। एक राष्ट्र एक चुनावमा संयुक्त संसदीय समितिका अध्यक्ष पिपी चौधरीले आज लोकसभा अनि राज्य विधानसभाहरूको चुनाव एकैसाथ गराउने आवश्यकतामाथि जोड दिनुभएको छ। अनि भारत अनि मलेसियाले आज नयाँ दिल्लीमा 12 उपसमितिको बैठक अवधि द्विपक्षीय सैन्य सहयोगको पहलहरूको समीक्षा गरे। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। यसले नागरिकहरूको सशक्तिकरण पनि गरेको छ। डिजिटल इन्डिया अभियानको 11 वर्ष पूरा भएको अवसरमा श्री मोदीले भन्नुभयो, यस पहलको प्रभाव मानिसहरूको जीवनको प्रत्येक क्षेत्रमा देखिन थालेको छ। उहाँले भन्नुभयो, यस पहलले विपन्न अनि वञ्चित वर्गलाई सशक्त बनाउनमा महत्त्वपूर्ण भूमिका निभाएको छ, साथै नागरिकहरूको जीवन पनि सहज बनाएको छ। अप्टिकल फाइबर नेटवर्कको विस्तारदेखि लिएर डिजिटल लेनदेनमा वृद्धिसम्म यस पहलको अभूतपूर्व सफलताको सारा विश्वको ध्यान भारततर्फ आकर्षित गरेको छ। प्रधानमन्त्रीले भन्नुभयो कि डिजिटल भुक्तान अनि प्रत्यक्ष लाभ हस्तान्तरणको माध्यमद्वारा सरकारी सहायता पारदर्शितासितै सिधै लाभार्थीहरूसम्म पुगिरहेको छ। प्रधानमन्त्रीले अझ भन्नुभयो, डिजिटल इन्डियाले नवाचारलाई देशको कुना कुनासम्म पुर्याएको छ। यस पहलद्वारा शिक्षा, स्वास्थ्य, कृषि, व्यापार अनि सरकारी सेवाहरूमा पनि सुधार भएको पनि श्री मोदीले बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, एआई, सेमिकन्डक्टर अनि क्वान्टम कम्प्युटिङ जस्ता नयाँ तक्निकहरूको क्षेत्रमा भारत तीव्र गतिमा अघि बढिरहेको छ। स्वास्थ्य मन्त्री जगत प्रकाश नड्डाले दिल्ली सरकारसित टिबी मुक्त भारत अभियान अनि डेङ्गुको तयारीहरूबारे समीक्षा बैठक गर्नुभयो। श्री नड्डाले यस अभियानलाई गति दिन जनभागीदारी बढाउने आह्वान गर्नुभयो। केन्द्रीय मन्त्रीले भन्नुभयो, व्यापक जनसञ्चार सुनिश्चित गर्नका लागि अभियानसित सम्बन्धित सबै सञ्चार सरल र सजिलैसित बुझ्न सक्ने भाषामा हुनुपर्नेछ। उहाँले निर्देश दिनुभएको छ, जनप्रतिनिधिहरूलाई अभियानसित सक्रिय रूपमा जोडिनुपर्नेछ अनि प्रभावी कार्यान्वयनको लागि प्रत्येक वार्डको निगरानी वरिष्ठ सरकारी अधिकारीहरूद्वारा गरिनुपर्नेछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपतिले मानवको सेवामा डाक्टरहरूको समर्पण, करुणा, कौशल अनि अटुट प्रतिबद्धताको सराहना गर्नुभयो। श्री राधाकृष्णले भन्नुभयो, देशले विगत केही वर्षहरूमा स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ। उहाँले विश्वको सबैभन्दा ठूलो कोभिड टिकाकरण अभियान आयुष्मान भारत पहलको माध्यमद्वारा सस्तो स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य सेवा अवसंरचनालाई बलियो बनाउने अनि डिजिटल स्वास्थ्य सेवालाई तीव्र रूपमा अपनाउनले देशको असल स्वास्थ्यको दिशामा महत्त्वपूर्ण उपलब्धिको रूपमा रेखाङ्कित गर्नुभयो। वस्तु अनि सेवा कर जिएसटीबाट सरकारलाई जुन महिनामा 194,812 करोड रुपियाँको राजस्व प्राप्त भएको छ। यो गत वर्ष जुन महिनाको तुलनामा 13.9% अधिक हो। वित्त मन्त्रालयले भनेको छ, जुन महिनामा घरेलु जिएसटी सङ्ग्रह 134,774 करोड रुपियाँ रह्यो र यो गत वर्षको तुलनामा 6.5% अधिक हो। त्यही आयातमा जिएसटी सङ्ग्रह 34.6% बढेर 38,038 करोड रुपियाँ भएको छ। केन्द्र सरकारले आजदेखि लागू भएको विकसित भारत ग्रामीण विकास अधिनियम 2025 विकसित भारत जी रामजी अन्तर्गत बढेको श्रम दरहरू अधिसूचित गरेको छ। ग्रामीण विकास मन्त्रालयद्वारा जारी अधिसूचना अनुसार सबै राज्यहरू अनि केन्द्र शासित प्रदेशहरूमा श्रम दरमा वृद्धि गरिएको छ।
1: आज का दिन ऐतिहासिक दिन है। विकसित भारत जी राम जी योजना आज से लागू हो गई। हमारी कोशिश रही है कि ट्रांजिशन स्मूथ हो जाए। सभी राज्यों ने बजट में प्रावधान किया है। अकेले केंद्र सरकार ने 95,600 करोड़ रुपए से ज्यादा की राशि इस साल विकसित भारत जी राम जी योजना के लिए रखी है। इसमें राज्यों का हिस्सा मिला लिया जाए तो ये 1,51,282 करोड़ रुपया होती है। इतनी विशाल राशि न केवल मजदूर भाइयों और बहनों को रोजगार देगी, बल्कि विकसित गांव को बनाने में सहायक सिद्ध होगी।

0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले जनसाङ्ख्यिकीय परिवर्तनमा गठित उच्च स्तरीय समितिलाई सिफारिसहरू शीघ्र प्रस्तुत गर्न भन्नुभएको छ। श्री शाहले नयाँ दिल्लीमा समितिसित भएको बैठक अवधि यो निर्देश दिनुभएको हो। समितिले गृहमन्त्रीलाई बताएअनुसार समितिले जनसाङ्ख्यिकीय परिवर्तनहरूको जानकारी प्राप्त गर्न राज्यहरू अनि केन्द्रशासित प्रदेशहरूको भ्रमण गर्नेछ। यसबाहेक समिति केन्द्र सरकारको विभिन्न मन्त्रालयहरूसित विचार विमर्श पनि गर्नेछ। एक राष्ट्र एक चुनावमा संयुक्त संसदीय समितिका अध्यक्ष पीपी चौधरीले आज लोकसभा अनि राज्य विधानसभाहरूको चुनाव एकैसाथ गराउने आवश्यकतामा बोल दिनुभयो। नयाँ दिल्लीमा एक संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै श्री चौधरीले भन्नुभयो, एकसाथ चुनाव गराउनाले शासन व्यवस्था मजबुत हुनेछ अनि अर्थव्यवस्थालाई लाभ हुनेछ। श्री चौधरीले भन्नुभयो, एकसाथ चुनाव गराउने अवधारणा नयाँ होइन अनि चुनाव आयोग, विधि आयोग अनि अन्य विशेषज्ञ निकायद्वारा वर्षौँदेखि यसको सिफारिस गरिँदै आएको हो। उहाँले भन्नुभयो, स्वतन्त्रतापछि सुरुवाती दशकहरूमा लोकसभा अनि राज्य विधानसभाहरूको चुनाव एकसाथ भएको थियो। केन्द्र सरकारले आज दिल्लीमा द्वारका एक्सप्रेसवेलाई नेल्सन मण्डेला मार्ग बसन्त कुञ्जसित जोड्ने राष्ट्रिय राजमार्ग NH-148AE का लागि 6 लेनको सडक सुरङको निर्माणलाई स्वीकृति दिएको छ। आज नयाँ दिल्लीमा मिडियालाई सम्बोधन गर्दै सूचना अनि प्रसारण मन्त्री अश्विनी वैष्णवले यस्तो भन्नुभयो,
1: 6 लेन द्वारका टनल दिल्ली के लिए एक बहुत बड़ा वरदान साबित होगी। 8 किलोमीटर्स की ये टनल एक तरीके से कम्प्लीट ये एक नया कॉरिडोर बन जाएगा। ये रिज है, इस रिज को बिना डिस्टर्ब किए सारा काम करना है। इस रिज को, रिज हमारे दिल्ली की एक तरीके से लंग्स ऑफ दिल्ली है, इसलिए उसको बिल्कुल भी डिस्टर्ब किए बिना इसके नीचे से ही टनल लेके जाने का है, ये प्रपोजल है।
0: भारत अनि मलेसियाले आज नयाँ दिल्लीमा 12 उपसमिति बैठक अवधि द्विपक्षीय सैन्य सहयोगको पहलहरूको समीक्षा गरे। रक्षा मन्त्रालयले एक बयानमा बताए अनुसार दुवै पक्षले हिन्द प्रशान्त क्षेत्रमा शान्ति सुरक्षा अनि नौवहनको स्वतन्त्रताप्रति आफ्नो साझा प्रतिबद्धताको पुष्टि गरे। बैठकमा सैन्य आदान प्रदान, द्विपक्षीय अभ्यास, प्रशिक्षण क्षमता निर्माण, समुद्री सहयोग सहित विभिन्न रक्षा गतिविधिहरूमाथि चर्चा गरियो। सैन्य सहयोगबारे उपसमितिको बैठकको सह अध्यक्षता रक्षा मन्त्रालयका संयुक्त सचिव अमिताभ प्रसाद अनि मलेसियाका सशस्त्र बलका रक्षा सञ्चालन अनि प्रशिक्षणका सहायक प्रमुख मेजर जनरल अमिर महमुद बिन अब्दुल रहमानले गर्नुभयो। श्री अमरनाथ जी यात्राका लागि तीर्थयात्रीहरूको पहिलो जत्था जम्मूको भागवती नगर बेस क्याम्प पुगेको छ अनि भोलिदेखि वार्षिक तीर्थयात्रा सुरु गर्न पूर्ण रूपमा तयार छ। हाम्रो संवाददाताले बताएअनुसार तीर्थयात्रीहरूको सुरक्षा अनि आवाससहित सबै आवश्यक व्यवस्था पुरा गरिएको छ। श्री अमरनाथ श्राइन बोर्डका अध्यक्ष उपराज्यपाल मनोज सिन्हा भोलि बिहान 4 बजे पहिलो जत्थालाई प्रस्थान गराउनुहुनेछ। 57 दिनको यो यात्रा 3 जुलाईदेखि नुनवान, पहलगाम अनि बाल्टल मार्गबाट कडा सुरक्षाबीच सुरु हुनेछ। एयर मार्सल तेजिन्दर सिंहले आज चिफ्स अफ स्टाफ कमिटीका अध्यक्षको एकीकृत रक्षा स्टाफ प्रमुखको रूपमा पदभार ग्रहण गर्नुभयो। पदभार ग्रहण गर्नुहुँदै श्री सिंहले नयाँ दिल्लीमा राष्ट्रिय समर स्मारकमा पुष्पाञ्जलि अर्पित गर्नुभयो। यो समाचार युट्युबमा @AIR Karsiang मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले डिजिटल इन्डिया अभियानले सुशासनलाई नयाँ दिशा अनि देशको समग्र विकासलाई गति दिएको बताउनु भएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले डाक्टर दिवसको अवसरमा देशभरिका डाक्टरहरूलाई शुभकामना दिनुभएको छ। केन्द्र सरकारले आजदेखि लागू भएको विकसित भारत ग्रामीण विकास अधिनियम 2025 विकसित भारत GRAMG अन्तर्गत बढेको श्रम दरहरू अधिसूचित गरेको छ। एक राष्ट्र एक चुनावमा संयुक्त संसदीय समितिका अध्यक्ष पीपी चौधरीले आज लोकसभा अनि राज्यसभाहरूको चुनाव एकै साथ गराउने आवश्यकतामाथि जोड दिनुभएको छ अनि भारत अनि मलेसियाले आज नयाँ दिल्लीमा 12 उपसमितिको बैठक अवधि द्विपक्षीय सैन्य सहयोगको पहलहरूको समीक्षा गरे। समाचार अहिलेलाई पूरा भयो।

अब प्रस्तुत छ कार्यक्रम युवावाणी अन्तर्गत कोशेली मैले मन बनाएका गीतहरू।

0: नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली। मैले मन पराएका केही गीतहरू कार्यक्रमको थालनीमा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउनेछु। लङ दलस्कार एक पन्जाबी वाक्यांश हो जसको अर्थ चमक हो। यो बलिउड पटियाला हाउसको हिट पार्टी ट्र्याकको रूपमा चिनिन्छ। शीर्षकले फिल्मका नायकहरूको पारिवारिक घर र सम्पत्तिलाई जनाउँछ। परम्परागत पन्जाबी संस्कृतिमा यो गीत सुन्दरताको प्रतीक हो। गीतले सुन्दरताको प्रशंसा गर्दछ, उनको चमक ताराहरू जस्तै चम्किलो छ भनेर उल्लेख गर्दछ। महालक्ष्मी अय्यर हार्ट कोर र जासबीर जस्सीको आवाजमा संगीतकार शंकर एसान लोई, शब्दकार अन्विता दत्त।
1: This is something.

हंस मत पगली प्यार हो जाएगा, गीत को वाक्यांश हो न हास पगली, तिमी मेरो प्रेम मा पढ़ने छौ भन्ने बुझिन्छ। यो बॉलीवुड टॉयलेट चलचित्रबाट प्रस्तुत गरिएको हो। यो गीत एक प्रेम कथामा आधारित व्यङ्ग्यात्मक नाटक हो, जसले एक साधारण सरसफाई सुविधा निर्माण गर्न पुरुषको संघर्ष, आफ्नै श्रीमतीको प्रेम र समर्पणको अन्तिम प्रतीक्षा बन्छ भन्ने कुरालाई उजागर गर्दछ। सोनु निगम र श्रेया घोषालको आवाजमा संगीतकार विक्की प्रसाद, शब्दकार सिद्धार्थ गरिमा।

धूम ताना फिल्म ओम शांति ओम को एक क्लासिक गीत हो। शीर्षक ले वाक्यांशहरू परम्परागत मधुर अक्षरहरू हो जुन लयबद्ध आनन्द व्यक्त गर्न प्रयोग गरिन्छ। गीत का शब्दहरूले लज्जास्पद हिचकिचाहट र गहिरो जोशले भरिएका दुई प्रेमीहरू बीचको चञ्चल रोमान्टिक र नित्यको वर्णन गर्दछ। श्रेया घोषाल र अभिजित भट्टाचार्यको आवाजमा संगीतकार विशाल शेखर, शब्दकार जावेद अख्तर।

अनारकली डिस्को चली 2012 को बलिउड एक्सन फिल्म हाउसफुल 2 बाट प्रस्तुत गरिएको हो। यो फिल्म को अराजक कथामा आधारित छ, जहाँ धेरै व्यक्तिहरूले एक अर्कालाई ठग्ने प्रयास गर्छन्। गीत का शब्दहरूले रमाइलो गर्न, नाच्न, उत्साह मनाउने व्यक्त गर्दछ। ममता शर्मा र सुखविन्दर सिंहको आवाजमा संगीतकार साजिद वाजिद, शब्दकार समीर रञ्जन।

श्रोताबिन, अब हामी कार्यक्रम अन्त्य अन्त्यमा आइसकेका छौ। अबको प्रस्तुति रहेको छ रोला पे गया महालक्ष्मी अय्यर र हार्डकोरको आवाजमा संगीतकार शंकर ए सानलोई।

0: श्रोताबिन भर्खरै सुनाउँदै थियो साप्ताहिक कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस्त नमस्ते।
1: कार्यक्रम युवा भनेपछि अब यहाँ समक्ष राखिरहेछौँ शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुर।

0: आजको चर्चा 14 अङ्कमा हामीले राष्ट्रिय डक्टर्स दिवस बारे चर्चा गर्नेछौँ। प्रत्येक 1 जुलाईलाई राष्ट्रिय डक्टर्स डेको रूपमा पालन गरिन्छ। पश्चिम बङ्गालका भूतपूर्व मुख्यमन्त्री स्वर्गीय विधानचन्द्र रोयको जन्मदिनलाई 1991 राष्ट्रिय डक्टर्स दिवसको रूपमा पालन गरिने गरिन्छ। म प्रवेश राई, प्रस्तोता तथा हामीसँग यस चर्चामा भाग लिन डाक्टर प्रसेनजित दास हुनुहुन्छ। उहाँ एकजना नेचुरोपेथीमा मास्टर्स डिप्लोमा गर्नुभएको छ, अर्थात् नेचुरोपेथी माने प्राकृतिक चिकित्सा। यसका साथै योगिक साइन्समा पनि उहाँले मास्टर्स डिप्लोमा गर्नुभएको छ। यसका साथै एक्युप्रेसरमा पनि उहाँले मास्टर्स डिप्लोमा गर्नुभएको छ। हर्बल मेडिसिनमा आरएमपी गर्नुभएको छ अनि जनरल प्र्याक्टिस युकेबाट शिक्षा धारण गर्नुभएको छ। सर, तपाईँलाई स्वागत।
1: धन्यवाद।
0: अच्छा सर, कार्यक्रमको सुरुवात राष्ट्रिय डक्टर्स दिवस के हो र यो भारतमा किन यति महत्व छ भन्ने प्रश्नबाट।
1: डक्टर दिवस के हो? समग्र चिकित्सकलाई र चिकित्सा क्षेत्रमा जुड्ने मित्रहरूलाई र सबै वर्करहरूलाई चाहिँ हामी चाहिँ आजको दिनमा उनीहरूको प्रति चाहिँ श्रद्धा जनाउँछु र समाजमा उनीहरूको जुन चाहिँ अवदान छ त्यसलाई पनि हामीले चाहिँ एउटा चाहिँ वार्षिक अवसर दिएर चाहिँ स्वीकृति दिनुको लागि चाहिँ आजको दिनमा चाहिँ यो दिन चाहिँ उद्यापन गर्छौँ। विश्वभरिमा विभिन्न तारिखमा चाहिँ यो दिनको चाहिँ इन्टरनेसनल डक्टर डे मनाउनुहुन्छ। हामी चाहिँ स्वास्थ्यको सेवालाई चाहिँ निर्दिष्ट क्षेत्रसँग सम्पर्क गर्ने र चिकित्सा दिवसलाई पालन गर्ने भारतवर्षमा चाहिँ हामी चाहिँ डाक्टर विधान चन्द्र रायलाई चाहिँ श्रद्धा ज्ञापन गर्दै र वेस्ट बेङ्गलको सेकेन्ड चिफ मिनिस्टर डाक्टर बिसी रायलाई चाहिँ सम्मान जनाउँदै 1 जुलाई 1991 चाहिँ यो डे चाहिँ हामी चाहिँ उद्यापन गर्छौँ र चिकित्सा र जनसेवासित चाहिँ डाक्टर बिसी रायको जुन चाहिँ अवदान हामीलाई छोडेर जानुभएको थियो त्यसलाई चाहिँ दीर्घस्थायी प्रभावलाई चाहिँ स्वीकृति दिनुको लागि आज हामी चाहिँ यो दिनको चाहिँ मान्यता दिन्छु।
0: डाक्टर विधानचन्द्र रोयको प्रसङ्ग आयो है, र सरलाई म यो प्रश्न गर्न चाहे कि डाक्टर विधानचन्द्र रोयको थिए
1: आजको दिन चाहिँ किन इम्पोर्टेन्ट छ? जातीय चिकित्सा दिवस केवल कृतज्ञता प्रकाश गर्नेको दिन होइन, यो दिन हामीले जनस्वास्थ्य रक्षा गर्ने चिकित्सकहरूलाई गुरुत्वपूर्ण भूमिकालाई पनि स्वीकृति दिनुको दिन हो। एकै साथै यिनीहरूको जुन चाहिँ नित्य दिनको दायित्व छ, हरेक च्यालेन्ज लिएर जुन चाहिँ काम गर्नेको क्षमता छ त्यसलाई पनि हामीले चाहिँ स्वीकृति दिन्छौँ। संसदमा उपस्थित तथ्य अनुसारको अनुजाई भारतमा निबन्धित एलोपथी डाक्टरको संख्या आजको दिनमा 13.8 लाख ज्यादा नै छ र अहिलेको जनसङ्ख्या र चिकित्सकको अनुपात 1:811 रेसियो। 2014 यसको रेसियो थियो 1:2080 एन्ड वर्ल्ड हेल्थ अर्गनाइजेसनको तथ्य अनुसारमा 1K जनसङ्ख्यामा चाहिँ एकजना डक्टर। बट अहिले हामीले चाहिँ अग्रगतिको साथमा धेरै डेभलपमेन्ट चाहिँ गरेको छौँ। आजको दिनमा हाम्रो जुन चाहिँ एमबिबिएस डक्टरहरूको संख्या त्यो चाहिँ 51,348 जनपति एन्ड पिजी स्टुडेन्टको संख्या छ 31,185 र जुन चाहिँ नर्सेसहरूको संख्या छ 34.33 लाख एभ। रोगीलाई सेवाको मान उन्नयन

0: पढ्ने र चिकित्सा क्षेत्रमा चाहिँ निष्ठापूर्वक दक्षतापूर्वक र काम गर्नेको जुन चाहिँ अंगीकार त्यसलाई स्वीकृति दिनेको पनि दिन हो आज। चिकित्सा र स्वास्थ्य सेवा क्षेत्रमा पेशा गर्ने र भविष्यत प्रजन्मलाई चाहिँ हामीले चाहिँ अनुप्रेरणा गर्नु चाहनुको छु आजको दिनको यो सुवर्ण सुजगमा। जुन चाहिँ COVID-19 को सिचुएसनमा डक्टरहरूको हालत भएको थियो त्यो हालत सायद नेक्स्ट टाइम चाहिँ हामीले चाहिँ रिपिट गर्नु चाहनु भएको होइन, किन त्यति बेला एकदमै पेन्डेमिक सिचुएसन थियो। जुन चाहिँ पेन्डेमिक सिचुएसनमा मान्छे जनताहरूदेखि चाहिँ डक्टरहरू सबैजनाको शारीरिक मानसिक एन्ड दैहिक सन्तुलन चाहिँ एकदमै बिग्रिरहेको थियो। त्यो सित हामी डक्टरहरू कसरी चाहिँ फाइट गरेर जनतालाई सेवा दिएको थियौँ त्यो हामीलाई मात्रै थाहा छ।
1: अच्छा सर, डक्टर्स डे डक्टर विधानचन्द्र रायको स्मरणमा मनाइन्छ भन्ने कुरा त हामीले बुझिसकेका छौँ, र विशेष गरी डक्टर विधानचन्द्र राय को थिए र भारतीय स्वास्थ्य सेवा प्रणालीको क्षेत्रमा किन उहाँलाई यति धेरै सम्झना गरिन्छ भन्ने प्रश्न सम्भवतः यहाँ जायज बन्छ होला। डाक्टर साहब अलिकति बताइदिनुहोस्।
0: डाक्टर बिसी राय एकजना लेजेन्डरी इन्डियन फिजिसियन र फ्रिडम फाइटर, एडुकेसनिस्ट एन्ड राष्ट्रनायक पनि थियो, जसले वेस्ट बेङ्गल गभर्नमेन्टको सेकेन्ड सिएम पनि हुनुभएको थियो र उनीहरूले चाहिँ मोडर्न मेडिसिनको चाहिँ जनक पनि हुनुभएको थियो। चिकित्सा जगतमा र चिकित्सा विज्ञानको साथमा डाक्टर बिसी राय एकदमै घनिष्ठ र आफ्नो जीवनलाई एकदमै निछावर गर्नु पनि भएको थियो। उनीहरूले चाहिँ महात्मा गान्धीको चाहिँ पर्सनल डाक्टर पनि हुनुहुन्थ्यो र साथै उनीहरूले जब मुख्यमन्त्री पदमा थियो त्यति बेला उनीहरूले चाहिँ दरिद्र मान्छेहरूलाई चाहिँ एकदम निशुल्क स्वास्थ्य सेवा पनि दिनुभएको। 1961 उनीहरूले चाहिँ भारत रत्न सम्मान पनि पाउनु भएको थियो। साथै मेडिसिन जगतको एउटा चाहिँ उनीहरूले चाहिँ अब भित्ति स्थापन गर्नुभएको थियो। उनीहरूले IMA इन्डियन मेडिकल एसोसिएसन 1928 1939 MIMCI मेडिकल काउन्सिल अफ इन्डियाबाट चाहिँ उनीहरूले चाहिँ प्रेसिडेन्ट एन्ड को प्रेसिडेन्टको हिसाबमा पनि दायित्वभार निभाउनु भएको थियो। डाक्टर बिसी राय RCP मेम्बर अफ रोयल कलेज अफ फिजिसियन एन्ड FRCS फेलो अफ द रोयल कलेज अफ सर्जेन्ट को डिग्री पनि 2 वर्षमा चाहिँ लन्डनबाट चाहिँ पाउनु भएको थियो र साथै बिल्डिङ क्रिटिकल मेडिसिन मेडिकल इन्स्ट्रक्ट जुन चाहिँ दायित्व थियो त्यो पनि निभाउनु भएको थियो र डाक्टर बिसी राय सुष्ठ जनजाति र भारतको स्वाधीनता संग्रामको जुन चाहिँ अर्थ थियो त्यो पनि उनीहरूले चाहिँ आफ्नो जीवन दिएर चाहिँ सम्पूर्ण निष्ठापूर्वक निभाउनुको कार्यक्रम पनि गर्नु भएको थियो र जुन त्यति बेला चाहिँ डाक्टर बिसी राय क्यान्सर हस्पिटल पनि गर्नु भएको थियो र साथै टिबी रोगको पनि चिकित्सा गर्नुको लागि जादवपुरमा टिबी हस्पिटल एन्ड चित्तरञ्जन क्यान्सर हस्पिटल पनि गर्नुभएको थियो, जुन चाहिँ 1926 चित्तरञ्जन सेवा सदन पनि प्रतिष्ठा गर्नुभएको थियो। फर्स्ट पब्लिक हेल्थको लागि चाहिँ बिसी राय CM पदमा हुँदाखेरि हामीलाई प्रशिक्षण उद्योगको साथमा चिकित्सा परिसेवालाई चाहिँ कसरी चाहिँ प्रसार घटाउने छ र ग्रामीण स्वास्थ्य सेवामा हामीले चाहिँ कसरी चाहिँ काम गर्नुको चाहिँ अवसर पाउँछु भनेर उनीहरूले 70 त्यो संख्या 271 पनि गर्नुभएको थियो ग्रामीण क्षेत्रमा। ल जुन चाहिँ कुष्ठ रोग र म्यालेरिया रोग पहिलाको जमानामा एकदमै डरलाग्दो पढाएको थियो, यसलाई चाहिँ छुवाछे रोग पनि भन्थ्यो। अब कतिजनालाई यो रोग भयो भने मान्छेले त्यो घरमा जाँदैन पनि, त्यो मान्छेसँग भेटिएन। यो चिजलाई डाक्टर बिसी रायले एउटा अवेरनेस प्रोग्राम मार्फत समग्र विश्वभरि र समग्र भारतभरि चाहिँ यसलाई चाहिँ अछुत रोग ना भनिकन यो पनि जाँच पड़ताल गरेर र सठिक चिकित्सा प्रणाली धारण गरेर यसलाई पनि हामीले यो रोगबाट चाहिँ निष्कासित गर्नु सक्छौँ भनेर चाहिँ उनीहरूले एउटा टिम गठन गर्नुभयो।
1: डाक्टर साहबले बताउनु भइरहेको थियो कि जस्तो कि डाक्टर विधानचन्द्र रायको पृष्ठभूमि डाक्टर साहबले बताउनु भयो, र सँगसँगै यो यहाँ म अर्को प्रश्न के जोड्न चाहे भने भारतको स्वास्थ्य सेवा प्रणालीको क्षेत्रमा उहाँको प्रमुख योगदान के हो जस्तो लाग्छ तपाईँलाई, अनि जसको केही जस्तो कि डाक्टर विधानचन्द्र रायले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानहरूको केही उदाहरणहरू यहाँ प्रस्तुत गर्न सकिन्छ।
0: डाक्टर बिसी रायले इस्टर्न इन्डियामा चाहिँ चिकित्साको चाहिँ एकदमै विस्तार प्रसारित घटाउनु भएको थियो, मतलब एउटा वारियर जस्तै भएर एउटा फ्रिडम फाइटर भएर चाहिँ हेल्थको विषयमा विषयमा चाहिँ मान्छेले चाहिँ अवगत गर्ने विषयमा मान्छेले जानकारी दिने कसरी कुनै पनि डिजिजबाट निष्कासित हुने कसरी मेडिसिनको ट्रिटमेन्ट लिने कसरी आफ्नो

0: लाइफस्टाइलको जीवन क्रिया निभाउने त्यो विषय लिएर पनि चिकित्सा विज्ञानमा उनीहरूले चाहिँ विस्तार प्रसार घटाउनु भएको।
1: डाक्टर विधान चन्द्र रोय एक डाक्टर मात्र थिएनन्, यो सबैलाई थाहा भएको कुरा हो, तर उहाँ पश्चिम बङ्गालको मुख्यमन्त्रीको रूपमा राष्ट्रको सेवा गर्न पनि उहाँले भ्याउनु भएको थियो। डाक्टर साहब, के तपाईँलाई के लाग्छ उहाँको प्रारम्भिक जीवन एमबिबिएस बन्नदेखि राजनीतिज्ञसम्मको जुन यात्रा डाक्टर विधान चन्द्र रोयले तय गरे, सोबारे केही जानकारी दिन सक्नुहुन्छ?
0: डाक्टर विधान चन्द्र रायको जन्म 1 जुलाई 1882 इन पटनामा, सानो गाउँमा, पटनाको चाहिँ एउटा सानो गाउँमा चाहिँ डाक्टर विधान चन्द्र रायले चाहिँ जन्म लिनु। सानोदेखि नै एकदम ब्रिलियन्ट स्टुडेन्ट थियो। आफ्टर चाइल्डहुड उनीहरूले आफ्नो जीवनलाई चाहिँ स्वास्थ्य सेवामा चाहिँ निछावर गर्नुको लागि चाहिँ हायर एडुकेसनको लागि डाक्टर बिसी रोयले चाहिँ फरेन कन्ट्रीमा गएर आफ्नो शिक्षा जगतको प्रारम्भिक शिक्षा साथै एडभान्स शिक्षा पनि लिनुभएको थियो। साथै एमआरसिपी एन्ड एफआरसिपिसिएस डिग्री पनि लन्डनबाट हासिल गर्नुभएको। मेडिकल करियरमा आफ्टर रिटर्निङ डाक्टर बिसी रोयले एउटा वार जस्तो फैलाउनु भयो। हाम्रो भारतवर्षमा मेडिकल सिस्टमको विषयको जुन चाहिँ इन्फ्रास्ट्रक्चर थियो त्यो विषय एकदमै पोर थियो, साथै स्टुडेन्टहरूलाई मेडिकल विषयमा त्यत्रो अवगत पनि थिएन। कसरी मेडिकल विषयमा शिक्षा लिनुपर्छ, कसरी शिक्षा लिएपछि काम गर्नु पर्यो, यो विषयमा पनि डाक्टर बिसी रोयले हरेक स्टुडेन्टलाई अवगत गर्नुभएको थियो। डाक्टर बिसी रोयको हातमा हाम्रो भारतवर्षमा धेरै हस्पिटलहरू, स्वास्थ्य सेवाहरू, स्वास्थ्यको युनिटहरू र उपस्वास्थ्य केन्द्रहरू पनि गर्नु भएको थियो। जब राजनैतिक जीवनमा डाक्टर बिसी रोयले चाहिँ प्रवेश गर्नु भएको थियो, सेकेन्ड सिएम इन वेस्ट बेङ्गल 1948 देखि 1962 सम्म, यही सालको बीचमा डाक्टर बिसी रोयले हेल्थ सेक्टरमा धेरै उन्नति गर्नुभएको।
1: श्रोताहरूले चर्चा चौतारी कार्यक्रम सुनिराख्नु भएको छ भने आज हामी सित चर्चा गर्नको निम्ति डाक्टर प्रसेनजित दास हुनुहुन्छ, र विशेष डाक्टर साहब यो बताइदिनुहोस् कि आजको समयमा, आजको युगमा डाक्टरहरूले सामना गरिरहेको चुनौतीहरू के छन् र समाधानहरू के हुन सक्छन् सर?
0: यो एउटा इम्पोर्टेन्ट क्वेसन हो आजको दिनको लागि चाहिँ। हामी डाक्टरहरूलाई चाहिँ नित्य दिनमा धेरै चिज चाहिँ फेस गर्नुपर्छ। सबभन्दा पहिला चाहिँ हेभी वर्कलोड, किन यति बिघ्न पेसेन्टको जुन चाहिँ डिजिज हुन्छ, नित्य दिनमा नित्य पेसेन्टको चाहिँ नित्य डिजिज निस्किँदो रहेछ होइन। त्यो चिज लिएर हामीलाई धेरै ज्ञान प्राप्त गर्नुको लागि अझै स्टडी गर्नुपर्छ। त्यसमा एकदमै लोड हुन्छ हाम्रो टाउकोमा, र साथै जुन चाहिँ राइजिङ भायोलेन्स एगेन्स्ट अफ हेल्थ केयर वर्करलाई चाहिँ छ, पेसेन्ट पार्टीले डक्टरकै गल्ती हो भनेर चाहिँ डक्टरलाई, कुनै पनि हेल्थ सेक्टरसँग जुडेको मान्छेलाई चाहिँ कुट्नु, मार्नु, गाली गर्नु आइहाल्छ। जुन चाहिँ ऱ्यापिड टेक्नोलोजिकल चेन्जेस, यो पनि हामीलाई आजको दिनमा चाहिँ एउटा ह्युज प्रब्लम भइरहेको छ। यो पनि अलिक चेन्ज गर्दाखेरि चाहिँ या फिर डेभलपमेन्ट गर्दाखेरि चाहिँ सुविस्तार हुन्छ। अझै एउटा धेरै महत्त्वपूर्ण विषय छ, सर्टेज अफ डक्टर इन रुरल एरिया। अर्बन एरियामा डक्टरहरूको सर्टेज त्यत्रो बिघ्न हुँदैन जति बिघ्न रुरल एरियामा चाहिँ डक्टरहरूको चाहिँ सर्टेज छ। किन डक्टरहरूले, कतिवटा डक्टरहरूले रुरल एरियामा गएर प्र्याक्टिस गर्नु या फिर त्यहाँनिर अब काम गर्नै चाहिँदैन। यो चिज पनि डक्टरहरूलाई, सबै डक्टरहरूलाई चाहिँ आफ्नो माइन्डबाट चाहिँ हटाएर एउटा राम्रो चिज सोचेर, राम्रो सेवाको अवसर लिएर चाहिँ रुरल एरियामा पनि काम गर्दाखेरि चाहिँ कृतज्ञ हुन्छ सबै डक्टरहरूकोमा। र जुन चाहिँ बर्नआउट एन्ड मेन्टल स्ट्रेस पनि अलिक कम्ती हुँदाखेरि पनि हामीलाई काम गर्नु सजिलो हुन्छ। अब यसको सल्युसन के छ, चिकित्सक र रोगीमा एउटा चाहिँ कम्युनिकेसन गर्नु चाहिँ पर्छ। जस्तो अब म एउटा डक्टर, कुनै पनि एउटा पेसेन्ट आउँदाखेरि त्यो
2: नमस्कार आकाशवाणी से समाचार संध्या के साथ मैं प्रियंका अरोड़ा। मुख्य समाचार, सरकार ने दिल्ली और उत्तर प्रदेश में 14,000 करोड़ रुपए से अधिक की दो बड़ी राजमार्ग सड़क परियोजनाओं को मंजूरी दी। विकसित भारत जी राम जी अधिनियम देश भर में लागू, केंद्र सरकार ने योजना के अंतर्गत मजदूरी की नई दरें अधिसूचित की। सर्वोच्च न्यायालय ने मोटर दुर्घटना मुआवजे के दावों में एक रूपता लाने के लिए पीड़ितों की आय का आकलन करने संबंधी दिशा निर्देश जारी किए। जापान की प्रधानमंत्री सनाई तकाईची 3 दिन की भारत यात्रा पर नई दिल्ली पहुंची, कल 16वें भारत जापान वार्षिक शिखर सम्मेलन में शामिल होंगी। भारत और इंग्लैंड के बीच 5 मैचों की टी20 क्रिकेट

यो प्रसारण हो आकाशवाणी खरसाङको एफएम 103.5 मेगाहर्जको तरंगमा। समय यस बेला रातिको ठिक 10:30 भइरहेछ र यसको साथै हाम्रो आजको अधिवेशनको सम्पूर्ण कार्यक्रमहरू यतिमा नै पूरा गरिन्छ। भोलि बिहान 6:22 एफएम 103.5 मेगाहर्जको तरंगमा हामी हाम्रो भोलिको अधिवेशनको कार्यक्रमहरू लिएर पुनः उपस्थित हुने नै छौं। तबसम्मको लागि भने म उद्घोषिका पूर्णिमा थापा, प्रसारण सहयोगी याङसेन लामा लगायत प्राविधिक मित्र राजीव सुब्बा, पवन